0: संशय व्यक्त हुन थालेका छन्। सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछाने सहित 17 जना सांसदमाथि थप अनुसन्धान गर्ने सिफारिश सहितको मानव अधिकार आयोगको प्रतिवेदन बारे सरकारले मौनता साधेसँगै कार्यान्वयन हुनेमा संशय व्यक्त हुन थालेका हुन्।
1: मध्यम वर्गको शिर उठाउने बजेट शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। जेनतेन जीविका धान्ने तर भविष्यका लागि बचत गर्न नसक्ने मध्यम वर्गको शिर उठाउने गरी सरकारले यसपटकको बजेट ल्याएको छ। बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, आमदानी, उद्यमशीलता र करका विभिन्न दरमा उच्च छूट प्रदान गर्दै मझौला साना व्यापार व्यवसाय गर्नेका लागि विभिन्न वस्तुमा भन्सार शुल्क खारेज गरिएको छ। अर्थतन्त्र चलायमान हुन जनजीविका पहिले चलायमान हुनुपर्छ भन्ने मानवीय सिद्धान्तलाई यसपटकको बजेट मार्फत सरकारले आत्मसात गरेको छ। अर्थमन्त्री डाक्टर सलिम वागेले बजेट सार्वजनिक गर्दै भन्नुभयो, सुशासन मध्यम वर्गको उदयसँगै समतामूलक नेपाल निर्माण गर्ने लक्ष्यसहित प्रस्तुत बजेटले राज्यको भूमिका नियन्त्रण र नियामक मात्र होइन अवसरको सर्जक संस्थाका रूपमा पुनर्परिभाषित गर्न खोजेको छ। राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसंख्याको 22% जनसंख्या मध्यम वर्गीय छ। त्यसमा निम्न मध्यम वर्गीय समेतको जनसांख्यिक आँकड़ा जोड्दा 60% जनसंख्याको हिस्सा उगर्छ। यो वर्ग आधारभूत आवश्यकता पूरा गर्न हरदम परिश्रम गरिरहन्छन्। आधारभूत आवश्यकता जसोतसो पूरा भए पनि अनिश्चित आमदानीका कारण सधैँ गरीबीतर्फ उन्मुख हुन सक्ने जोखिममा जीवनयात्रा गुजारिरहन्छन्।

यो नयाँ वर्षको अवसरमा सेलसेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: नयाँ वर्षको अवसरमा भेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियोमेटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टोलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले नेपाल दूरसंचार कम्पनी लिमिटेडमा रहेको आफ्नो शेयर स्वामित्व हटाएर 66% छार्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेट वक्तव्य मार्फत संघीय सरकारको शेयर 66% कायम राखी बाँकी शेयर पुष मशान्तभित्र जनस्तरमा बिक्री गर्ने योजना अघि सारिएको हो।
3: नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि तीन तहको सरकारबीच समन्वय अपरिहार्य रहेको सरकारवालाहरूले बताएका छन्। हाल स्वास्थ्यका कार्यक्रम सञ्चालनमा तीन तहका सरकारबीच नै प्रभावकारी समन्वय हुन नसक्दा प्रादेशिक र जिल्ला स्तरका स्वास्थ्य संस्था सञ्चालनमा समस्या भइरहेको उनीहरूको भनाइ छ।
2: कुनै समय अन्न उत्पादनका लागि प्रसिद्ध ठाउँ भनेर चिनिने ठूलो बस्ती भएको सल्यानको कालीमाटी गाउँपालिका साथमा पर्ने आमबास गाउँ अहिले जंगली जनावरका आतंकले उचाड बन्दै गएको छ। विक्रमसम्म 2067 अघिसम्म गहुँ, मकै, धान र बालीले लहलहाउने यो उर्वर गाउँ आज वन्य जन्तुकै कारण 4-5 घरमा मात्र सीमित रहेको छ। राज्यको उदासीनताका कारण उजाडिँदै गएको यो बस्ती र यहाँको खेतीबालीको अवस्था दयालाग्दो छ। बाँकी राष्ट्र निकुञ्ज स्थापना भएपछि शुरू भएको मानव वन्य जन्तु द्वन्दका कारण 30-35 घर दूरी रहेको यो गाउँका अधिकांश परिवार बसाई सरेर बाँकेको कोहलपुर क्षेत्रमा पुगेका छन्।
3: सरकारले नेपाललाई सड़क बालबालिका मुक्त राष्ट्र बनाउने पुनः घोषणा गरेको छ। विगतका वार्षिक बजेटले सड़क बालबालिकालाई शहरबाट सड़क बालबालिका मुक्त गर्ने घोषणा गरेको भए पनि बजेटसँगै व्यवस्थापन चुनौती देखिएपछि सड़क बालबालिका मुक्त घोषणा गर्ने कार्य स्थगित भएको थियो।
2: नेपाली कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्ना दुई प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ। पार्टी र संसदीय दलको विधान विपरीत गतिविधि गरेको आरोप लगाउँदै नेकपा संसदीय दलले प्रदेशसभा सदस्य द्वय घनश्याम चौधरी र रामेश्वर चौधरीलाई स्पष्टीकरण सोधेको हो। पूर्व मन्त्री समेत रहेका दुवैजना साबिकको नागरिक उन्मुक्ति पार्टीका हुनुहुन्थ्यो। गत फागुनमा भएको निर्वाचन अगाडि सो पार्टी नेकपामा समाहित भइसकेको छ।
3: अब शेयर बजार। आर्थिक वर्ष 2083-84 को बजेटले पूँजी बजार सुधारका लागि नयाँ वित्तीय उपकरण र संस्थागत लगानी विस्तारका योजना अघि सारे पनि पूँजीगत लाभकर वृद्धिले लगानीकर्ता अन्योलमा परेका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शुक्रबार बजेट वाचन गर्दा गर्दै उत्साहित देखिएका ब्रोकर, लगानीकर्ता र विश्लेषकले कर नीतिप्रति असन्तुष्टि जनाएका हुन्।
2: दार्चुलाको महाकाली नगरपालिका 8 अमिसगढ़ा र भारतको पिथौरागढ़ जिल्ला अन्तर्गत धारचुला बालुवाकोट नजिकको छारसुम जोड्ने पक्की पुल निर्माण भएको छ। नेपाल भारत जोड्ने 110 मिटर लम्बाईको यो पुल निर्माण 6 महिना पहिले नै सम्पन्न भए पनि अहिलेसम्म सञ्चालनको कुनै तयारी छैन।

0: बजारमा त्यसो वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा नै अवसर प्राप्त गर्नुहोस्।
1: खुसीको कनेक्सन राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटीपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध विराम अवधि थप गर्ने तथा हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने लगायत विषयमा सम्भावित सम्झौताबारे छलफल गरेको भए पनि अन्तिम निर्णय अझै गरेका छैनन्। व्हाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारसँग करिब दुई घण्टा लामो बैठक सम्पन्न भएपछि पनि यस विषयमा कुनै अन्तिम निष्कर्षमा नपुगिएको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन्। राष्ट्रपति ट्रम्पले अमेरिकाका सुरक्षा चासोहरू सम्बोधन हुने तथा इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा राख्ने सुनिश्चित भएको अवस्थामा मात्र सम्झौता अगाडि बढ़ाइने धारणा व्यक्त गरेको बताइएको छ।
4: अब खेल र खेलाड़ीका खबर। इण्डियन प्रिमियर लीग आईपीएल 2026 को फाइनलमा पुग्ने दुवै टोलीको टुंगो लागेको छ। आइतबार अहमदाबादमा रोयल च्यालेन्जर्स बेंगलोर आरसीबी र गुजरात टाइटन्स बीच उपाधिका लागि भिडन्त हुँदैछ। फाइनलमा पुगेका दुवै टोली आफ्नो दोस्रो उपाधिको पर्खाईमा मैदानमा उत्रनेछन्।
3: आर्थिक अभियान दैनिकमा नयाँ बजेट अर्थतन्त्रको संकट तिर्ने अपेक्षा शीर्षकमा डाक्टर दिवाकर वशिष्ठको विचार छापिएको छ। कर घटाउने तर अप्रत्यक्ष कर बढ़ाउने नीतिले न्यून वर्गप्रति न्याय गरेको देखिँदैन। बजेटमा मधेस चतुर्भुज, गण्डकी चतुर्भुज, कड़ाली चतुर्भुज जस्ता शब्द चालमुखी योजना त घोषणा भए तर यसको कतै अध्ययन र विश्लेषण देखिँदैन। यी चतुर्भुज विगतमा त्रिभुज हराए जस्तै हराउने देखिन्छन्। प्रभावकारी खर्चका लागि सुशासन, समयमै योजना तयारी, दक्ष जनशक्ति र कड़ा अनुगमनको आवश्यकता छ। विगतमा पनि वैदेशिक ऋण नै लक्ष्यको करिब 51% भन्दा बढ़ी उठ्ने गरेको देखिँदैन। विदेशबाट आउने पिप्रेसरले अर्थतन्त्र धानेको भए पनि दीर्घकालीन रूपमा यो जोखिमपूर्ण हुन सक्छ। उपभोगमुखी बजेटले तत्काल जनजीवन र बजारलाई राहत दिन सक्छ तर दीर्घकालीन आर्थिक विकासका लागि उत्पादन, लगानी र रोजगारमुखी बजेट आवश्यक छ।
4: कर सम्बन्धी संशोधनका भ्रम तथा यथार्थ शीर्षकमा अरूण राउतको विचार कान्तिपुर दैनिकमा छापिएको छ। बीमा अभिकर्ताको कमिशन आमदानी

0: र जयगदार कृषक समूहको 50% लगानीमा निरन्तर रूपमा भइरहेछ। समूहमा भन्दा 140 क्विन्टल आलुको बिउ लगाएको छ, तर यो वर्ष अब वर्षाको कारणले गर्दाखेरि आलु चाहिँ यसपालि उत्पादन कम हुने भन्ने किसानहरूमा साह्रै चिन्ता, किनभने वर्षा धेरै भयो।
1: केदार कृषक समूहका उपाध्यक्ष सुरेन्द्र बोहराका अनुसार अहिले गाउँका करिब 250 स्थानीय व्यावसायिक आलु खेतीमा सक्रिय छन्।
2: बन्धा, काउली, मुला, यो विषयमा हामीले विशेष पहल हाम्रो कृषि ज्ञान केन्द्रबाट आएको छ। कृषि ज्ञान केन्द्रले 100% अनुदान आलुको बिउ उपलब्ध गराइदिएको थियो। त्यतिखेर राम्रो इन्कम भएको थियो त्यो 20-25 परिवारको सिको सिकेर। अहिले हाम्रो यहाँ 200-300 घरधुरी जति लगभग आलु खेतीमा आबद्ध छन्।
1: कृषि ज्ञान केन्द्र बझाङको स्थानीय तह विशेष पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत विभिन्न कृषक समूह र व्यक्तिगत फार्म मार्फत व्यावसायिक आलु खेती विस्तार गरिएको हो। सामूहिक सहभागिता, आधुनिक कृषि सोच र स्थानीय तहको सहयोगले बिथरचितका किसानहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेको छ। कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनक बहादुर सिंह:
3: वर्षायामका लागि आलु भण्डारण गर्नका लागि बझाङ जिल्लामा करिब 4 चाहिँ कोल्ड स्टोरहरू निर्माण भइरहेका छन्। 2 कोल्ड स्टोरहरू निर्माण सम्पन्न भइसकेको छ केदार सिंह गाउँपालिका र जयगृषी नगरपालिकामा। सुरुमा गाउँपालिकामा कोल्ड च्याम्बर सञ्चालनमा छ, जसले गर्दाखेरि वर्षातमा आलुलाई भण्डारण गर्नका लागि कोल्ड स्टोरमा राख्न सकिने व्यवस्थाका लागि पनि ज्ञान केन्द्र लगायत किसिमका निर्देशनालय स्थानीय
1: तहहरूले कल गरिराख्नु भएको छ। उत्पादन व्यवस्थित बजार र किसान केन्द्रको व्यवस्था भए आलु उत्पादनबाट मनग्ञ आमदानी गर्न सक्ने किसानहरू बताउँछन्। सुनिल मण्डेल, CIN रेडियो खप्तड आवाज, बझाङ।
4: सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा एमाले भित्रको विवाद र जनस्तरमा पुग्न शुद्धिकरणको अभ्यास।
5: शुद्धिकरण अभियान चलाएर पार्टीलाई पनि शुद्धिकरण गरेर सुदृढ बनाएर र नेपाल बनाउन हामीसँग त्यो क्षमता छ है भन्ने कुराको सन्देश चाहिँ हामीले दिनै पर्छ।
6: निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% कर लगाइएपछि सरकारवाला तरंगित, 12 अर्बको लगानीमा बुद्धपथ परियोजना शुरू। हरित कर अबदेखि इन्धनमा लाग्ने, चैते धान लगाएका किसानलाई भने गबारो किराको चिन्ता लगायतका खबर बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
7: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सास्तै फेर्न गाह्रो भयो।
8: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
9: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
7: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
10: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
8: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
10: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
8: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अब चेस त मेरो धन्दै छ नि।
4: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
11: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन FAO र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको कान्तिपुरको पहिलो पृष्ठमा बजेटले बढ़ाउला लगानी र उत्पादन, पहिलो पटक भ्याटमा बहुदर शीर्षकमा खबर प्रकाशित छ। यसलाई एक बन्जारेले लेख्नु भएको छ। यति बेला बैंक तथा वित्तीय संस्थामा

0: 14 खर्ब रूपियाँभन्दा बढी ऋण दिन मिल्ने रकम छ। मुलुकको विदेशी मुद्रा संचित हालसम्मकै धेरै 35 खर्ब रूपियाँ हारारी छ। लगानी गर्न योग्य रकम पर्याप्त र बाह्य सूचकहरू निरन्तर सबल भइरहेका बेलामा आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले लगानी प्रोत्साहनका कार्यक्रम ल्याउने धेरैको अपेक्षा थियो। शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 बजेटमा लगानी विस्तारका केही नीति तथा कार्यक्रम पनि आए, तर वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापन गरी लगानी विस्तारका लागि पर्याप्त नभएको जानकारहरूको भनाइ छ। त्यस्तै सरकारले बिजुली र राइट सेयरिङमा 5% मूल्य अभिवृद्धि कर भ्याट लगाउँदै बहुदर भ्याटको व्यवस्था ल्याएको छ। सरकारले यसलाई औपचारिक रूपमा भने बहुदर भनेको छैन, अहिले कर योग्य वस्तु र सेवामा 13% एकल दर र शून्य दर छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार बजेट मार्फत घोषणा गर्नुभएको अनुसार 1 साउनदेखि 0%, 5% र 13% भ्याट लाग्ने भएको छ। भ्याटमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्ने पनि सरकारले जनाएको छ। बढ्दै फबिङ संस्कृति सञ्जालमा जोड़िए पनि एक्लिँदै युवा शीर्षकमा अनिश घिमिरेले खबर लेख्नु भएको छ भने भित्री पृष्ठमा निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% करले सरकारवाला तरंगित शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारले निजी क्षेत्रबाट संचालित शिक्षण संस्था र स्वास्थ्य संस्थामा सेवाग्राहीले तिर्ने सबै प्रकारका शुल्कमा 3% समाता शुल्क लगाउने घोषणा गरेपछि सरकारवालाले अत असन्तुष्ट जनाएका छन्। संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको शिक्षा र स्वास्थ्य निशुल्क गर्नुको सट्टा अतिरिक्त कर लगाइएको टिप्पणी उनीहरूले गरेका हुन्। त्यस्तै बजेटको जोड़ पूर्वाधारमा युवा प्रविधि र विज्ञान ओझेलमा शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
1: अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा उकालो यात्राको लयमा शेयर बजार बजेटमा पूँजी बजार शीर्षकमा तुला तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। बजेटपछि घर जग्गा व्यवसाय चलायमान हुने निजी क्षेत्रको विश्वास शीर्षकमा अर्को खबर पनि छापिएको छ। पार्टीको एउटा हिस्सा पलायन हुन खोजिरहेको एमाले अध्यक्ष ओलीको अभिव्यक्ति बारेको खबर पनि छापिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटिको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने बताउनु भएको छ। अन्तर पार्टी निर्देशन अफवानी जारी गर्दै अध्यक्ष ओलीले निर्वाचनको गम्भीर पराजयका कारण पार्टीको एउटा हिस्सा निराश र पलायन हुन खोजेकोले उनीहरूमा आशाको संचार जागृत गर्नु आवश्यक रहेको बताउनु भएको हो। अझ उन्नत स्तरको एकता प्रदर्शन गर्नु पनि उहाँले कार्यकर्तालाई अपील गर्नु भएको छ। सकियो सधैँको बाढ़ी र पहिरोको शास्ति, कष्टपूर्ण 14 किलोमिटर दाउन्ने खण्ड अब सरारा र शीर्षकमा केशवराज छेत्रीले बुटवलबाट लेख्नु भएको खबर छ भने शास्तिबाट मुक्ति, 6 लेनको सड़कमा गुड्दै पश्चिम नेपालको भविष्य शीर्षकमा यो खबर उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा 12 अर्बको परियोजना शुरू शीर्षकमा लक्ष्मण पौडेलले भैरहवाबाट लेख्नु भएको खबर छ। बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थल संरक्षण, सौन्दर्यीकरण र पर्यटन पूर्वाधार विकासका लागि विश्व बैंकको सहयोगमा सञ्चालन हुने बहुवर्षीय परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको हो। परियोजना कार्यान्वयनका लागि शहरी विकास तथा भवन निर्माण विभागले रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका 4 स्थानीय तहसँग सम्झौता गरेको पनि उल्लेख गरिएको छ। भित्री पन्नामा बिजुलीको भ्याटले ग्यास प्रतिस्थापनमा अड्को शीर्षकमा गोपाल चन्द्र सुवेदीले लेख्नु भएको खबर छ भने इन्धनमा अबदेखि एकीकृत हरित कर बारेमा खबर छ। सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्ने विभिन्न करलाई एकीकृत गरेको छ। पेट्रोलियम पदार्थ आयात गरी भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सड़क मरमत तथा सुधार दस्तुर हरित करलाई एकीकृत गरी हरित करमा समाहित गरिएको हो। चैते धानलाई गोबारोको जोखिम शीर्षकमा बर्दियाबाट लेखिएको खबर छ। बर्दियाको राजापुर र गेरुवा गाउँपालिकामा रूपिएको चैते धान गबारो किराबाट प्रभावित भएपछि किसान चिन्तित छन्। गबारो किराका कारण यस वर्षको चैते धानको उत्पादनमा कमी आउने भएपछि किसान चिन्तामा परेका छन् र सरकारवाला निकायले सहयोग गर्नुपर्ने किसान अगुवाहरूको माग रहेको छ। नयाँ पत्रिका दैनिकमा विद्यार्थी अभावले बन्द हुँदै सामुदायिक विद्यालय थपिँदै निजी शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छ। 50 भन्दा कम विद्यार्थी रहेका 8000 सामुदायिक विद्यालय गाभ्ने तयारीमा सरकार लागिरहँदा अघिल्लो शैक्षिक सत्रमा मात्रै 104 निजी विद्यालय थपिएको पाइएको छ। अर्को खबर समावेशिताको शक्ति, निजामती सेवामा 30% पुग्यो महिला सहभागिता शीर्षकमा यो खबर छ, सुभाष भट्टले लेख्नु भएको हो। प्रशासनिक इतिहासमै पहिलो महिला मुख्य सचिव बनेर इतिहास बनाउनु भएको लीलादेवी गर्तौलाको टिप्पणी छ। यो सहभागिता 50% पुर्याउन जोड गर्नुपर्छ भनेर उहाँले दिनुभएको प्रतिक्रिया पनि छापिएको छ। दुई महिनामा तेस्रो अमेरिकी अधिकारी काठमाडौँमा शीर्षकमा अर्को खबर छ, वानेन्द्र शाह नेतृत्वको सरकार गठन भएता अमेरिकी अधिकारीहरूको काठमाडौँ भ्रमण बाक्लिएको छ। सार्वजनिक कूटनीतिक हेर्ने अमेरिकी उप विदेश मन्त्री सारा बी रोजर्स शनिबार हिजो काठमाडौँ आइपुग्नुभयो। शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने उहाँ तेस्रो अमेरिकी अधिकारी हुनुहुन्छ। अर्को खबर, नेपालमा सूर्तिजन्य पदार्थको प्रयोगले थपिँदै स्वास्थ्य समस्या, वर्षेनी 39,200 गुमाउँछन् ज्यान शीर्षकमा शिवहरि घिमिरेले नै लेख्नु भएको छ। नेपालमा सूर्तिजन्य पदार्थका कारण स्वास्थ्य समस्या बढ़िरहे पनि यसको नियन्त्रणमा सरकारले अप्नाएको रणनीति कमजोर देखिएको छ। सरकारले हाल सूर्तिजन्य पदार्थमा 33% कर लगाएको छ। शुक्रबार बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले 10% कर वृद्धिको घोषणा गर्नुभयो, तर झिनो कर वृद्धिले यसको बिक्री वितरण र सेवन नघट्ने विज्ञहरूले बताएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार विश्वभर मृत्यु तथा रोगको प्रमुख कारण मध्ये एक सूर्तिजन्य पदार्थको प्रयोग बनिरहेको छ। कोशी प्रदेश सभा संसदमै अट्कियो सरकारी कामकाजको भाषा विधेयक शीर्षकमा यो खबर झापाबाट चिरञ्जीवी घिमिरेले लेख्नु भएको छ। कोशी प्रदेश सरकारले लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन 28 साउन 2082 विधेयक संसदमा प्रस्तुत गर्यो। 15 भदौमा संसदकै सामाजिक विकास समितिमा छलफलका लागि विधेयक गयो, तर त्यसपछि एक वर्ष हुन लाग्दा पनि प्रक्रिया अघि बढ़न सकेको छैन। विधेयक अलपत्र अवस्थामा परेको छ। सरकारहरूबीच सहमतिपछि कोशी प्रदेशको बैठक भने शुरू भएको छ। नीति तथा कार्यक्रम पारित विवादले 4 दिन अघि स्थगित भएको कोशी प्रदेश सभाको बैठक शुरू भएको हो। संशोधन प्रस्तावको समय नदी सभामुखले सर्वसम्मत रूपमा सरकारको नीति तथा कार्यक्रम पारित गराएको भन्दै मुख्य प्रतिपक्षी दल नेकपाले अवरोध गरेपछि 12 जेठमा बैठक स्थगित भएको थियो।
0: साझा खबरमा अब विदेशका खबर। जापानको जनसंख्या पछिल्लो 5 वर्षमा झण्डै 31 लाखले घटेको छ। सन् 2025 राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार जापानको कुल जनसंख्या 12,30,50,000 छ। सन् 2020 जनगणनाको दाँजोमा कुल जनसंख्या 30,90,000 घटेको हो। जापानमा सन् 1920 प्रत्येक 5 वर्षमा जनगणना हुँदै आएको छ। त्यसै ता सन् 2010 जापानको जनसंख्या सबैभन्दा बढ़ी 12,80,00,000 हाराहारीमा थियो। सन् 2015 पछिल्लो पटक जनसंख्या घटेको थियो। त्यसै ता लगातार 3 जनसंख्यामा जापानको जनसंख्या घटेको जनगणनामा जापानको जनसंख्या घटेको जनाइएको छ। विश्वको 5 ठूलो अर्थतन्त्र जापानको जनसंख्यामा निरन्तर गिरावटले आर्थिक सूचक ल्याउने तथा उसको अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रभावलाई सीमित गर्ने विज्ञहरूले बताएका छन्। जापानमा कुल घरधुरीको संख्या पनि अघिल्लो जनगणनाको तुलनामा 2.3% बढ़ेको र 5,71,20,000 पुगेको छ भने यद्यपि प्रति घरधुरी औसत सदस्य संख्या भने सन् 1970 3.45% घटेर सन् 2025 आउँदा 2.15% झरेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने लगायतका विषयमा सम्भावित सम्झौताबारे छलफल भएको भए पनि अन्तिम निर्णय अझै हुन नसकेको बताउनु भएको छ। व्हाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारसँगको करिब 2 घण्टा लामो छलफलमा उहाँले यस्तो बताउनु भएको हो। र इजरायल र हिजबुल्ला बीच युद्धविराम भए पनि लेबनानमा विगत 7 दिनमा 15 बालबालिकाको मृत्यु भएको छ, 62 जना घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघीय बालबालिका मामिला हेर्ने निकाय युनिसेफले यो तथ्याङ्क सार्वजनिक गरेको हो। हरेक 24 घण्टामा औसत 11 जना बालबालिका द्वन्द्वबाट प्रभावित हुँदै आएका छन्। यसैबीच लेबनानको दक्षिणमा इजरायली सेनाले आक्रमण तीव्र बनाएपछि आपतकालीन उद्धार प्रभावित भएको छ।
1: साझा खबरमा अब खेल खबर. इण्डियन प्रिमियर लीग आईपीएलको उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र घरेलु टोली गुजरात टाइटन्स जीटी बीच प्रतिस्पर्धा हुँदैछ. फाइनल खेल गुजरातको अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा हुनेछ. पहिलो अवसरमै सन् 2022 उपाधि उचालेको गुजरात दोस्रो पटक उपाधि जित्ने योजनामा रहँदा आरसीबी उपाधि रक्षा गर्ने दाउमा देखिएको छ. नेपालले सात महिला फुटबल च्याम्पियनशीपको दोस्रो खेलमा आज श्रीलंकाको सामना गर्दैछ. भारतको गुवामा हुने आफ्नो दोस्रो खेल जिते या बराबरीले मात्रै पनि नेपाल समूह एको विजेता बन्न सक्नेछ. र मलेसियासँग दुई विकेटले पराजित भएपछि नेपालले सिधै जापानमा हुने विशौं एसियाली खेलकुदको महिला क्रिकेट छनौट हुने अवसर गुमाएको छ. शनिबार सेमी फाइनलमा हार भोगेको नेपालले आज तेस्रो स्थानको लागि हुने खेलमा चीनलाई हराए एसियाली खेलकुदमा छनौट हुनेछ. यस प्रतियोगिताबाट तीन टीम एसियाली खेलकुदमा छनौट हुनेछन्. एसियन गेम्स छनौटको तेस्रो स्थानका लागि महिलातर्फ नेपाल र चीन प्रतिस्पर्धा गर्दा पुरूषतर्फ पनि नेपालले चीनकै सामना गर्दैछ. प्रतियोगितामा पुरूष टीमले पहिलो खेल खेल्न लागेको हो.
0: एमालेमा अध्यक्ष ओलीपछिको उत्तराधिकारीको खोजी र नेतृत्वका लागि सम्भावित व्यक्ति कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: टेसो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
3: साझा खबरमा अब एमाले भित्रको विवाद. पार्टीको नेतृत्वबाट अध्यक्ष ओलीले छोड्नुपर्ने अधिकांश शीर्ष नेताले भनेपछि एमाले कार्यदल बनाएर समीक्षा र अध्ययन गरिरहेको छ. कार्यदलको अध्ययन र पार्टीमा अबको नेतृत्वका बारेमा हामीले एमाले नेता विशाल भट्टराईसँग कुराकानी गरेका छौं.
4: घोषणा गर्न त नमिल्ला,
5: तर पनि विकल्पहरु मध्येमा चाहिँ फलाफल
4: के देख्छु भने अहिले हाम्रो पार्टीमा जो पदाधिकारीहरू हुनुहुन्छ पदाधिकारीहरूबाटै विकल्प खोजेर राम्रो नेतृत्व स्थापित कुनै न कुनै दिन त केपीले छोड्नु नै हुन्छ. आज नछोड्नु होला, अहिले छोड्नुपर्छ भन्न हामीले भनेका पनि छैनौं. तर कालान्तरमा समयक्रममा उहाँले छोड्दाखेरि त्यहीँबाट हामी विकल्प खोज्छौं. फर्स्टम्यान भएर गर्ने कुराले मान्छेको अहिले चाहिँ कमसे कम पनि उसमा विचारमा स्पष्टता व्यवहारमा नैतिकवान र स्वच्छ छवि भयो भने कति कुरा नजानेको कुरा त मान्छेले समयक्रममा सिकिनै हाल्छ नि. कामप्रति असाध्यै तत्परता भएको र देश जनतालाई म योगदान गर्न सक्छु गर्छु आफूलाई छोडेर आफूलाई बिर्सेर पनि गर्न सक्छु भन्ने त्यो विचारमा प्रतिबद्ध नेताहरूको ठूलो पंक्ति एमालेमा छ.
6: फलाना फलाना व्यक्ति मध्येबाट नै
4: होइन, थुप्रै हुनुहुन्छ. अहिलेको बादलै हुनुहुन्छ, पृथ्वी सुब्बा गुरुङ नै हुनुहुन्छ, विष्णु पौडेलहरू हुनुहुन्छ उपाध्यक्षहरूमा, महासचिव हुनुहुन्छ शंकर पोखरेल हुनुहुन्छ, त्यसपछि चाहिँ उपमहासचिवहरू प्रदीप गेवालीहरू हुनुहुन्छ, उहाँ बाई चान्स पदाधिकारीमा हुनुहुन्न. त्यस कारण अरू थुप्रै हामीसँग पार्टी नेताहरूको राम्रो पंक्ति छ. अब अहिले
6: पदाधिकारीमा नभएको ईश्वर पोखरेल
4: अनि उहाँ ईश्वर पोखरेल अध्यक्षमा हार्नुभयो. उहाँ पनि हाम्रो पार्टीको महत्वपूर्ण नेता नै हो, तर अब अहिले नै उहाँ फर्केर आएर अहिले नै बनिहाल्ने स्थिति नबन्ला. तर कुरो के हो भने हामी खोज्दाखेरि पदाधिकारीबाटै विकल्प खोज्छौ, तर त्यो अहिले अलि बेला भएको छैन.
6: नैतिकवान भनेको चाहिँ उपाध्यक्षज्यू
4: नैतिकवान भनेको
6: अध्यक्ष ओलीको हरेक कुराको सुरक्षा कवचको रूपमा अगाडि
4: सर्नुभएको उहाँसँग अहिले नजोडी हेरौँ न एकछिनलाई, उहाँसँग कसैसँग पनि नजोडी हेरौँ. कसैले पनि कुनै विषय प्रश्न उठाउन नसकेको होस्, पूर्ववर्ती जिम्मेवारीमा कुशलतापूर्वक काम गरेको होस् र कुनै बदनियत राखेर रा काम गरेको नहोस्, वा सोसाइटीले यो मान्छेले यहाँनेरि फटाई गरेछ भनेर प्रश्न उठाउन नसकोस्, त्यस्तो वेदाग चरित्र भएको तर विचारमा चाहिँ एकदम स्पष्ट भएको तत्परता होस् कि म बदल्न सक्छु यो देशलाई भन्ने तत्परता भएको त्यो पात्र र प्रवृत्ति त्यो चरित्र हामीले अब खोज्नुपर्छ. हिजोको जस्तो कुरा गरेर भएन. हाम्रो केपी शर्मा ओली पार्टीको अध्यक्ष बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ, धेरै कुराको उहाँसँग क्षमता छ.
6: त्यस्तो क्षमतावान व्यक्तिलाई फेरि बादल भएका नेता सबैले चाहिँ होइन उहाँलाई फेर्नुपर्छ भनेर किन भन्दा
4: होइन फेर्नुपर्छ भनेर भन्नुभएको होइन. मैले सुनेसम्म भन्नुभएको चाहिँ के हो त भने आजको अहिलेको जे यथास्थिति छ त्यो यथास्थितिमा यही नीति यही कार्यक्रम यही व्यवहार र यही टिमबाट मात्रै चाहिँ अब हामीले फेरि जनतामा त्यो गुमेको साग फर्काउन सक्दैनौ कि अब कुनै न कुनै नयाँ सन्देश दिएर जानुपर्छ कि भन्ने एउटा उहाँहरूले सन्देश दिन मात्रै खोजेको हो. त्यो बिल्कुल चाहिँ नि उहाँले अहिले छोड्नुपर्छ, छोड्ने बित्तिकै अर्को आएर थपक्क बस्ने बित्तिकै सुध्रिहाल्छ, त्यस्तो पनि होइन.
6: नछोडेर पार्टी फेरि
4: एउटा एउटा कुनै न कुनै हामीले चाहिँ जनताका बीचमा चाहिँ नवीनताको नेतृत्व नवीनताको सन्देश या नवीन हामीले हाम्रा व्यवहारहरू कामहरू कार्यशैलीहरू दिनुपर्छ भन्ने कुरामा आम बुझाइ नेकपा एमालेमा छ.
6: त्यो नेतृत्व फेरेर कि अथवा अरू खालको जिम्मेवारी
4: त्यो नेतृत्वदेखि लिएर तल

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: नेपालमै पहिलो बेर ग्याल्भलुम प्रविधिस्य पनल आल्मोनियम कोटेड सादा रङ्गीन जस्ता पाता गुलास चुरा कलर और से तीन गुणा बेसी विश्वसनीय प्रतिरोधात्मक टिकाउ होइ छ तीन गुणा बेसी के छ गुलास भेलास और क्या खोज्बै
2: मम्मी गर्मी भयो के चिसो पिउ न पिउ नलाई चिसो उठाउ हटे अरे गर्मी मनाया चाहिँ
1: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता खुला चिउरा कलर अरू भन्दा तीन गुणा बढी विश्वसनीय प्रतिरोधात्मक र टिकाउ हुन्छ खुलास भए
3: रिलायन्स लाइफ इन्सुरेन्सको पुनर्जागरण अभियान जेपी मालिक 2083 ज्येष्ठ 11 देखि 31 गतेसम्म नवीकरण गरौं विलम्ब शुल्कमा 100% छुटले मौकाको फाइदा उठाऊ जोखिम मलाई मौका तपाईँलाई सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं
4: कमिङ अप नेक्स्ट कान्तिपुर डायरी

निजी शिक्षण संस्था र स्वास्थ्य संस्थामा 3% कर लाग्ने भएपछि सरोकारवाला तरंगित निशुल्क हुनुपर्ने स्वास्थ्य शिक्षा नै थप महँगो बनाउने नीति सरकारले लिएको आरोप। चिकित्सा क्षेत्रमा गैर कानूनी रूपमा डाक्टर उपाधि लिने क्रम बढ्दो, कार्यवाही गर्ने मेडिकल काउन्सिलको तयारी। नयाँ बजेटले लगानी र उत्पादन बढ़ाउनेमा सरोकारवाला नै ढुक्क देखिएनन्। व्यवसायी भन्छन् लगानी विस्तारका लागि बजेटमा पर्याप्त कार्यक्रम आएनन्। चीनको बढ़दो समुद्री उपस्थितिलाई चुनौती दिन अमेरिका, बेलायत र अस्ट्रेलियाले समुद्री केबलहरूको सुरक्षाका लागि पानी मुनि चल्ने ड्रोन विकास गर्ने तयारी। आगामी वर्षसम्म तयार हुने अपेक्षा। र एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको छनौटमा नेपाल मलेसियासँग सेमी फाइनलमा पराजित।

0: हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा, समाचार अब विस्तारमा।
4: सरकारले निजी क्षेत्रबाट संचालित शिक्षण संस्था र स्वास्थ्य संस्थामा सेवाग्राहीले तिर्ने सबै प्रकारका शुल्कमा 3% समता शुल्क लगाउने घोषणा गरेपछि सरकारवालाले असन्तुष्टि जनाएका छन्। संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको शिक्षा र स्वास्थ्य निशुल्क गर्नुको सट्टा अतिरिक्त कर लगाइएको टिप्पणी उनीहरूले गरेका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयक मार्फत निजी शिक्षण संस्था, विद्यालय कलेजमा पढ़ने विद्यार्थी र निजी अस्पतालमा उपचार गराउने बिरामी बाट 3% कर उठाउने घोषणा गरेका थिए। यो निर्णय पुनर्विचार गर्न अभिभावक, विद्यार्थी संगठन, निजी शिक्षण संस्था, स्वास्थ्य संस्था संचालक, उपभोक्ता अधिकार कर्मीले सरकारलाई आग्रह गरेका छन्। उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमल सिन्हाले शिक्षा, स्वास्थ्य, बिजुली जस्ता अत्यावश्यक वस्तुमा अनावश्यक कर लगाएर सरकारले नागरिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाए। संविधानको शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रूपमा लिएको छ, जनताको हक अधिकार सुनिश्चित गर्नुको सट्टा संविधान विपरीत कर लगाएर सरकारले नागरिक अधिकार खोसेको छ। उनले भने सरकारलाई सो निर्णय पुनर्विचार गर्न समेत उनले आग्रह गरेका छन्। संविधानले माध्यमिक तहसम्मको शिक्षा र आधारभूत उपचार निशुल्क हुने व्यवस्था गरेको छ। सरकारले कर लागू गर्दा नागरिकलाई शिक्षा, स्वास्थ्य झनै महँगो पर्ने सरकारवालाको गुनासो छ। निजी क्षेत्रबाट संचालित शिक्षण संस्थाले विद्यार्थीबाट असूल गर्ने सबै प्रकारका शुल्कमा 3% दरले शिक्षा समता शुल्क लगाई असूल उपर गरिनेछ। विधेयकमा भनिएको छ यसमा निजी विद्यालय, कलेज, प्राविधिक शिक्षालय, मेडिकल र इन्जिनियरिङ कलेज समेत पर्छन्।
3: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार।
5: कान्तिपुर सविस्तार।
3: नेपाल मेडिकल काउन्सिलले गैरकानूनी रूपमा डाक्टर उपाधि प्रयोग गर्नेलाई 3 वर्षसम्म जेल र 3,000 रूपियाँसम्म जरिवाना गर्ने निर्णय गरेको छ। काउन्सिलले जेठ 7 गते एक सूचना जारी गर्दै 15 दिनभित्र अवैध रूपमा डाक्टर उपाधि प्रयोग गर्नेले नामबाट सो उपाधि नहटाए कार्यवाही गर्ने चेतावनी दिएको हो। काउन्सिलले गैरकानूनी रूपमा डाक्टरको उपाधि प्रयोग गर्ने र औषधि सिफारिश गर्नेमाथि अनुगमन गर्ने समेत जनाएको छ। काउन्सिलले कसलाई डाक्टर उपाधि प्रयोग गर्न रोक लगाएको हो भन्ने लगायत विषयमा तयार पारिएको एक सामग्री।
4: डाक्टर केवल उपाधि मात्र होइन, यसले जिम्मेवारीको गहन अर्थ बोकेको छ। यो शब्द उच्चारण गर्न जति सहज छ त्यति नै यसले गम्भीरता देखाउँछ। कसैले डाक्टर भनेर चिनाउने बित्तिकै समाजमा उसले पाउने मान सम्मान र प्रतिष्ठा नै बेग्लै हुन्छ। अझ नेपाली समाजमा अन्य पेसाको दाँजोमा डाक्टरको स्तर निकै माथि छ। कतिसम्म भने आजभोलि विवाहको निम्तो कार्डमा यदि वरवधु आधुनिक चिकित्सामा आबद्ध छन् भने डाक्टर भनेर लेख्ने चलन बढ़दै गएको छ। विवाह स्थलको प्रवेशद्वारमा समेत डाक्टरको विवाह भन्ने जानकारी दिएर लेखिएको कयौं उदाहरण भेटिन्छन्। विश्वव्यापी प्रचलन अनुसार अहिले डाक्टरको उपाधि प्राय दुई क्षेत्रमा प्रयोगमा हुँदै आएको छ। पहिला चर्चा गरौं बिरामीको उपचार गर्ने डाक्टरको। बिरामीको लागि डाक्टर सप्तक हो भनिन्छ। त्यसैले कुनै व्यक्तिले घर परिवारका सदस्यले भनेको नमाने पनि डाक्टरले दिएको सल्लाह भने मान्ने गर्दछन्। कतिपय मृत्युकै मुखमा पुगेकालाई डाक्टरले जीवनदान दिलाएपछि ती डाक्टर भगवान भन्दा कम छैनन् भनेर चर्चा गर्ने गरिन्छ। आधुनिक चिकित्सामा प्रयोग गरिने डाक्टर उपाधि अहिले समयक्रमसँगै बेला बखत बदनामी हुने गरेको छ। डाक्टरको उपाधिको दुरूपयोग र गैर कानूनी रूपमा बिरामीको उपचार पद्धतिमा संलग्न भएको धेरै गुनासो आउन थालेपछि जेठ 7 गते नेपाल मेडिकल काउन्सिलले सूचना जारी गर्यो। नेपाल मेडिकल काउन्सिल ऐन 2020 अनुसार चिकित्सकीय अभ्यास गर्ने अधिकार काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्र रहेको काउन्सिलले बताएको हो। काउन्सिलको सूचनाबारे जानकारी दिँदै रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले भने
6: 2020 सालमै के लेखिएको थियो भने चिकित्सक भनेको नेपाल मेडिकल
5: फिल्डमा दर्ता भएका व्यक्तिहरू जसले आधुनिक चिकित्सामा स्नातक या स्नातकोत्तर पढेका हुन् उनीहरूलाई चिकित्साको डेफिनेसन गरिएको छ। त्यस्तै अरू कुनै सम्बन्धित काउन्सिल ऐनहरूमा पनि चिकित्सक भनेर व्यवस्था गरिएको छ। त्यो एकदम धेरै पुरानो नै यही हो र जनस्वास्थ्य ऐनमा पनि चिकित्सक भनेको यही भनेर उल्लेख गरिएको छ।
4: डाक्टरको परिभाषा काउन्सिलले स्पष्ट पारे पनि त्यसको दुरूपयोग हुन थालेपछि काउन्सिलले कार्यवाही अघि बढ़ाएको छ। खास गरी डाक्टर भन्दै आधुनिक चिकित्सा शिक्षामा कुनै संलग्नता नभएकै व्यक्तिले समेत उपचार गर्दै हिँड्न थालेपछि काउन्सिलले त्यसलाई रोक्ने तयारी गरेको हो। काउन्सिलका अनुसार त्यहाँ परेका उजुरी मध्ये नक्कली डाक्टर र गैरकानूनी रूपमा डाक्टरी पेशामा संलग्न भएका 20-30% उजुरी रहेका छन्, जसमा काउन्सिलले सूचना जारी भएको 2 सातापछि शून्य सहनशीलताको नीति लिँदै कार्यवाहीमा उत्रने जनाएको छ। काउन्सिल कार्यवाहीमा आउनुको औचित्य बारे डाक्टर पाण्डे भन्छन्।
5: स्पष्ट कानूनमा चिकित्सक भनेको भन्सेको अवस्थामा मोनिटरिङ नहुँदाखेरि चाहिँ डाक्टर उपाधि सबैले लेख्न थालेको भेटिन्छ। जस्तो तपाईँ हामीले पनि सामाजिक सञ्जाल चलायौँ भने डाक्टर लेखेको धेरै मान्छे भेटिन्छ र स्वास्थ्यकर्मी हुनुहुन्छ तर उहाँ चिकित्सक हुनुहुन्न भने पनि डाक्टर लेखेको भेटियो। अझ त्योभन्दा पनि बढी स्वास्थ्यसँग सम्बन्धित केही अध्ययन गरेको छैन, अनुभव केही पनि छैन, तर नामको अगाडि डाक्टर लेख्ने परिपाटी आयो। यो सामाजिक सञ्जालमा मात्र सीमित नरहेर क्लिनिक नै सञ्चालन गर्ने, बिरामी नै जाँच गर्ने, यसले त्रुटिहरू भएका कारणले
4: यो त भयो उपचार गर्ने चिकित्सक डाक्टरको विषय। अब चर्चा गरौं विद्यावारिधि गरेपछि लेखिने डाक्टर उपाधिको बारेमा। विश्वविद्यालय शिक्षाको उच्च शिक्षा अन्तर्गत विद्यावारिधि गरेपछि डाक्टर लेख्ने चलन छ। यो विश्वव्यापी मान्यता हो। डाक्टर शब्द ल्याटिनको डक्सेरबाट आएको हो, जसको शाब्दिक अर्थ सिकाउनु भन्ने हुन्छ। काठमाडौँको बानेश्वर स्थित इन्स्टिच्युट अफ एडभान्स्ड कम्युनिकेशन एजुकेशन एण्ड रिसर्च आईएसआरका प्राध्यापक अर्जुन पौडेलका अनुसार डाक्टरको प्रयोग मध्य युगमा युरोपबाट शुरू भएको हो। उनी भन्छन्,
6: पीएचडी गरेको मान्छेले पाउने एउटा टाइटल हो, मास्टर्स गर्नेलाई मास्टर नै भनेर बोलाउने चलन थियो। अब यसको इतिहास हेर्यो भने चाहिँ युरोपको मध्य युगसम्म जान्छ, जहाँ चाहिँ पहिला चर्चमा चाहिँ त्यो थियोलोजियनहरूलाई चाहिँ उनीहरूले डक्ट्रिन बनाउने हुनाले त्यो डक्ट्रिन बनाउने मान्छे डक्टर हो भनेर भन्ने चलन रहेको त्यसरी हो मध्य युगमा। अनि त्यो चर्चबाट युनिभर्सिटी स्थापना भयो 1200 त्यसपछि युनिभर्सिटीको प्रोफेसरलाई पनि डक्टर भन्न थालियो, त्यो डक्टर भएको त्यसरी। तर अब बिरामी हेर्ने डाक्टरलाई पनि डाक्टर चाहिँ प्रयोग गर्न थालेको चाहिँ अलिकति पछि हो।
4: त्यसो त 12 र 13 शताब्दीमा बोलोग्ना, पेरिस र अक्सफोर्ड विश्वविद्यालयले डक्टर अफ थियोलोजी, डक्टर अफ ल, डक्टर अफ मेडिसिन र डक्टर अफ फिलोसोफीको अध्ययन गरेका विद्वानलाई डाक्टर उपाधि दिने प्रचलन थियो। त्यहाँ चिकित्सकले नभई उच्चतम स्तरको शैक्षिक योग्यता हासिल गरेका विद्वानहरूको लागि डक्टरेट भन्ने शब्द प्रयोग गरिन्थ्यो। त्यसैले चिकित्सा क्षेत्र पनि एउटा विषय थियो जुन पढेपछि डाक्टर बन्न सकिन्थ्यो। तर अन्य विषयको जस्तो यसमा प्रयोग गरिने डाक्टर शब्द विशेष थिएन। चिकित्सा क्षेत्रमा डाक्टर शब्द निकै पछि भित्रिएको हो। 19 शताब्दीको शुरूमा आधुनिक चिकित्सा पेशामा लागेका व्यक्तिहरूले विद्यालयमा विद्यावारिधि नगरे पनि जनमानसमा विश्वास बढ़ाउन र आधुनिक चिकित्सा अध्ययन नगरी परम्परागत बिरामी हेर्ने भन्दा पृथक देखिन डाक्टर शब्दको प्रयोग गरिएको बताइन्छ। यस्तै आज पनि डक्टरेट अर्थात डक्टर अफ फिलोसफी पीएचडी उच्चतम शैक्षिक योग्यता मानिन्छ। यो उपाधि भौतिक विज्ञानदेखि दर्शनशास्त्रसम्मका क्षेत्रहरूमा उच्चतम शिक्षा हासिल गर्नेलाई विशेषज्ञता र ज्ञानको योगदानको आधारमा प्रदान गरिन्छ। तर पछिल्लो समय पीएचडीको उपाधिको समेत दुरूपयोग हुने गरेको पाइन्छ। रेडियो कान्तिपुरका लागि सुनिता लोहनी।
1: कान्तिपुर सविस्तार।
4: यति बेला बैंक तथा वित्तीय संस्थामा पाउने 14 खर्ब रूपियाँ भन्दा बढ़ी ऋण दिन मिल्ने रकम अधिक तरलता छ। मुलुकको विदेशी मुद्रा संचित हालसम्मकै धेरै 35 खर्ब रूपियाँ हारहारी छ। लगानी गर्न योग्य रकम पर्याप्त र बाह्य सूचकहरू निरन्तर सबल भइरहेका बेला आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले लगानी प्रोत्साहनका कार्यक्रम ल्याउने धेरैको अपेक्षा थियो। शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 बजेटमा लगानी विस्तारका केही नीति तथा कार्यक्रम पनि आए, तर वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापन गरी लगानी विस्तारका लागि पर्याप्त नभएको जानकारहरूको भनाइ छ। सरकारले लगानी एक्सप्रेस नीति मार्फत विदेशी लगानीलाई राहत प्रतिफल फिर्ता लिँदा राष्ट्र बैंकलाई जानकारी दिए मात्र पुग्ने लगायत व्यवस्था गर्न खोजेको छ। योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ भन्छन्, यी कुरा एकदमै नयाँ र अर्थतन्त्रमा फड्को मार्ने खाले होइनन्, किनकि लगानी वृद्धिका लागि एकद्वार नीति, पटक पटक लगानी सम्मेलन लगायत काम भइरहेका छन् तर नतिजा आउन सकेको छैन। अर्थतन्त्र लामो समयदेखि शिथिल छ। ब्याजदर इतिहासकै सबभन्दा न्यून बिन्दुमा रहँदा र बैंकमा पर्याप्त पैसा हुँदा पनि लगानीकर्ताले कर्जा लिन सकेका छैनन्। अहिले ब्याजदर र सहज ऋणको उपलब्धता भन्दा पनि लगानीकर्ताहरूले लगानीको सुरक्षा र उचित प्रतिफल खोजिरहेका छन्। मुख्य गरी जेएनजी आन्दोलनपछि निजी क्षेत्र धेरै त्रसित छ। यही कारण निजी क्षेत्रको मनोबल उठाएर लगानी विस्तार गर्न बजेट मार्फत सरकारले ल्याएका नीति तथा कार्यक्रम पर्याप्त नभएको निजी क्षेत्रको भनाइ छ। हामी बजेटको अध्ययन गरिरहेका छौं। अहिलेसम्म हेर्दा तत्काल बैंक कर्जा प्रवाह हुने योजना देखिँदैन। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ भन्छन्, सहकारीमा देखिएको समस्या समाधान र केन्द्रीय बैंकले पनि सहज बनाउने हो भने साना तथा मझौला उद्योगबाट कर्जाको माग हुन सक्छ। उनले निजी क्षेत्रका समस्या समाधान गर्न खोजेको प्रतिक्रिया दिएका छन्। अर्थतन्त्रमा पूँजी निर्माण कमजोर छ। आर्थिक वर्ष 2074-75 जीडीपीको अनुपातमा कुल लगानी 39.5% रहेकोमा आर्थिक वर्ष 2081-82 28.1% सीमित थियो। नेपालमा कानून र नीति भन्दा पनि कार्यान्वयन पक्ष कमजोर रहेकाले बजेटमा कस्ता नीति आए भन्दा पनि तिनको कार्यान्वयन कसरी हुन्छ, नतिजा त्यसमा निर्भर रहने वित्तीय क्षेत्रका जानकार एवं बैंकर पूर्व बैंकर परशुराम कुवरको भनाई छ। बजेटमा आएका व्यवस्थाहरू कार्यान्वयन हुन थालेपछि विस्तारै निजी क्षेत्र लगानीकर्ता लगायत सबैको आत्मविश्वासको स्तर बढ़दै जान्छ। उनले भने लगानी प्रवर्धनका लागि बजेटमा केही व्यवस्था आएका छन्। तिनको कार्यान्वयन कसरी हुन्छ त्यसका आधारमा लगानी बढ़ने नबढ़ने टुंगो हुन्छ। बजेट सुनेकै भरमा लगानी बढ़िहाल्ने अवस्था नभएको उनको भनाइ छ। कान्तिपुर डायरीमा अब ब्रेक पालो।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
7: दाँत नदुखाइ खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
8: बाङ्गातिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुनेका बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
7: ध्यान दिनै पर्ने कुरा।
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
9: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: Extreme energy drink. Taste the difference, feel the energy.
1: काठमाडौँको जडीबुटीमा प्रहरीले गोली चलाएर एकजनालाई पक्राउ गरेको छ। जडीबुटी स्थित रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली प्रहार गरेर एकजना लुटेरालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौँको भद्रकाली घर भएका गणेश कार्की रहेका छन्। उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसरका एसपी पवन कुमार भट्टराईले जानकारी दिए। सुकेधारामा कार्की र अर्का युवक विष्णु गुरूङले एक महिलालाई आँखामा खुर्सानीको धूलो छर्केर घर गहना लुटेर भागेका थिए। सो घटनामा संलग्न गुरूङलाई भने प्रहरीले हिजो दिउँसो नै पक्राउ गरिसकेको थियो। प्रहरीका अनुसार घाइते कार्कीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। त्यस्तै जवाफ कार्यवाहीका क्रममा एकजना प्रहरी पनि घाइते भएका छन्। उनको समेत उपचार भइरहेको प्रहरीले जनाएको छ। कार्की जेएनजी आन्दोलनका क्रममा गत भदौ 24 गते केन्द्रीय कारागारबाट भागेका थिए।
2: सरकारले राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई सरकारी अनुदान दिने नीति लिएको छ। यसका लागि वृहत राजनीतिक बहस गराउने अर्थमन्त्री स्वर्ण मागले आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरेका छन्। अनुदान दिने विषय टुंगो लागे राष्ट्रिय मान्यता प्राप्त दलहरू रासपा, कंग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले पछिल्लो निर्वाचनमा पाएको मतको आधारमा अनुदान पाउनेछन्। तर दलहरूले यसबारे फरक धारणा राखेका छन्। कान्तिपुर कर्मी गंगा विष्णुले तयार पारेको सामग्री अबको क्रममा प्रस्तुत गर्दैछौं।
3: विपक्षी दलहरूले अहिलेको प्राथमिकता दलहरूलाई अनुदान दिने भन्दा नागरिकका दैनिक सरोकारका मुद्दा सम्बोधन गर्नु उचित हुने सुझाव दिएका छन्। राजनैतिक दलहरूलाई पारदर्शी र जिम्मेवार बनाउन अनुदान दिनु सैद्धान्तिक रूपमा उचित भए पनि मुलुकको अर्थतन्त्र कमजोर भएका बेला व्यवहारिक नहुने उनीहरूको भनाइ छ। बजेट वक्तव्यमा भनिएको छ, राजनैतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको बलियो आधार निर्माण गर्नेछौ। स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न राष्ट्रिय मान्यता प्राप्त राजनैतिक दलहरूलाई पछिल्लो आम निर्वाचनमा प्राप्त मतका आधारमा सरकारी अनुदान दिनेबारे वृहत राजनैतिक बहस गराउनेछौ। यसरी उपलब्ध हुन सक्ने अनुदानको लेखा परीक्षण महालेखा परीक्षकले गर्ने व्यवस्था मिलाइनेछ। निर्वाचन आयोगले पनि राजनैतिक दल सम्बन्धी कानून संशोधन गरी दलहरूलाई सरकारी कोषबाट अनुदान दिनुपर्ने सुझाव दिँदै आएको थियो। शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड़ दिनुपर्ने बेला दलहरूलाई अनुदान दिनु सान्दर्भिक नभएको कंग्रेस महामन्त्री प्रदीप पौडेलले बताए। उनले भने यति बेला सरकारी कोषबाट दलहरूलाई अनुदान दिने छलफल सान्दर्भिक छैन। पूर्व अर्थ राज्य मन्त्री एवं कंग्रेस सह महामन्त्री उदयशमशेर राणाले राज्यलाई आन्तरिक र बाहिरी ऋणको भारी भएका बेला दलहरूलाई अनुदान दिने व्यवस्था गर्दा राज्यलाई थप भार पर्ने बताए। राजनैतिक दलहरू चन्दाको भरमा चल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारले अनुदान दिने कुरा सैद्धान्तिक रूपमा ठिक भए पनि अहिलेको प्राथमिकता नभएको एमाले नेता प्रदीप गेवालीले बताए। यस्तै दलहरूलाई पारदर्शी बनाउन सरकारी अनुदान दिने विषय यसअघि उठ्दै आए पनि अघि नबढ़ेको नेकपाका वरिष्ठ नेता नारायण काजी श्रेष्ठको भनाइ छ। निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त दिनेश थपलियाले राजनैतिक दल सम्बन्धी विधेयकको मस्यौदामा राजनैतिक दललाई अनुदान दिनेबारे चार आधार प्रस्तुत गरेको बताए। आयोगले तयार पारेको मस्यौदा गृह मन्त्रालयमा रहेको उनको भनाइ छ। हरेक चुनावमा दल र तीनका उम्मेद्वारहरूले अपारदर्शी रूपमा ठूलो रकम खर्च गर्ने भएकाले राजनैतिक दलहरूलाई अनुदान दिएर त्यस्ता गतिविधि निरुत्साहित गर्नुपर्ने आयोगको निष्कर्ष छ। उनले भने दलहरूलाई सरकारी अनुदान दिन चार आधार लिएका थियौं। राष्ट्रिय दलहरूलाई समान अवसर, जथाभावी चन्दा उठाउने प्रवृत्ति उत्साहित गर्ने, राजनैतिक दल र उम्मेद्वारलाई वित्तीय पारदर्शी बनाउने र सरकारी निकायबाट लेखा परीक्षण गर्ने व्यवस्था गर्ने भन्ने थियो। यस पटकको बजेटले यसलाई अघि बढ़ाउन खोज्नु सकारात्मक हो। कानून बनाएर मात्र लागू हुन सक्छ। थपलियाले राजनैतिक दल सम्बन्धी विधेयक पारित गर्दा दलहरूलाई अनुदान दिने व्यवस्था समेट्नुपर्ने बताए। त्यस्तै 2081 चैतमा निर्वाचन आयोगले तयार पारेको राजनैतिक दल सम्बन्धी ऐन 2073 संशोधन गर्न बनेको विधेयकको मस्यौदामा पनि यो विषय समावेश गरेको थियो। मस्यौदामा राष्ट्रिय दलको मान्यता पाउन दलले प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा 3% मत, प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनमा कम्तीमा 70% सीटमा उम्मेद्वारी दिएको हुनुपर्ने प्रावधान राखेको थियो। त्यस्तै 3 प्रदेशमा कम्तीमा 1-1 सीट प्राप्त गरेको हुनुपर्ने लगायत प्रावधान राखिएको थियो। 2082 वैशाखमा सरकारले गठन गरेको पूर्व अर्थमन्त्री रामेश्वर खनाल अध्यक्षताको उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले राज्य कोषबाट दलहरूलाई अनुदान दिनुपर्ने सुझाव दिएको थियो। आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा राज्य कोषबाट दललाई अनुदान र चुनावमा उम्मेद्वारले आफ्नो सम्पत्ति खर्च गर्न नपाउने कानूनी व्यवस्थाको सुझाव दिएको हो। चुनावी खर्चका कारण शासन प्रणालीमाथि नै प्रश्न उठ्न थालेपछि अनुदान दिनुपर्ने आयोगको सुझाव थियो।
1: शुरूमा आर्थिक प्रलोभन तथा पछि शारीरिक र मानसिक यातना दिएर जबरजस्ती नेटवर्किङ व्यवसायमा लगाइएका 450 नेपाली नागरिकको भारतबाट उद्धार गरिएको छ। भारतको उत्तर प्रदेशको कुशीनगरबाट उनीहरूलाई उद्धार गरी नेपाल ल्याइएको छ। दिल्ली स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाका अनुसार विभिन्न माध्यमबाट रोजगारीका झुटा आश्वासन दिएर गैर कानूनी कम्पनीले बेरोजगार नेपालीलाई बोलाउने र नेटवर्किङ व्यवसायमा लगाउने गरेको सूचनाका आधारमा दूतावासको टोली कुशीनगर पुगेर उद्धार गरेको हो। उत्तर प्रदेश प्रहरी तथा सामाजिक संस्था किन इण्डियाको सहयोगमा दूतावासले शुक्रबार राति 453 नेपालीको उद्धार गरेको छ। उद्धार भएकामा 115 महिला 338 पुरूष उनीहरूलाई भारतीय सुरक्षाकर्मीको निगरानीमा बसबाट हिजो बिहान नेपाल ल्याइ दूतावासका अधिकारीहरूले रूपन्देही प्रहरीको जिम्मा लगाएका थिए। उनीहरूमध्ये 109 महिला र 325 पुरूष गरी 434 जनालाई आवश्यक प्रक्रिया पूरा गरी छाडिएको प्रहरीले जनाएको छ। बाँकी 6 महिला र 13 पुरूष गरी 19 जना प्रहरीको नियन्त्रणमा छन्। उद्धार भएका विभिन्न जिल्लाका नागरिकमा 18 55 वर्षका रहेका छन्। सोबारे रूपन्देही प्रहरीले थप अनुसन्धान थालेको बताइएको छ।
4: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ फटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 9860946000
6: र 9819326775।
2: आवश्यक सहयोग प्राप्त गर्न सरकारसँग समन्वय गरेको हो। विभागले विभिन्न सर्वे सम्पन्न गरेको पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले जानकारी दिए।

0: मसँग कहिले गरिदिनु सम्झौता, किनकि मसँग छ मेरो हेल्थ प्लान
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: हेन्दी डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। चीनको बढ़दो समुद्री उपस्थितिलाई चुनौती दिन अमेरिका, बेलायत र अस्ट्रेलियाले आफ्नो सैन्य गठबन्धन अकुश अन्तर्गत समुद्री केबलहरूको सुरक्षा र रक्षालाई बढ़ावा दिन पानीमुनि ड्रोन प्रविधि विकास गर्ने बताएका छन्। मानवरहित समुद्रमुनि यान प्रविधि आगामी वर्षसम्म तयार हुने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। परियोजनाको कुल लागत उल्लेख नभए पनि बेलायतका रक्षा मन्त्री जोन हेलीले आफ्नो देशले 201 मिलियन अमेरिकी डलर योगदान गर्ने बताएका छन्। सिंगापुरमा भएको सुरक्षा शिखर सम्मेलनमा देशका रक्षा मन्त्रीहरूले सो घोषणा सन् 2021 शुरू भएको अकुश रक्षा सन्धिले तीन देशले परमाणु पनडुब्बी विकास गर्ने र सैन्य विशेषज्ञता साझा गर्ने बताइएको थियो। यसलाई हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ़दो समुद्री उपस्थिति र दक्षिण चीन सागर जस्ता विवादित क्षेत्रहरूमा बढ़दो तनावमा सामना गर्नका लागि अमेरिकाको तयारीको रूपमा बुझिएको छ।
3: कान्तिपुर डायरीमा अब खेल समाचार।
4: खेलकुद समाचारको साथमा
5: एलजी लाइफ्स गुड।
3: एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको छनौटमा नेपाल मलेसियासँग सेमी फाइनलमा पराजित भएको छ। मलेसियासँग 2 विकेटले हारेपछि नेपालले अब तेस्रो स्थानको म्याच जितेर छनौट हुने अन्तिम मौका मात्र पाएको छ। हिजोको खेलमा नेपालले दिएको 127 रनको लक्ष्य मलेसियाले 18.4 ओभरमा 8 विकेट गुमाउँदै पूरा गरेको थियो। यसअघि मलेसियाको बायोमास ओभल स्टेडियममा टस जितेर नेपालले 20 ओभरमा 6 विकेट गुमाउँदै 126 रनको योगफल बनाएको थियो। एसियासँगै फाइनलमा पुगेको थाइल्याण्ड जापानमा हुने 20औं संस्करणको एसियाली खेलकुदमा छनौट हुन सफल भएका छन्। नेपाल र चीनबीच हुने तेस्रो स्थानको म्याच जित्ने टोली पनि एसियाली खेलकुद छनौट हुनेछ। नेपालले समूह चरणमा चीन र इण्डोनेसियालाई हराउँदै सेमी फाइनलमा स्थान बनाएको थियो।
2: अब मौसम सम्बन्धी जानकारी। अधिकांश स्थानमा आज वर्षाको सम्भावना रहेको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा र मध्य प्रदेशका सहित कोशी बागमती र गण्डकी प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघगर्जन तथा हावाहुरी सहित मध्यमसम्मको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र कर्णाली प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। केही बेर अघि 14 डिग्री सेल्सियस मापन गरिएको काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम आज 29 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। यसै सूर्योदय आज बिहान 5:03 भयो भने सूर्यास्त भरे साँझ 7:01 हुनेछ। अहिलेलाई यति नै। बिहान 9 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई सुनिता र तारा विदा हुन्छौ। नमस्कार।
6: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासरीको भानुचोक नजिकै रहेको स्विटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामामिटर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 97629164 914। सिटी सेन्टर खाजबारी नगरपालिका 1 भानुचोक शङ्ख सभा।
7: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाजारी 1 सङ्खुवा सभा।
9: के तप तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
10: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
9: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
10: दाँत खोल्ने, दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
10: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
10: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
9: बाङ्गोटिङको दाँत मिलाइने,
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका एक प्रहरी गेट सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
10: सम्पर्क नम्बर 0295906667 र 98420226667।
11: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
12: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

गुड मर्निङ अनि नमस्कार कार्यक्रम गुड मर्निङ संघ सभा लिएर यति बेला स्टुडियोमा म रञ्जना मगर उपस्थित एन्ड एटेन्ट भइसकेको छु। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 मेगाहर्जको तरंगबाट प्रत्यक्ष रूपमा हाम्रो फ्रिक्वेन्सी रेन्जले जहाँ जहाँसम्मबाट क्याच पिकअप गर्छ त्यहाँबाट तपाईँले हामीलाई रेडियोको तरंगबाट सुन्न सक्नुहुनेछ भने हाम्रो अनलाइनबाट www.radiosanghasabha.com.np लगन अनि हाम्रो पात्र डिजिटल नेपाल एप्सबाट पनि तपाईँले संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ कार्यक्रम गुड मर्निङ संघ सभा। यो दशैंमा तपाईँको आजको दिन कस्तो रहन्छ अनि के रहन्छ तपाईँको राशिफलको बारेमा म जानकारी गराउनेछु। तर त्योभन्दा अगाडि कार्यक्रमको शुरूआतमा एउटा देशभक्ति आवाजबाट कार्यक्रमको स्टार्ट गर्नुपर्ने हुन्छ। त्यसैले तपाईँको लागि यो देशभक्ति आवाज राख्छु। त्यस पछाडि पुनः तपाईँको राशिफलको बारेमा जानकारी लिएर आउनेछु। कार्यक्रम गुड मर्निङ संघ सभा सुन्दै रहनुहोला।

कार्यक्रमको सुरुवातमा यदि शक्ति आवाज मैले तपाईँको लागि राखिसकेको छु। आज विक्रम सम्वत 2083 साल जेठ महिनाको 17 गते आइतबार शुक्ल पक्षको पूर्णिमा तिथि तदनुसार ईस्वी सम्वत 2026 मई 31 तारिक। अब तपाईँको आजको राशिफल।

मेष राशि पछि दोस्रो राशि रहेको छ वृष राशि। प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। आय अर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। भौतिक साधन जुट्नाले पनि आमदानी बढ्ने काम प्रारम्भ हुनेछ। प्रेमको मित्रता र बन्धन भने कसिनेछ। अतिथिका रूपमा सत्कार प्राप्त हुनुका साथै परिस्थिति अनुकूल रहे तापनि भौतिक सुविधाले अलिक खर्च निम्त्याउन सक्छ र आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा अलिक ध्यान पुर्याउनुहोला। आजको दिनमा वृष राशि हुने श्रोताहरूलाई

वृष राशिपछि तेस्रो राशि रहेको छ मिथुन राशि। स्वास्थ्य सबै बल्नुको साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्साएर काम बनाउन सकिनेछ भने शत्रुहरू सक्रिय हुनेछन्। तापनि प्रतिस्पर्धामा विजयी भइनेछ। भौतिक साधन जुट्नले दिगो काम शुरू गर्न सकिनेछ। प्रतिकूल समयमा पनि केही काम सम्पादन हुनेछन्। बुद्धिको उपयोगले पहिलेको उपलब्धि समेत जोगाउन सफल भइनेछ। आजको दिनमा मिथुन राशि हुने श्रोताहरू।

मिथुन राशिपछि चौथो राशि रहेको छ कर्कट राशि। शुभचिन्तकहरूले साथ दिनेछन्, लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ, पढाइ लेखाइमा पनि प्रगति हुनेछ, सेवामूल कामबाट धन लाभ हुनुका साथै प्रतियोग प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी समेत भइनेछ र प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ समेत हुनेछ। फाइदाको नयाँ स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ आजको दिनमा कर्कट राशि हुने श्रोताहरूलाई।

कर्क राशि पछि पाँचौं राशि रहेको छ सिंह राशि। हतारको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा अलिक सजग रहनु पर्ला। अनावश्यक साइनो गाँस्नेहरू सँग सावधान रहनुहोला। नियमित काम सम्पादन भए तापनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउन सक्छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले अलिक सजग रहनुपर्ने हुन सक्छ। र बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। महत्वाकांक्षी योजना सार्वजनिक नगरेकै राम्रो हुनेछ। आजको दिनमा सिंह राशि हुने

सिन्धु राशिपछि छैटौं राशि रहेको छ कन्या राशि। विभिन्न उपहार प्राप्त हुने समय देखिन्छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकेका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय देखिन्छ। उद्योग र व्यापारमा पनि विशेष फाइदा हुनेछ। प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिनेछ भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरूषार्थी कामले समाजमा स्थापित बनाउनेछ र चुनौती पन्साएर पनि नयाँ काममा जग बसाउने मौका आजको दिनमा कन्या राशि हुने श्रोताहरूलाई।

कन्या पछि सातौं राशि रहेको छ तुला राशि। तिनी बालीले काम बिग्रनुका साथै हातमा आएको मौका अरूले फुत्काउन सक्छन्। बोलीको गलत अर्थ लाग्ने समय रहेकाले व्यवहारमा अलिक सजग भने रहनु पर्ला। नयाँ जिम्मेवारी प्राप्त भए तापनि उपलब्धिका लागि निकै मेहनत गर्नु पर्ला। लेखन तथा सृजनात्मक कामबाट भने ख्याति मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिलेको मेहनतले पछिका लागि फाइदा दिलाउनेछ। आजको दिनमा तुला राशि हुने श्रोताहरूलाई।

तुला राशिपछि आठौं राशि रहेको छ वृश्चिक राशि। पहिलेको सफलताले महत्वाकांक्षा बढाउनेछ, विभिन्न अवसर पनि आउनेछन्। परिस्थिति अनुसार चल्न नसक्दा पछि परिनेछ, केही कठोर निर्णय लिनु परे पनि टाढीका आफन्त नजिकिनेछन्। भेटघाट र खानपानमा भने समय व्यतीत हुनेछ, नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् र शुभचिन्तकहरूको सहयोग जुटे पनि आलस्य गर्ने बानीले अलिक पछि परिनेछ, होसियार रहनुहोला। आजको दिनमा वृश्चिक राशि हुने

लोचेपछि नौ राशि रहेको छ धनु राशि। आकस्मिक कामले खर्च बढाउन सक्छ, सञ्चित रकम अरूलाई सरसाप दिनुपर्ने हुन सक्छ, परिवर्जन बाटो पनि टाढिनु पर्ला, अरूलाई समय दिँदा आफू पछि परिनेछ, अर्थ अभाव खड्किँदा पनि आवश्यक पर्दा सरसापट वा कर्ज मार्फत धन जुटाउन सकिनेछ, विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय देखिन्छ, तर कर्कापमा परि काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति समेत आउन सक्छ। आजको दिनमा धनु राशि हुने श्रोता।

धनु राशि पछि दशौं राशि रहेको छ मकर राशि। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफीको काम सम्पादन गर्दै मनोज्ञ धन आर्जन गर्न सकिनेछ। प्रतिष्ठित नतिजाले पनि उत्साह जगाउनेछ। थोरै लगानीबाट नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने। काम प्रारम्भ गर्ने समय छ। आमदानीका नयाँ स्रोत फेला पर्नेछन् र पहिलेको सफलताले पनि नयाँ अवसर दिलाउन सक्छ। आजको दिनमा मकर राशि हुने श्रोताहरूलाई

मकर राशि पछि एघार राशि रहेको छ कुम्भ राशि। नयाँ काममा जग बसाउने समय छ। कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मैत्रता बढ्नेछ। गुमाएको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनुका साथै दैनिकीमा उल्लेख्य फाइदा हुनेछ र व्यापारतर्फ थोरै लगानीबाट पनि मनोकी नाफा उठाउन सकिनेछ। आजको दिनमा कुम्भ राशि हुने श्रोताहरूलाई

कन्याशिपछि अन्तिम अथवा बाह्रौं राशि रहेको छ मीन राशि। सामाजिक काममा रुचि बढ्नेछ भने समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। तार्किक कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ। विभिन्न वर्षहरूले पछ्याउने छन् र दिगो काम थाल्ने मौका समय देखिन्छ र शोकले थालिएको काम व्यवसायमा रूपान्तरित हुन सक्छ। आजको दिनमा मीन राशि हुने श्रोता।

श्रोता, मैले तपाईँको बाह्रवटा राशिफलको बारेमा जानकारी गराइसकेको छु। तपाईँको राशिफलले राम्रो वा नराम्रो जे जस्तो बताए पनि तपाईँ आफ्नो काम कर्तव्य जिम्मेवारीमा वफादारको साथ लागिरहनुहोस्। तपाईँ आज मात्र होइन सधैँ अनि सबै दिन सफल बन्नुहुनेछ भन्दै कार्यक्रमको अन्तिममा छौ। जाँदा जाँदै तपाईँको लागि यो सुमधुर गीत छोडेर जाँदैछ। आज तपाईँ कहीँ कतै टाढाको यात्रामा हुनुहुन्छ, यात्रा सफलताको शुभकामना। नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ, नयाँ कार्य थालनीको पनि शुभकामना छ। अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वस्थ लाभको कामना। र आज जसको जन्मदिन परेको छ, जन्मदिनको पनि धेरै धेरै शुभकामना छ भन्दै कार्यक्रम गुड मर्निङ शङ्कर शब्दबाट म रञ्जना पनि बिदा हुन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, स्वस्थ रहनुहोस् अनि व्यस्त रहनुहोस्, सजग पनि रहनुहोस् भन्दै आज हुन्छु। नमस्कार।

0: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रिया क्लब अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रिया क्लब सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
1: असार पहिलो हप्तादेखि।
0: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236619 र 98521600।
2: अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नायकद्वारा नियमित 2063 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ नसाका जीवनसुकी बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू: नस च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको योड समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यहीँदेखि 2083 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदरी 1 प्रगति टोला खाँदरी नगरपालिकाको गेट अगाडि संकुलन सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98435705740 र 98007001555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
3: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा साबित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्करसभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
2: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 MHz।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस संखुवा सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमो मेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97 629 16 914 सिटी सेन्टर, खासगरी नगरपालिका 1, भानुचोक संखुवा सभा।
6: ए, के भयो? के को हल्ला खल्ला भयो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
8: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने। त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029 56 22 01 र 97 499 22 520।
10: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संख्या सभा 95.5 MHz।

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-76-75।
5: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो शंकर सभा 95.5 मेगाहर्ज।

कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाई तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बारवटा आशीर्फल र तपाईसँगका विशेष कुराकानी, ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी पनि दिने प्रयास गरिरहेका छौं। कार्यक्रम ज्योतिष दर्पण आजभोलि रेडियो संघ सभाको स्टुडियोबाट कार्यक्रम सञ्चालन भइरहेको छ। हामी तीन दिनबाट हामी खालबारी संघ सभामा आएर तपाईँहरूको चिना बनाउने, चिना हेराउने, तपाईँको ग्रह शान्ति गर्ने तयारी गर्नेदेखि लिएर सबै कुरामा हामी तपाईँसँग ढुक्क भएर आएका छौं। धेरै सज्जनहरूलाई एउटा के भइरहेको छ भने गुरुदेव केही दिन बस्नुहुने कि नहुने भन्ने मान्छेलाई अन्यल त भइरहेको छ। तपाईँ पनि कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियो संघको सभा भोजपुरबाट भने हामी अब केही दिन रहनेछौ, तर अलिक चाँडो गरेर आउनुहोला है। फेरि बस्नुहुन्छ भने ढुक्क भएर चाहिँ घर नबस्नुको लागि पनि अनुरोध गरे र घरमा ग्रह शान्ति गर्नेको लागि तयारी अवस्थामा तपाईँहरू आउनु भएको छ भने सम्पर्क गर्नुहोला। हामी खालबारी र भोजपुर यो यानि कि संखुवा सभा र भोजपुर जिल्लाका सजनहरूको घरमा आएरै हामी तपाईँको म आफै आएर ग्रह शान्ति गर्ने कार्यक्रम पनि हामीले तयारी गरिरहेका छौं। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विशेष जानकारी र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारीहरू दिने प्रयास गर्छौ। हामी खालबारीमा चाँदनी चोकबाट थोरै पूर्वपट्टि तपाईँ होटल होराइजनमा मलाई भेट गर्न सक्नुहुन्छ। धेरै अत्तालिनु भएको छ, फोन गर्न नआउने आमा बाबाहरू पनि आउनु भएको छ, गुरुलाई धेरै बेर खोजेँ भन्नुभएको छ हिजो पनि अस्ति पनि, त्यस्तो अप्ठ्यारो मान्नु पर्दैन। कार्यक्रम सुन्दै हुनुहुन्छ भने चाँदनी चोकमा आउनुहोला। चाँदनी चोकमा आइसकेपछि होटल होराइजन सम्झिनुहोला, त्यहाँ कहाँनिर पर्छ भनेर भन्नुहोला। घरमा छोराहरूलाई छोरीहरूलाई कपीमा त होटल होराइजनको नाम लेखेर लिएर आउनुहोला। त्यहाँ आएर चोकमा त्यो नाम देखाउनु भयो भने तपाईँलाई कहिलेकाहीँ बुवा आमाहरू अलि वृद्धहरूलाई नाम नआउन सक्छ, कपीमा लेखेर घरबाटै तयारी अवस्थामा आउनको लागि अनुरोध गर्छु। अलि धेरै आतिनु भएको छ, नआतिनुहोला। आइसकेपछि आधी घण्टा एक घण्टा भने प्रतीक्षारत रहनु तपाईँको लागि राम्रो हुन्छ जस्तो लाग्छ मलाई। कार्यक्रम ज्योतिष दर्पणमा यिनै जानकारीहरू दिए र तपाईँलाई अबको क्रममा भने कार्यक्रमलाई ध्यान गरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग र ग्रह गोचरबाट आज मिति 2083 साल रहेको छ। आज जेठ महिना हो, आज 17 गते आज आइतबार। तदनुसार ईस्वी सन 2026 आज मे 31 तारीक नेपाल सम्मत 1146 सन लाथ रौद्र नाम संवत्सर उत्तरायण श्री सूर्य उत्तरायण रहेको छ। ग्रीष्म ऋतु अधिक ज्येष्ठ शुक्ल पक्ष सूर्योदयमा आज पूर्णिमा तिथि 20:34 बेला दिनको 1:24 मिनटसम्म तत्परान्त भने प्रतिबद्ध रहनेछ। अनुराधा नक्षत्र रहेको छ यतिखेर 20:41 बेला दिनको 3:51 मिनटसम्म। सिद्धियोग 1:10 बेला बालोपकरण 53:03 बेला आज आनन्दादी युगमा भने मृत्यु युग रहेको छ। आजको दिनमानको समय 34:16 बेला बिहान सूर्योदय 34:16 बेला दिनमान हुँदा सूर्योदय भने 5:11 मिनटमा रहेको थियो। साँझ सूर्यास्त 6:53 मिनटमा रहनेछ। आज धूम्रपान रहित दिवस रहेको छ, हाम्रो लागि सौभाग्यको दिन हो। धूम्रपान स्वास्थ्यको लागि हानिकारक मात्रै होइन, शास्त्रले पनि हानिकारक मानेको छ। सुरभि नाम गरेको गाईको रगतबाट उत्पन्न भएर भनौँ न एउटा वृक्ष बनेको हो, त्यस कारणले गर्दा श्रुति खाने मान्छेलाई गौ हत्याको दोष लाग्छ भनेर विद्वानहरूले भन्ने गरेको मैले तपाईँलाई धेरैचोटि रेडियोबाट जानकारी गराइसकेको छु। ज जसले श्रुति खानुहुन्छ, ज जसले धूम्रपान गर्नुहुन्छ, आजको दिनबाट यो धूम्रपान रहित दिवस मनाउँदै गर्दा स्टेजमा आएर धूम्रपानले यसो गर्छ उसो गर्छ भन्ने स्टेज पछाडि गएर चुरोट बिडी खानी गर्ने चाहिँ परम्परा छ प्रायमा, त्यो परम्परा हटोस्,

0: आफूले आफूले आफूलाई नै सज्जन बनाउने प्रयास गरौं। धूम्रपान रहित दिवसको धेरै धेरै मंगलमय शुभकामना व्यक्त गर्छु। कार्यक्रम ज्योतिष दर्पणमा अबको क्रममा भने पालो रहेको छ ग्रह गोचर। ग्रह गोचरमा यतिखेर सूर्य वृष राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था यतिखेर वृश्चिक राशिमा रहेका छन्। मंगल मेष राशिमा छन् भने बुध ग्रह मिथुन राशिमा छन्। बृहस्पति कर्कट राशिमा छन् भने शुक्र ग्रह यतिखेर मिथुन राशिमा, बुध पनि मिथुन राशिमा, शनि ग्रह मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। अबको क्रममा तपाईँलाई जानकारी गराउँ राशिफल। राशिफल तपाईँको दिनले कसरी व्यतीत हुन्छ, हामी आजको लागि तपाईँको घरमै बसी बसी राशिफल तपाईँको राशि अनुसार हुन्छ। तर कतिलाई राशिफल थाहा छैन, एकचोटि फोन गर्नुहोला। दिउँसो यिनै नम्बरमा फोन गरेर मेरो राशि के पर्छ भनेर जानकारी पनि लिनुहोला। अहिले त हामी अलिकति खाँदबारी शङ्खुव सभामा छौं, अलिक व्यस्त छौं। सकभर राशि चेक गर्न अहिले फोन नगर्नुहोला, हामी भरतपुर पछि फोन गर्नुहोला। चिनाहरू हेर्नु परेको छ भने, खाँदबारी आउनु परेको छ भने फोन गर्नु। हामीले पहिले तपाईँहरूलाई फोन नगरेको नआउनु है भनेको अर्थ चाहिँ, हामीले हिजो अस्ति हामीले जो जसले फोन गर्नुभएको थियो फोनबाट सम्पर्क हुनेको पनि हेरियो, एक दुईजना अरू पनि आउनु भएको थियो। अब चाहिँ फोन गर्नुभयो गर्नु भएन भन्नेसँग सरकार राख्न परेन। जसले मलाई भेट्न मन गर्नुभएको छ, खाँदबारी शङ्खुव सभा आउन पाएको पर्छ सम्भावना छ भने आउनुहोला। तर अलि बिहानै घरबाट हिँड्नु है, अलि बिहानै हिँड्नुभयो भने पालो आइहाल्छ भन्दै अब क्रममा भने तपाईँको राशिले के भन्छ, तपाईँको राशिफल। सबैभन्दा पहिलो मेष राशिको लागि सामान्यतया स्वास्थ्यले केही दुःख दिन सक्ने योग छ, विशेष हनुमानजीको कृपाको लागि ओम हम हनुमते रुद्रात्मकाय हुम फट जप गर्नु। आर्थिक क्षेत्रमा ठिकै रहनेछ भने प्रशंसा भने राम्रो छ। अलिकति तपाईँको लागि काममा सकारात्मक ऊर्जा प्राप्त छ, सरकारी जागिरमा शुभ लक्षणहरू देखिएको छ भने नयाँ ठाउँको पनि घुमफिर गर्ने योग छ। प्रेममा सफलता मिल्नेछ, बोली मिठो हुनेछ, तर रिस भने धेरै कडा हुन सक्छ, सम्बन्ध सुधार भएर जानेछ। बोलीले गर्दा काममा अवरोध आउन सक्ने योग छ, तपाईँले बोलेका कामहरूले गर्दा अलिकति केही अप्ठ्यारो स्थितिहरू आउन सक्छन्। पञ्चम स्थानको चन्द्रमा विद्यामा राम्रो रहेको छ। सिंह राशि हुनेको लागि गर्दै आएका कामबाट सफलता मिल्छ, लामो दीर्घ यात्राहरूबाट पनि सहज हुने योग देखिन्छ। उन्नति र प्रगतिको लागि वातावरण असाध्य राम्रो छ, मन परेका व्यक्तिहरूसँग भेटघाट हुन्छ, लामो दीर्घ यात्राहरूमा सहज हुने योग देख्न सकिन्छ। तुला राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ, मान सम्मानमा वृद्धि हुनु आजको लागि धेरै राम्रो कुरा रह्यो। तुलाको लागि धनस्थानमा रहेको चन्द्रमाले आर्थिक क्षेत्रमा उन्नति गराउँछ, पशु र चौपायबाट मनकी धनार्जन गराउनेछ। यात्रा शुभ छ, तर चिसोको समस्याले सताउन सक्छ, पैसाहरू लेनदेनमा विशेष ध्यान दिनु, पैसा खर्च बन्ने योग छ। नभनेका काम अधुरै रहनेछन्, तर स्वास्थ्यमा भने केही समस्या आइपर्न सक्छ, तपाईँको अरूले कुरा काट्न सक्ने भएकाले विशेष सावधानी अपनाउँदै अगाडि बढ्नु भयो भने शुभ हुन्छ। लामो दीर्घ यात्राहरूबाट सहज हुन्छ, तपाईँले सोचेका कामहरूबाट पनि सफलता मिल्ने योग राशिमा संकेत देख्न सकिन्छ। उन्नति र प्रगतिको लागि वातावरण सुन्दर र राम्रो रहेको छ, मन परेका व्यक्तिहरूसँग भने भेटघाटको सम्भावना शुभ छ। अन्त्यमा मीन राशि हुनेको लागि काममा सफलता मिल्नु आजको लागि असाध्यै राम्रो दिन रह्यो, मन परेका व्यक्तिहरूसँग भेटघाट हुनेछ, स्वास्थ्यमा सुधार, पठन पाठनमा मन जाने योग रहेको छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चतुर्वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार रत्न।

0: र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73 601।
1: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
2: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
2: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
3: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईहरूलाई हार्दिक स्वागत गर्दै उपस्थित छु। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी तपाईँको साथमा उपस्थित छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेको छु। हरेक दिन 8 बजेबाट 9 बजेसम्म म तपाईँहरूसँग रहनेछु अनि तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास म लागिरहेको छु। तपाईँ यतिखेर कार्यक्रम ज्योतिष दर्पण सुन्दै हुनुहुन्छ। मलाई थाहा छ कहाँ कहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। दुईटा नम्बर छ, नम्बर मजाले नोट गर्नु ल, 98453 97 658 र 98142 73 601 सिधा फोन गर्नुहोला। कति अरे नम्बर 98453 97 658 र 98142736 01 सम्पर्क भने गर्न सक्नुहुन्छ। आज हामी अलिक धेरै फोनमा तपाईँसँग कुराकानी गर्नेछौ। कोही चाहिँ यहाँ सो हुनुहुन्छ। राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? शङ्खुवासभादेखि। नाम के भन्नुभयो?
1: पुष्पराज कार्की।
0: पुष्पराज कुन ठाउँमा हुनुहुन्छ यतिखेर?
1: म धनबेजी नगरपालिकामा छु।
0: हामी कहाँ छौँ थाहा पाउनु भएको छ कि छैन
1: हजुर?
0: हामी कहाँ छौँ अहिले थाहा छ कि छैन हजुरलाई? हजुर हजुर, ए पुरै थाहा पाउनु भएको रहेछ। अनि धर्मदेवीबाट कोही मान्छे आउने केही सल्लाह भएको छ कि छैन चिनाएर आउन?
1: त्यो त मलाई थाहा भएन गुरु, म त अलिकति बाहिर छु, धर्मदेवी नै छु नि
0: हजुर।
1: त्यसले गर्दाखेरि अब पहिला त्यति नै भन्दा त धेरै ट्राई गरिरहेको थिएँ, ओम गणेशा भयो गुरु
0: है। भगवान्को नामले फोन प्रत्यक्ष रूपमा कुराकानी भयो होइन?
1: हजुर हजुर।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्नुहुन्छ?
1: फोनको बारेमा हेर्नु
0: भनेर हजुरको फोन अलिकति भित्र बस्नु भएको छ नि, बाहिर आएर बोलिदिनु, अलिकति घरिघरि घरिघरि अड्केको छ। छोरीको साल महिना गते समय भनिदिनु त।
1: 2068 साल
0: हजुर,
1: साउन 32 गते।
0: 68 सालको साउनको 32 गते के बार पर्यो?
1: बुधबार गुरु। 32 भनेको मैले 3 र 2 32 भनेको 22 गते भनेर पनि बुधबार ठ्याक्कै मिलिज, 22 कि कति गते भनेको 3 र 2 32 चाहिँ भनेको गुरु।
0: 32 गते भनेको म शान्तिको दिन भनौँ होइन?
1: हजुर हजुर, बुधबार 11:55
0: 11:55 जन्म। बिहान कि बेलुका?
1: बिहान।
0: बिहान कुन जिल्लामा भयो जन्म चाहिँ?
1: 13 जिल्लामा भएको।
0: 13 जिल्लामा है
1: हजुर।
0: यो छोरीको लागि राशिको नाम 2068 श्रावण 32 गते अगस्तको 17 तारिक होइन त
1: हजुर।
0: राशिको नाम चाहिँ उत्तर भाद्रपद नक्षत्रको दोस्रो पावबाट थबाट थमकुमारी नाम आउँछ। मेन राशि हुन्छ चौथीको दिनमा जन्म भएर ईश्वर, लग्न तुला, तुला लग्नको मालिक शुक्र, शुक्र गएर पराक्रम, एकादश स्थानमा गएर बस्यो। यसलाई लग्नेश लाभ भावस्ते बहुलावन बितो जन, धेरै कमाउने अरे पैसा, राम्रो आमदामी गर्ने रे भनेर शास्त्रले भन्छ है। अहिलेको लागि अलिकति ग्रहमा यो छोरीको लागि भने यतिखेर तपाईँको छोरी 15 वर्ष हुनु भएको छ है
1: हजुर,
0: 18 वर्षसम्म राम्रै छ, 18 वर्ष पछाडि चाहिँ अलिकति सङ्कट लाग्नेछ। अहिलेसम्मको लागि पढाइमा राम्रो छ, कर्म बलवान छ अनि राज्ययुक्त छ। 10 घरमा सूर्य चन्द्रमाको सूर्य बुधको युतिले राज्य बनाइदियो, तर धनस्थानमा राहु छ, कहिले कहिले स्वास्थ्य बिग्रिन्छ। बोली चाहिँ असाध्य कडा है, छुच्चो है,
1: बोली त छोड्दिन्न गुरु।
0: अब के गर्ने त, अब भन्नु त, यो राहुले हो नि, फेरि मुखमा गएर राहु गएर बसेको छ, अलिक गाह्रो पार्छ है। ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नु होला, धेरै कुरामा राम्रो हुन्छ है त
1: हजुर। अनि पढाइमा चाहिँ कस्तो छ अरे गुरु?
0: मैले भनिसकेँ, पढाइमा राम्रो छ, अलिक बोली चाहिँ राम्रो भएन क्या, अलिक राम्रो बोली चाहिएन
1: हजुर हजुर
0: है
1: हजुर। बुवा आमासँगको सम्बन्धहरू कस्तो हुन्छ?
0: बुवा आमासँग राम्रै छ, बुवाको पनि राजयोग परेको छ बुवाको घरमा। आमा अलिकति कम कम बोल्ने, अलि कम कम बोल्ने हुँदैन, मनमा कुरा राख्ने क्या, आफ्नो मनमा भएका दुखे छ प्रष्ट नखोल्ने होइन।
1: हजुर,
0: अरू के छ विशेष जिज्ञासा?
1: अरू दाजु दाजु त छैनन्, भाइसँगको सम्बन्ध कस्तो हुन्छ भविष्यमा?
0: दाजुभाइसँगको सम्बन्ध राम्रै छ, नराम्रो छैन, ग्रहहरू ठिक छन्, आनन्द छ है।
1: ए हुन्छ गुरु, हवस् हवस्,
0: राधे राधे। राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा यतिखेर खानबारीबाटै सम्पर्क भयो। जो जहाँबाट हुनुहुन्छ हामीलाई प्रत्यक्ष रूपमा हेर्दै हुनुहुन्छ भने रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधानको लागि हामीसँग तपाईँ जोडिन सक्नुहुन्छ। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि पनि तपाईँहरूसँग हामी जोडिन्छौं र आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै हामी तपाईँहरूसँग जोडिने प्रयास गरिरहन्छौ। यतिखेर आफ्नो र आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरूको लागि तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा फेरि पनि आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। जय श्री कृष्ण, राधे राधे।
2: जय श्री राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म कालीकोट जिल्लाबाट सावित्रा उपाध्याय।
0: सावित्रा उपाध्याय कालीकोटबाट?
2: हजुर।
0: कालीकोट कुन गाउँमा हुनुहुन्छ?
2: यता राजकोटमा।
0: राजकोट कालीकोटको सबैभन्दा ठुलो नगरपालिका होला होइन?
2: हजुर।
0: मानमा भन्दा ठुलो होइन राजकोट?
2: हजुर, मान भन्दा अलिक माथिबाट देखिने।
0: हजुर, अहिले कसको बारेमा हेर्नुहुन्छ?
2: म आफ्नै बारेमा गएको।
0: साल महिना गते समय भन्नु त?
2: 2062 साल।
0: 2062 साल
2: मङ्सिर महिनाको 23 गते।
0: मङ्सिर महिनाको 23 गते
2: बिहार बेलुकाको 5:23 कालीकोट जिल्लामा।
0: 5:23 कालीकोट जिल्लामा बिहान कि बेलुका?
2: बेलुका
0: भनेको बासा समय हो।
2: हजुर।
0: कालीकोटमै जन्म भएको? 62 सालमा अनि मङ्सिरको 23 गते बिहार जन्मिनु भयो। राशिको नाम के छ? सेविका छ कि सेती माया छ?
2: मेरो यही नै छ, सावित्री नै छ।
0: नाम त फरक आयो त, सेविका नाम आउँछ, कुम्भ राशि हुन्छ। 12 माङ्गलिक छ, प्रेम विवाह हुने प्रेम पर्ने खालको योग देखिन्छ। पर्यो पर्यो यहाँ त 12 माङ्गलिक छ, प्रेम त पर्नु पर्छ यतिखेर, कि तपाईँले मलाई झुटो बोल्नुभयो? परेर छुट्यो, अहिले फेरि परिरहेको छ त?
2: अहिले त छैन।
0: विद्यास्थानमा राहु छ, विद्यास्थानमा राहु छ, पढाइमा एकदम कमजोरी हुन्छ तपाईँको है। अब यो राहु विद्यास्थानमा दृष्टि गरेको छ, राहु दृष्टि विनश्यति, राहुले देखे पनि सखा पार्छ, विनाश गर्छ है। राहु दृष्टि विनश्यति सर्वनाशाय राहवे, राहुको एकदम विशेष ध्यान दिनु। अहिले शनि चलिरहेको छ, यो 13 वर्षदेखि यता चलेको शनि हो, यो शनि 32 वर्षसम्म चल्दैछ र अझ राम्रो तपाईँलाई भन्नुपर्दा 22 वर्षदेखि फेरि संकट चल्दैछ, झन खराब आउँदैछ दिनहरू। अहिले अब 1 वर्ष पछाडि अब तपाईँहरू 21 हुनुभयो, 22 वर्ष पछाडि सङ्कटा पनि थपिन्छ, शनि सँगसँगै छँदैछ। 12 माङ्गलिक छ, नरिसाउनु होला, आजदेखि रिसाउने काम बन्द गर्नु, घाटा तपाईँलाई हुन्छ, जति रिसाउनु भयो त्यति तपाईँलाई घाटा हुन्छ। बुझ्नु भयो नि? त्यसो गर्नु होला। अरू सब ठिकठाक छ? दाजु भाउजूसँग कुरा ठ्याक्कै मिल्दैन, आमा बुवासँग राम्रै छ, आमासँग अझै असाध्यै प्यार गर्नुहुन्छ, बाबासँग भन्दा पनि, विशेष गरी शनिको शान्ति गर्ने पूजापाठ गर्ने राजयोग परेको छ। सरकारी जागिरमा प्रयास गर्नुभयो भने सम्भावना राम्रो छ, तर शनि संकटको बेला बेलामा शान्ति गर्नुभयो भने सम्भव छ, नभए फेरि हुँदैन है त। वास्तुहरूको लागि ठिकै छ। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा कालीकोटबाट हामीले प्रत्यक्ष रूपमा कुराकानी गर्यौं। हामी यतिखेर तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको जानकारी दिन्छौं। छोटो मिठो कुराकानी गरेर सबैसँग फोनमा कुराकानी गर्ने वातावरण रेडियोबाट मिलोस्, सबैलाई शुभकामना छ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: म कुलुङ भोजपुरबाट। गुरुजी
0: भोजपुरको कुलुङबाट हिजो मान्छे हेराउन आउनु भएको थियो, तपाईँ कहाँनिर पढ्नुभयो, के नाम हो तपाईँको? निरु लुइटेल रेडियो सुन्नु भएको छ अहिले पनि? दैनिक रूपमा सुन्नुहुन्छ कि कहिले काहीँ सुन्ने गर्नुभएको छ?
3: दैनिक रूपमै सुनिन्छ।
0: आज कसको बारेमा हेर्ने? मम्मीको बारेमा। मम्मीको साल महिना गते समय भन्नु त?
3: मम्मीको 2012 साल हजुर, अनि माघको 12 गते अनि दिउँसो 12 बजे
0: हजुर,
3: अनि यही भोजपुर।
0: तपाईँले एकचोटि मलाई मम्मीको चिनाको फोटो हाल्नु पर्यो, यहाँ तपाईँको मिल्दैन यो
3: 12
0: मलाई एकचोटि। अब तपाईँले कुरो बङ्गियमतिर नलाग्नु होइन, हर्चघरमा हेरेर अर्थ छैन क्या हजुर। तपाईँको मम्मीको चिना त छ होइन?
3: चिना बनाएकै छैन मम्मी, अलि अब 12 साल भनेको 70 वर्ष भइसक्नु भएको छ।
0: भनेपछि तपाईँले एकचोटि मलाई दिउँसो फोन गर्नु पर्यो, यो तपाईँको ठ्याक्कै 12 बजेको जन्म हुँदैन, तपाईँले त्यहाँ यसो मिलाएर हजुर
3: भाइको हेरिदिनु।
0: एकचोटि एकजनाको चेक गरेपछि नहेर्ने, फेरि फोन गर्नु ल। त्यही भएर समय ट्याक्क भएर फोन गर्नुपर्छ। राधे राधे। राधे श्याम भन्दैन त? कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग, आफ्नो जिज्ञासा भोजपुरबाट कुलुङबाट राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहेका छौं। यतिखेर हामी शङ्खुव सभामा छौं, सबैलाई थाहा भइसकेको छ। तर मलाई कतिले के भन्नुभएको छ, गुरु तपाईँको फेसबुक हेरेर थाहा पाएको, रेडियो त सुन्न छोडेको थिएँ क्या भन्नुहुन्छ। भनिदिनु है तपाईँको गाउँमा गुरुदेव आउनु भएको छ अरे खाँदबारीमा, चाँदनी चोक नजिकै होटल होलाइजनमा हुनुहुन्छ अरे, लु जानु है जाने मनलाई। फेरि भयो थाहा पाएन नभन्नु, गुरु इटेरी पुगेपछि फेरि कहिले आउने भनेर फोन नगर्नु भनिदिनु सबैलाई। अलिक समस्या यो छ। आज कमेन्ट छ, खोटाङ मगर भाइले राधे राधे गुरु भन्नुभएको रहेछ। राधे राधे। बैसिन्छ त भन्नुभएको छ, राम्रो छ। खानपारीको बसाई कस्तो हुँदैछ नि गुरु भन्नुभएको छ, राम्रो छ। गुरु खोटाङ एफएममा गीत बजिरहेको हुन्छ तर कार्यक्रम आउँदैन किन हो भनेर गाउँबाट गुनासो आयो, खास कुरा के हो र गुरु भन्दिसी आभारी हुने थिए। राधे राधे भन्नुभएको छ। वेदना मगरले कमेन्ट गर्नुभएको रहेछ, आज अब गीत बज्यो कार्यक्रम बजेन भने केही न केही समस्याहरू हुन सक्छ, यसलाई म बुझौँला। यतिखेर अवसर भट्टराई लेख्नुहुन्छ, राधे राधे गुरु, सिन्धुलीको फिकल गाउँपालिका 5 हो, ज्योतिष दर्पण कार्यक्रम आउँदैन त एफएम नै नलागेको हो कि रेडियो ओखलढुङ्गा र रेडियो खोटाङबाट कार्यक्रम नसुनेको पनि 15-20 दिन जति भयो गुरु भन्नुभएको छ। अब रेडियो आएको छैन भने कार्यक्रम नआउन सक्छ, अब रेडियोमा रेडियोमा गीत बजेको छ कि छैन, खोटाङ एफएममा गीत बजेको छ कि छैन भनिदिनु पहिले, ओखलढुङ्गामा अरू अरू कार्यक्रम आएर ज्योतिष कार्यक्रम नआएको हो कि रेडियो बन्द भएको हो। अप्सराजी पक्कै पनि कार्यक्रम सुन्नुभयो होला, जानकारी भर्खरै गराउनु महत्व पढ्ने छ है त। नवेन देवकोटा, श्री गुरु चरण सरोज जनज मनमुख र सुधारी वर्ण रघुवरपिमनसुधायको फलाचारी बुद्धिहीन तनजानिके सुमिरो पवन कुमार बलबुद्धि विद्यान देव हो मोहि हरहो कलेश विकार गुरूजी। राधे राधे। म तपाईँको नियमित श्रोता नवराज देवकोटा कालीकोट जिल्लाबाट तपाईँको कार्यक्रम रेडियोले बजाएसम्म रेडियो नयाँ कर्णाली एफएम 102.8 मेगा हर्ज र सनातन रेडियो नेटवर्क अनलाइनबाट नियमित रूपमा सुन्ने गर्छु। गुरुदेव भन्नुभएको छ, धन्यवाद छ। पहिले हनुमान चालिसाको दुआ लेख्नुभयो, सबैले आज हनुमान चालिसा पढौँ है। श्री गुरु चरण सरोज हरजन जन्मनमुखको र सुधारी वर्ण रघुवर विमल दशोदायको पराचार बुद्धिहीन तनजानी गे सुमेरो पवन कुमार बल बुद्धि पितादेव मयम हरहु कलेश विकार। जय हनुमान ज्ञान गुण स्वागत, जय कपशक्ति मूलक उजागर, रामदूत चतुर्थ बल धाम अञ्जनी पुत्र परमेश्वर। सबैले पढौँ न आज। अर्को कुरो थाहा छ, हनुमान चालिसा छ नि हामीसँग, हातबारीमा लिएर आएका छौँ, टन्नै 100 पुग्छ हनुमान चालिसा शुद्ध। गीताको पुस्तक चाहिँ यसपालि पाइएन, अष्टचन्द पनि छ, कुमकुम चन्दन पनि छ। तपाईँले घरमा पूजा गर्दा त्यो अबिर यसरी प्रयोग गर्ने होइन क्या, कुमकुम चन्दन अश्वगन्ध चन्दन प्रयोग गर्नु कति राम्रो हुन्छ। एक महिना तपाईँले घरमा कुमकुम चन्दन र अश्वगन्धले पूजा गर्नुभयो भने तपाईँले जिन्दगीभरि त्यो अबिर केसरी छोड्नुहुन्न क्या, त्यस्तो राम्रो हुन्छ चन्दन। त्यही चन्दन लाउनु त तपाईँ भगवान्लाई पूजा गरेर त्यही चन्दन मजाले निधारमा लेपन गर्नु त कति राम्रो हुन्छ, आहा त्यो पनि हामीले तपाईँलाई दिन ल्याएको छौँ, किन्नु पर्दैन, फ्रीमा निशुल्क हो है, तर एकजनालाई एउटा भन्दा पाइदिएन नि फेरि, धेरै त हामीले पनि सम्भव छैन नि त, सबैलाई एक एक झोला दिन त सम्भव हुँदैन होइन, त्यसो भए हामीले तपाईँलाई देखाउनको लागि ल्याएको हो, यो लानुहोस् है पूजा गर्नुहोस् भन्ने, एकचोटि घर लगाएर राख्नुहुन्छ, तपाईँलाई मनपर्छ फेरि त्यही किन्नुहुन्छ, अनि तपाईँको घरमा सधैँभरि लक्ष्मीको वास हुन्छ, कुमकुम चन्दनले पूजा गर्ने मान्छेकोमा लक्ष्मीले कहिले पनि छोड्दैन, तर आएको बेला गुरु मलाई पनि दिनुहोस् त भन्नु पर्यो नि, अब कसले माग्छ कसले माग्छ मलाई के थाहा हुन्छ, हनुमान चालिसा पनि पाठ गर्नु पर्यो, सबैले आउनुभएका सबैले हनुमान चालिसा लिएर जानु होला, सबैले पढ्नु होला लगेर। पढेपछि धेरै कुरामा राम्रो हुन्छ, तपाईँहरूलाई पढ्नुभयो भने धेरै कुरामा शुभ हुन्छ, ध्यान दिनुहोला। कार्यक्रममा यिनै जानकारी सहित एकैछिन छोटो विश्राम, विश्रामपछि कार्यक्रममा म तपाईँलाई पुनः स्वागत गर्छु, हामी सँगै रहनुहोला।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
5: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
6: विश्वको भनी आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601
6: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
7: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
8: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
7: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
8: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाई सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईहरूलाई हार्दिक स्वागत गर्दै पुनः तपाईलाई स्वागत गर्दै उपस्थित भइसकेको छु म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी। हामी हरेक दिन तपाईहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ छिटो छिटो गरेर अब खानपारीमा आउने तयारी तपाईहरू गर्नुहोला। आज आउने कि भोलि आउने कि पर्सि आउने कि निको पर्सि आउने हो चाँडै गरेर आउनु है। फेरि छुट्नुहोला छुट्नुहोला फेरि गुरु बस्छु भन्नुहुन्थ्यो हिँडिहाल्नुभयो भन्नुहोला फेरि किनभने तपाईँहरू आउनु भएन भने फेरि हामी यहाँ बस्ने दिन रहँदैन। आज विशेष गरी 17 गतेको दिन हो। आज विशेष गरी 17 गतेको दिनमा आज आइतबार छ आजसम्म छुट्टी भइरहेको छ। भोलिदेखि अरू मान्छे पनि आउने तयारी भइरहेको छ। फोन सम्पर्क तपाईँहरू गर्दै गर्नुहोला। फोन लागेन भने पनि गुरुलाई फोनै लागेन म त आएको भन्दा आउनु पालो आइहाल्छ। सबैजना सकभर चिना लिएर आउनु है। चिनाको फोटो लिएर होइन चिना लिएर आउनु होला। चिना छैन भने चिना बनाउनु पनि होला र तपाईँले चिना हेराउनु होला। तपाईँका ग्रहहरू के कस्ता छन्। हामी अब खानबारीमै बस्ने शङ्खवसभा जिल्लामै घुम्ने पारिपट्टिको दिङ्ला भोजपुरतिर सडानन्दतिर हामी यतै ग्रह शान्ति गरेर बस्ने यसो भन्दा फेरि खानबारीमा मात्रै बस्ने भन्नुभयो भोजपुरको सडानन्दतिर मात्रै भन्नुभयो भोजपुरतिर चाहिँ नआउने भन्नुहुन्छ। फेरि भोजपुरतिर पनि बोलाउनु भने आउने तर तपाईँहरूको निमन्त्रणा भयो भने आउने हो। यतिकै घुम्न त आउने होइन काम पर्यो भने आउने हो। जसले ग्रह शान्ति गराउन चाहनु भएको छ तपाईँहरू आउनुहोला सम्पर्कमा रहनुहोला। हामी हरेकको घर घरमा गएर तपाईँको आँगनमा हामी आफै टेकेर तपाईँको घरलाई गुञ्जयमान गराउनेछौ। शङ्ख र घण्टाको धुनी वेदको धुनीले तपाईँको घरलाई पवित्र बनाउनेछौ। तपाईँको कर्म साधनालाई हामी पूरा गर्नेछौ। यो अभियानमा अब कतिजनाले साथ दिनुहुन्छ थाहा छैन तर मलाई लाग्छ एक दुईजनाले साथ दिइसकेपछि त्यहाँ गरेको हेर्नुभयो तपाईँले चाहिँ 5 जना 7 जना ब्राह्मणले गटङ टङ टङ टङ वेद र रुद्र पढेको वैदिक मन्त्रहरू जप गरेको तपाईँले देख्नुभयो भने तपाईँ घरमा कसो शान्ति गर्न मन नलाग्ला र होइन। त्यसो भएको हुँदा हामीले स्टार्टिङ गर्न अलिकति गाह्रो हो। धेरैजनाले यहाँ खानबारीमा पहिलेदेखि नै हामीलाई भन्नुभएको भएर हामीले यो अभियान चलाएका हौ। अब हेरौँ यसपालि हामी कति दिनमा कतिजनाले हामीलाई यहाँ ल्याउने तयारी गर्नुहुनेछ। हामी त तपाईँलाई रेडियोबाट पनि जानकारी गराउँछौ हामी कहाँ हुन्छौं भन्ने कुरा पनि तपाईँलाई जानकारी गराउँदै गराउँदै गराउँदै जानेछौ है त। अब अहिले यो कार्यक्रम सुन्दै हुनुहुन्छ गुरुलाई गएर म चाहिँ मेरो चाहिँ घरमा तपाईँलाई ल्याउन मन लाग्यो भन्नुभयो भने भेटे पनि हुन्छ। भेट्न सम्भव भएन हामीलाई भेटमा कुराकानी भएन भने पनि फोनबाट गुरु म यो ठाउँको मान्छे हो मेरो यो यो ग्रह शान्ति गर्नुपर्ने छ कहिले आउने भनेर सल्लाह गर्नुहोला। हामी दिन हेराउँछौ। हेराउँदाखेरि चाहिँ असार महिनाको 2 गते पछाडि मात्रै हामी तपाईँ घरमा आउँछौ। यो मलमासभरि चाहिँ हामी आउँदैनौ किनभने मलमासमा ग्रह शान्ति गर्न हुँदैन है त। कोही जिज्ञासु हुनुहुन्छ यतिखेर म उहाँको कार्यक्रममा उहाँलाई स्वागत गरिहाल्छु। राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म इन्द्र कुमार राई।
0: इन्द्रजी आरामै हुनुहुन्छ ठिक ठाक छ ज्यानलाई?
1: ठिक ठाक छ गुरु।
0: अनि कुन रेडियोमा कार्यक्रम सुन्नु भएको छ आज?
1: सुनिरहेको छु गुरु।
0: लु त अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: हिजो दिदीको हेरिदिनु भएको छ भेनाको हेरिदिनु पर्यो दिदी भेना हो आफ्नै सन्तान हो समस्यामा परेको छ माया लाग्छ सोध्नु जस्तो भइरहेको छैन हेरिदिनु पर्यो भेनाको।
0: भन्नु त साल महिना गते समय
1: 2040 साल वैशाख महिनाको 31 गते शनिबार।
0: 40 साल वैशाख महिनाको 31 गते शनिबार
1: दिउँसो 4:17 जाँदा ओखल्नु भएको कुही भिरमा जन्मिनु भएको
0: 4:17 जाँदा चार बजेर के भो
1: हजुर
0: 4:17 जाँदा भन्नुभयो
1: हजुर गुरु।
0: 4:17 कुइबिर भनेको दिउँसोको समय हो
1: हजुर
0: भनेको ओखलढुङ्गामै हो
1: हजुर।
0: यहाँबाट हेर्दाखेरि तपाईँको के देखिन्छ भने बुबाट नाम आउँछ बुद्धिराम, वृष राशि हुन्छ, द्वितीयको दिनमा जन्म भएको छ, लग्नमा शनि छ, अनि शनिले गर्दा फलामको कामहरू, सातौंमा राजयोग छ, सरकारी जागिरहरू, महालक्ष्मी योग छ, आठौं मांगलिक, ओहो हिजो दिदीको पनि मांगलिक थियो होइन,
1: यो दुईजनाको त्यस्तो छ अलिक समस्या,
0: यो मांगलिक पर्यो भन्दा दुइटैको शान्ति गर्नुपर्छ, फेरि चन्द्रमा आठौं रहेछ, हनुमान चालिसा पाठ गर्नु भन्नुहोला, हनुमान कवचहरू धारण गर्न भन्नुहोला, अनि राजयोग परेको छ, जागिर खाएर छोड्नुभयो कि छ अहिले पनि,
1: जागिर खाए त छोड्नु भयो र व्यवसाय गर्दै हुनुहुन्छ,
0: राम्रै छ राम्रै छ, ठिक छ, अहिले ग्रहमा के रहेछ हेरिहालौँ ल, अहिलेको ग्रहमा चाहिँ ठ्याक्कै हेर्दाखेरि 40 सालको मान्छे 43 वर्ष हुनुभयो होइन,
1: हजुर गुरु
0: 43 वर्षदेखि अब संकटा शुरू भयो, 34 वर्षदेखि शनि अलरेडी रहेछ नै है, अब यो शनि 62 सम्म छ, संकटा 51 वर्षसम्म छ, संकटा शनिको शान्तिहरू गर्ने, पूजापाठहरू गर्ने दाजुभाइबाट अलिक टाढा हुनुपर्छ, विशेष ख्याल गर्नुपर्छ, अनिखेर चाहिँ यस्तो मान्छेले चाहिँ शनि उच्च भएको मान्छेले फलामको कामहरू, तामाको कामहरू, भनौँ न आर्मी पुलिसतिर अथवा भाँडाकुँडा पसलहरू होइन के हुन्छ फ्रिजहरू यस्तो कामहरू गर्नु राम्रो हुन्छ, अलिकति यो राजयोग परेको मान्छे अलिअलि कहिले कहिले घमण्ड गर्न सक्छन्, घमण्ड कम गर्नु रे भन्नु ठिक हुन्छ है,
1: हजुर गुरु
0: के छ अरू विशेष जिज्ञासा के छ, दुईजनाको चाहिँ शान्तिहरू गर्ने पूजा पाठहरू गर्ने गर्नुपर्छ, दुईजनाले नै मांगलिक शान्ति गर्नु, अनि हेर चाहिँ चन्द्रमा आठौं रहेछ, हनुमान चालिसा दैनिक पाठ गर्न लाउनु राम्रो हुन्छ है, पूर्णिमाको व्रतहरू राख्न लाउनु अझ धेरै कुरामा शुभ हुन्छ, यस्तो हुन्छ क्या कति गर्ने भन्ने कुरा हुन्छ, जति गर्यो त्यति राम्रो हुँदै जान्छ, तपाईँ गर्दै जानु तपाईँलाई राम्रो हुँदै जान्छ है, उन्नति प्रगति तपाईँलाई राम्रो हुँदै जान्छ, ठिक हुन्छ त्यस पछाडि है त, उहाँको लागि अरू कुरामा त्यस्तै उस्तै हो, अब अलिकति ग्रहलाई ग्रहको दोषको शान्ति गर्ने मांगलिकले, यो मांगलिक भन्ने तत्तै एकदम खराब हो क्या, यो यसले मान्छेलाई पहिलो पहिले चाहिँ 7 वटा बिहे हुन्छ अरे 8 वटा बिहे हुन्छ अरे भन्ने हुन्थ्यो, यो बिहा 8 वटा होइन क्या, बिहासँगको रिलेसन मिल्दैन है, कोही मान्छेको मांगलिक पर्यो भने बिहे नै नहुन सक्छ, हेर्नुहोस् है मैले हिजो एकजनाको यस्तो चिनाएर मैले उहाँलाई के भने यो मान्छेको वैवाहिक जीवन चाहिँ राम्रो हुँदैन, विवाह सम्बन्धी काम नगर्नु है भने मैले हो,
1: हजुर गुरु
0: ठ्याक्कै उहाँको भइदिएछ के भने उहाँको चाहिँ बिहा भएर रहन्छ अहिलेसम्म, अब कति वर्ष मैले बिर्सेँ त कति साली हो त्यही लौलौ 50-52-55 साली मान्छे होला, अनि युकेतिर जानुभएको रहेछ, अनि त्यो युकेतिर चाहिँ वैवाहिक सम्बन्धमा बाध्य जस्तो गरेर त्यहाँको आइडी कार्ड किन्ने कुरामा चाहिँ पुरै असफल हुनु भएको छ क्या पुरै, भनेको के हो भने उहाँलाई विवाह सम्बन्धीको कामै थाप्दैन, भनेको बिहा भएर बिग्रिनु मात्रै त्यो मांगलिकको दोष होइन, विवाह जस्ता सम्बन्धहरूबाट बन्ने कामहरू जस्तै कहिलेकाहीँ मांगलिक कुण्डली परेको मान्छेको सन्तानमा हानि पनि हुन्छ, हेर्नुहोस् है मैले हिजो यहाँ अस्ति यहीँ खाँदबारीमै हो फेरि, अब उहाँले कति कार्यक्रम सुन्नुहुन्छ थाहा छैन, यस्ता कुरा सबैको नाम लिन हुँदैन, मांगलिक पर्यो मैले भने तपाईँलाई केही न केही सम्बन्ध त बिग्रिन सक्छ, केही सम्बन्ध बिग्रिने भने मांगलिक परेको मान्छेको कहिलेकाहीँ छोरो भएर भने छोरोको कारण अर्को बिहे हुन्छ पनि भन्दा मैले उहाँको लास्टमा छोरो भएर आइन्छ हो, यस्ता कुराहरू के हुन्छ भने मांगलिक भनेको अब यो अलिकति सन्तान सम्बन्धी, विवाह सम्बन्धी होइन, रिलेसन सम्बन्धी, फिजिकली सम्बन्धीका ग्रह हुने यसले चाहिँ त्यही त्यही कुरामा चाहिँ अलिकति अप्ठ्यारो पारिदिन्छ, त्यसलाई एकदम मजाले शान्ति गर्ने पूजापाठ गर्ने गर्नु राम्रो हुन्छ है त,
1: हजुर मांगलिक भयो भने 35-40 वर्षसम्म ज्ञान आउने नै हुन्छ हो गुरु,
0: मैले यत्रो बेर भन्ने तपाईँलाई मांगलिक भएको मान्छे यहाँ हिजो पनि आउनु भएको थियो मलाई, सायद उहाँले कवच लाएर जानुभएको छ, अनिखेर चाहिँ अहिले उहाँ 40 वर्ष हुनुभएको छ, मैले उहाँको नाम लिइनँ, उहाँको एकदम सम्बन्ध एकदम भास्थ हुने राम्रो मान्छे हुनुहुन्छ हो, अहिले उहाँले अध्ययन अध्यापन गराउनुहुन्छ, राम्रोसँग भेट हुन्छ, प्रेम पर्छ, बिहे हुने तयारी हुन्छ, फ्याट त बिग्रिन्छ हुन नै सक्छ, यो भनेको के हो भने विवाह सम्बन्धीका कार्यहरू सबै बिग्रिन्छन् क्या, विवाह भएर मानव उदाहरणको लागि बिहा भयो तर बिहा भएर आजभोलि के हुन्छ भने सन्तानमा घाटा भइदिन्छ, छोरो हुँदैन अथवा छोराछोरी अपाङ्ग जन्मिन्छन् अथवा हुन्छ नि अनेक थरी केही न केही घाटा हुन्छ मांगल्य कार्यले, अब यो सबै कुरालाई अब हामीले एकैचोटि तपाईँलाई गुटुटुटु भन्न सकिँदैन, केही न केही वैज्ञानिक सम्बन्धको कारणले धेरै बिग्रिन्छ, सबै कुराको शान्ति गर्ने मै भन्न जति काम गर त्यति राम्रो हुन्छ के, जति काम गर त्यति राम्रो हुन्छ, उन्नति प्रगति गर्नको लागि ग्रहका शान्तिहरू ग्रहका पूजापाठहरू गर्नु राम्रो हुन्छ है त,
1: हजुर उहाँको स्वास्थ्य अवस्था बोली वचन बानीसँग कस्तो छ गुरु?
0: बोलीहरू ठिकै छ, नराम्रो छैन। अब लग्नमा सने हुने मान्छेले रिसा पनि हुन्छन् होइन, लग्नमा सने हुने मान्छे सात्विक हुँदैनन्, अलिकति तामसी नै हुन्छन्, भनेको माछा मासुतिर अलिकति इन्ट्रेस्ट बढी भएकै हुन्छन्। चन्द्रमा आठौं छ, यो आठौं चन्द्रमा हुने मान्छेको मन कहिलेकाहीँ एकदम क्या कस्तो कस्तो खालको मन हुन्छ, कहिलेकाहीँ दुर्घटनाहरू पर्न सक्छ। यस्तो यो भनेको चन्द्रमा भन्ने चिजले आठौं पर्यो भने अकालमा मृत्यु हुन्छ भन्छ भन्नलाई, तर सबैको मृत्यु नभएर मृत्यु समानको कष्ट मिल्न सक्छ। कोही मान्छे पानीमा डुब्छन्, कोही मान्छेलाई प्राय जसो चिसो लागिरहन्छ, होइन, धेरै कुरामा समस्या हुन्छ है।
1: उहाँलाई त्यस्तो समस्या धेरै भएको थियो पहिला,
0: जस्तो यस्तो हुन्छ। अब मैले भन्ने अब यो के हुन्छ भन्ने कुरा हामीले अहिले ठ्याक ठ्याक ठ्याक सबै कुरो भन्नुभन्दा समष्टिगत रूपमा यसो हुन्छ, यसलाई बच्नको लागि यसो गर्नु चाहिँ भन्यो हामीले है। अब यो एउटा कुरो के हुन्छ भने पहाडतिरको मान्छेको समय कहिले काहीँ मिस्टेक भइदियो भने अलिकति गाह्रो हुन सक्छ क्या समय। हिजो एकजना मान्छे आउनुभएको थियो चिना हेर्ने है खाँदबारीमा, उहाँको चाहिँ चिना देखाउनु भयो, चिनामा चाहिँ 35 मिनट लेखा रहेछ। उहाँले मलाई मुखले चाहिँ 30-31 मिनट भन्नुभयो, दुईटा चेक गर्दाखेरि चिना फरक देख्नुभयो। अनि उहाँले भन्नुभयो अभि गुरु 2-3 मिनटमा चिना फरक पर्दो रहेछ है भन्नुभयो। हरेक मिनट मिनटमा चिनाको चाहिँ भविष्यवाणी फरक हुन्छ, त्यही हुन्छ। तर त्यति कुरामा कति डिग्रीको कामहरू भयो होइन, जस्तै ग्रहका डिग्री अनुसार पनि तपाईँले काम गर्छ। तातो भनेर 20 डिग्री पनि तातो हुन्छ, 50 डिग्री पनि तातो हुन्छ, हुँदैन? कति डिग्री तातोमा तपाईँलाई चाहिँ काम गर्ने भन्ने कुरो हामीलाई भर पर्छ क्या। त्यही भएर सही ट्याक्क समय दिनुभयो भने ट्याक्क कामहरू हुन्छ। अहिले छुट्टिन्छु, धेरै बेर बोले, राधे राधे।
1: घरको वास्तु कस्तो छ गुरु?
0: घरको वास्तुको बारेमा उत्तरपट्टि अलिअलि बाङ्गो बाङ्गो भएको घर छ, पश्चिमपट्टि भिरालो भिरालो परेको जग्गाहरू हुन सक्छ, त्यसलाई ख्याल गर्नु। मलाई के भन्छ भने यो इन्द्र कुमारसँग चाहिँ धेरै बेर बोल्नुहुन्छ भन्छन् क्या इन्द्रजी, गाली गर्छन् भरे मलाई फोनमा आज है। छुट्टी हुँ, राधे छौँ।
1: अब के गर्नु गुरु, अब यस्तै हुन्छ त सोध्ने कुरो। अनि
0: ठिक छ, होइन,
1: मसँग बोल्दा अरूसँग अरूले नि त्यो बुझ्नुहुन्छ नि, त्यो मङ्गल दारे निरोलाई मात्रै भनिदिनु भएको हो त, सबैले कुछ राम्रै हुने कुरो
0: हो क्यारे। सबैको सोध यस्तो हुन्छ त इन्द्रजी, मैले भनिन म खानबारीमा नआउँदैसम्म कहिले आउने कहिले आउने हैरान थियो, आए चाहिँ मान्छे आउँदैनन्, हेर्नु है समस्या। गुरु हाम्रोतिर त गुरुबाहरू सबै पराई झर्नु भएको छ, कोही पनि हुन्न, कसले शान्ति गरिदिन्छ र हजुर आएर गरे हुन्थ्यो नि भन्नुहुन्छ म चुताउँदाखेरि। अब यहाँ आएपछि शान्ति गर्ने कुरो कसैको छैन, किनकि शान्ति गरेर उहाँबाट मैले पण्डितजी ल्याउनुपर्छ, पण्डितलाई त आउने जाने भाडा दिनु पर्यो, दान दक्षिणा गर्नु पर्यो, खुवाउनु पर्यो, राख्नु पर्यो, परेन, खर्च त भइहाल्छ नि। खर्च नभएन फ्रीमा त कसले काम गर्छ र भन्नु त। यहाँ आएपछि कसैको केही मुखबाट त शान्ति भन्ने कुरा आउँ। यसपालि म पहिले पहिले कहीँ कहीँ हिँड्दाखेरि हजुरले शान्ति गर्दै हुन्थ्यो भन्नुहुन्थ्यो, म त्यो चिनाहरू गर्दा यसपालि म शान्ति गर्न आएको है भनेपछि यहाँ जो पनि आउनु भएको छ शान्ति गर्ने कुरै गर्नु भएन, शान्ति गरेर हजुरले गरिदिएर हुन्थ्यो भने म हुन्छ भनिहाल्छु, हुन्छ भनेपछि उहाँहरूले अनि अप्ठ्यार परिहाल्छ भनेपछि मान्छेको बहानाबाजी बढी हुन्छ है। ल अहिले अहिले हजुरसँग छुट्टिए, राधे राधे। तपाईँको त्यो भान्जाको बारेमा हजुर
1: भोजपुरको सकुन्जीले नि तपाईँलाई त्यस्तै के कुरा सोध्नुहुन्छ, उहाँको कुरो म एकदम ध्यान दिएर सुन्छु, राम्रै कुरो गर्नुहुन्छ त उहाँले, सुन्ने अरूले कुरो पनि।
0: ल अहिले छुट्यौँ
1: ल हजुर, हुन्छ,
0: राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, प्रत्यक्ष रूपमा कुराकानी र तपाईँसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान समाधिको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गरिरहन्छौ। कति कुराहरू ज्योतिषमा कति कुराहरू कुण्डलीमा तपाईँहरूले हेराउँदाखेरि तपाईँलाई भनिदिने मान्छेले अलि उल्टो उल्टो भनिदिनु भएको हुन सक्छ, अथवा भन्ने मान्छेले राम्रै भने पनि तपाईँहरूले बुझ्ने शब्दहरू फरक पर्न सक्छ। त्यसो भएको हुँदा तपाईँहरू जहाँ जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई तपाईँले जानकारी गराउनुहोला। यतिखेर साउथ असफल दीपकले कमेन्ट लेखिहाल्नु भएको छ, इन्द्रजीले पक्कै पनि कार्यक्रम सुन्नु भएको छ, हाम्रो पात्रमा गएर सनातन रेडियो नेटवर्कमा गएर हेर्नुहोस् त कमेन्ट। जय श्री राधे गुरु, इन्द्र कुमारजीसँग धेरै नै भयो गुरु कुरा, हामीलाई पनि पालो दिनुहोस् न गुरुदेव भन्नुभएको छ। फोन गरौँ त, अब फोन उठाइहाल्छु ल। हर्कराज राई, श्री राधे राधे गुरुदेव, म हर्कराज राई हो, भोजपुर नगरपालिका एक सिबु खाम घर, केही महिनादेखि काठमाडौँमा छु, आज मैले रेडियो सनातन नेटवर्कबाट सुन्दैछु। गुरु हजुरको शङ्खको बसाई कस्तो छ, गर्मी कस्तो कतिको छ गुरु? ओम नम शिवाय। गर्मी छैन, खानबारीमा आएपछि चिसो महसुस, असाध्य आनन्दको बेला आएको जस्तो भएको छ यसपालि। मैले तपाईँहरूलाई भनेको थिएँ अस्ति कहिले गुरु पानी पर्न थालेछ के हो भन्नुहुन्थ्यो, म आएपछि पानी पर्छ, ज्योतिष आएपछि पनि साइज हेरेर आउनु पर्दैन, हामीले भनेको थियौँ म आएपछि पानी परेको छैन तर पनि चिसो छ है। दुर्गारण पहेली लेख्नुहुन्छ, श्रीमन नारायण गुरुदेव, म दुर्गारण पहेली रेडियो भोजपुरबाट यो कार्यक्रम सुनिरहेको छु, विशेष हजुर र हजुरहरूको टीमलाई खानपारीको बसाइ सुखमय होस् भन्नुभएको छ, धन्यवाद। जिज्ञासा, आजको धुम्रपान दिवसले सबैको मनमा धुम्रपानदेखि घृणा जागोस्, एक पटकमा रु 20 या सम्पत्तिमा आगो लगाई नष्ट नगरौं, यही छ शुभकामना, राधे राधे भन्नुभएको छ। अब हुन त हो, मान्दैनन् के गर्नु दुर्गाजी, मैले भने त श्रुतिले श्रुतिको त बाहिरपट्टि खोलमा श्रुतिजन्य चिजले अथवा धुम्रपानले धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ भने त फोक्सो डोडाको देखाउँछ र पनि मान्छेले बुझ्दैन क्या, यति मूर्ख छौ हामी। देवीका पोखरेल कुमाई, राधे राधे गुरुदेव, म सनातन सुन्दैछु, गाईघाटको कुन ठाउँ कसको पूजा पसलमा पाइन्छ गुरुदेव, अष्टगन्ध र पत्थर कुमकुम पाइन्छ राधे राधे भन्नुभएको छ। यो पत्थर मैले बुझिन, अष्टगन्ध हामीसँग छ, अब पूजा पसलहरूतिर प्राय पाइन्छ अष्टगन्ध र कुमकुम चन्दन भन्नु होला, पत्थर चाहिँ भनेको रत्न किन्न खोज्ने हो भने यहाँ पाइँदैन, त्यसरी त जहाँ पाए त्यहीँ किनेको सस्तो रत्नहरूले काम गर्दैन। शकुनजीले फेरि कमेन्ट गर्नु भएको छ, आज जय श्री राधे राधे गुरु, म भोजपुरबाट हो शकुन विश्वकर्मा गुरु, मैले चिन्न पाइसके, हजुरलाई कल गरेको थिएँ, हजुर अलि व्यस्त हुनुहुन्थिएछ, जानकारी दिनुभयो भनेको थिएँ, जानकारी पाउनु भयो कि भएन भन्नुभएको छ, जानकारी प्राप्त भएको छ। गुरु चिन्ना सहित हजुरले श्रीकृष्णको उपदेश ज्ञान हनुमान चालिसामा चालिसा पनि दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद, धेरै आभार व्यक्त गर्दछु। गुरु राज राधे भन्नुभएको छ, गीताको पुस्तक पनि हालिदिएको थिएँ मैले कुरियरबाट, उहाँले पाउनुभएछ, धन्यवाद छ। निरज श्रेष्ठ, इन्द्र राईसँगको कुराकानीले कार्यक्रमको गुणस्तर भन्नुभएको छ, अब यो खै म यसरी सबै सबैलाई नै बोल्न पाउने सबैको अधिकार छ, फोन प्रयास गरौं, कुराकानी गरौं, यतिखेर कोही जिज्ञासु हुनुहुन्छ। राधे राधे।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
2: म शङ्खसभा माझीदेखि गुरु।
0: माझीबाट हजुरको शुभ नाम?
2: मेरो हेमबहादुर अधिकारी।
0: हो माधवजी।
2: हजुर।
0: के छ खबर हजुर?
2: ठिकै छ हजुर।
0: अहिले कार्यक्रममा आउनु भएको छ, अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: हामी शङ्ख सभा।
0: अनि म कहाँ छु थाहा पाउनु भएको छ आज पनि?
2: हजुर ठिकै छ।
0: म कहाँ आइपुगेको छु थाहा छ हजुरलाई भनेर सोधेको?
2: आठबारी आउनुभएको छ गुरु, तर अलिक टाढा पर्छ हामीहरूलाई, अलिक हामी माथि मूल खर्चपट्टि छौँ।
0: अनि माथिबाट मान्छे आउने भनेर फोन आएको छ त हामीलाई त?
2: अनि फोन त आउँदैछ, तर यहाँ अब हामी अन्तिममा छौँ क्या, लास्टमा पर्छ गुरु
0: है,
2: लास्टमा पर्छ।
0: आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्ने अहिले?
2: आफ्नै बारेमा गुरुजी।
0: लु त साल महिना गते समय भनिदिनु त।
2: 2013 साल जेठको 30 गते।
0: 13 सालको जेठको 30 गते के बार परेको थियो बा?
2: मङ्गलबार
0: होइन क्या, मङ्गलबार।
2: मङ्गलबार
0: हो, जेठको 30 गते होइन त?
2: 30 गते।
0: 30 गते मङ्गलबार कति बजे?
2: जुनको 3:45।
0: 3:45 ठ्याक्कै हो त होइन होला?
2: हो गुरु हो।
0: कुन जिल्लामा जन्मिनुभयो तपाईँ?
2: म यही शङ्खसभा माझीमै।
0: माझीमा जन्मिनु भयो। राशिको नाम चाहिँ तपाईँको डम्बर हो, कर्कट राशि हेर्ने गर्नु भएको छ?
2: कर्कट राशि छ गुरु।
0: डम्बर नाम हो?
2: डम्बर होइन, हेमबहादुर चाहिँ हो मेरो।
0: अब हेमबहादुरको त धेरै फरक पर्छ नि, तपाईँले भनेको समयले र यो डम्बरको त धेरै कुरामा फरक परिहाल्छ नि, अनि तपाईँ हो भन्नुहुन्छ, मैले होइन भनिरहेको छु अहिलेदेखि, बुढो मान्छेले के मैले चाहिँ गाली गर्नु भनेर मात्रै हो है। अब यहाँ के छ भने डम्बर हुनु भनेको चाहिँ 30 नक्षत्र हो, हेमकुमार हुनु भनेको चाहिँ 30 को दोस्रो पाव हो, डम्बर चाहिँ चौथो पाव हो, भनेको एक पाउमा 6 घण्टा हुन्छ, तपाईँको चाहिँ 12 घण्टाको फरक पर्यो।
2: तिखे नक्षत्रै पर्छ गुरुजी, यो नाम चाहिँ नमिलाएको होला गुरुहरू पहिले नै होइन।
0: लग्न के छ थाहा छ हजुरलाई?
2: लग्न त मलाई थाहा छैन गुरुजी।
0: ल, लग्नमा तुला लग्न छ, तुला लग्नको मालिक शुक्र, शुक्र गएर भाग्य स्थानमा राम्रो छ, सन्तानबाट सम्पन्न हुने योग छ, अलिकति आँखाको सानोदेखि रोग लागेको थियो होला, दाँत पनि बिग्रेको थियो होला हो?
2: दाँत आँखा बिग्रेकै छन् गुरु,
0: बिग्रेको थियो। अब होइन, अहिले त बुढेसकालमा यसै पनि बिग्रिन्छ, पहिलेदेखि नै अलिअलि केही न केही समस्या थियो होइन?
2: अनि घरमा यसो समस्या
0: घरमा यस्तो छ, घरमा तपाईँको पितृको दोष परेको छ, घरमा एउटा पहिलो बिचमा आगो लागि भयो भएन, आगो भयो के भयो, गोठ जल्यो कि घर जल्यो, हजुर
2: आगो लागि पनि
0: भयो भयो सबै कुरो भएको छ। कार्यक्रमको अन्तिममा छौँ, तपाईँको ग्रह शान्ति गर्ने पूजापाठ गर्ने गर्नुपर्छ, आइतबार व्रत बस्नुपर्छ, सूर्य ग्रहको शान्ति गर्ने, महामृत्युञ्जय जपहरू गराउने, राहु शनिहरूको महामृत्युञ्जयहरूको अनुष्ठानहरू गर्ने, रुद्रचण्डी पाठहरू गर्ने राम्रो हुन्छ। कार्यक्रमको अन्तिम भागमा छ, आज म नरिसाउनु होला, छुट्टिन्छ। वास्तु पनि बिग्रेको छ, लामो कुराकानी गर्न कि मलाई खानपानीमा भेट्न आउनु कि भोलि अलिक पहिले फोन गर्नु, आज कार्यक्रमको अन्तिम भागमा आउँदाखेरि समय कम छ है, छुट्टिन्छु ल, नरिसाउनु। फेरि कोहीसँग धेरै बेर बोल्ने, कोहीसँग थोरै बेर बोल्नु भयो, हतार गर्नु नभन्नु, समयको पाबन्दी नै यस्तो भयो। अन्तिममा फोन लाग्यो है, राधे राधे
2: राधे राधे गुरुजी।
0: कार्यक्रममा हुनुहुन्थ्यो आफूसँग, आफ्नो जिज्ञासा खानपारीबाट राखेर गइसक्नु भएको छ, खानपारीमा हामी छौँ, ज जसले फोन गर्नु भएको छ उहाँ आउनुहोला, फोन नलाग्नेहरू पनि आउनुहोला। अब तपाईँको आज भोलि आजसम्म त सरकारी विदा भएको भएर फोन गरेर आउनु भएको थियो, भोलिदेखि चाहिँ सबैजना गुटुङटुङ आउनुहोला, आउनु भएन भने फेरि हामी छिट्टै फर्किन्छौँ, छिट्टै आउने प्रयास तपाईँहरू आज भोलि र पर्सिमा भेटघाट गरिहालौँ भन्दै कार्यक्रमबाट उजेल पर्छु। राधे राधे।
3: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ, कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: होटल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
5: र 0295901555।
6: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
7: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खातबारी एक, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
9: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।

0: सबको मन सुना
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो सङ्घ सभा 95.5 मेगाहर्ज
2: सही छ त्यसैले त म
3: खतरीको लागि पाँचवटा डेन्टल र इटालीमा सय कन्टिनेन्टल हस्पिटल
4: पाँचवटा डेन्टल खातमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
4: दाँत नदुखाई गर्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
3: बाँका टिङ्गा नमुनेका दाँत मिलाउने,
4: टिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसीबी खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत भरिएको खिचाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथिफोरा
4: डेन्टल।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: हुन पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चिकित्सा सुविधा भएको हातबारीमा एक मात्र
5: डेन्टल। फोन नम्बर 29562320 र 98425541।
6: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे र राष्ट्रिय सभाको बैठक बिहान 11:15 बस्ने गरी बोलाइएको छ। प्रतिनिधि सभा बैठकमा नियमावली मसौदा प्रतिवेदनमाथि दफाहरू छलफल र पारित गर्ने कार्यसूची छ। त्यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तुत गर्ने कार्यसूची छ। आजको बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 र अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 को प्रोटोकल नम्बर 29 पेश हुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले यसलाई प्रतिनिधि सभामा पेश गर्ने संसद सचिवालयले जनाएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2083-84 बजेटका बारेमा संचारकर्मीहरूसँग अन्तर्क्रिया गर्ने भएका छन्। सिंहदरबार स्थित अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत अर्थमन्त्री वाग्लेले आज दिउँसो अन्तर्क्रिया गर्ने बताइएको हो। शुक्रबार अर्थमन्त्री वाग्लेले 24 अर्ब 34 करोड़ रूपियाँ बराबरको बजेट सार्वजनिक गरेका थिए। विश्व सुर्तीजन्य पदार्थ विरूद्धको दिवस आज विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। हरेक वर्ष मे 31 मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले गरिरहेको प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो। डब्ल्यूएचओको सदस्य राष्ट्रले सन् 1987 विश्वव्यापी रूपमा सुर्तीजन्य पदार्थको महामारी तथा यसबाट हुने रोक्न सकिने मृत्यु र रोगप्रति ध्यानकर्षण गराउन यो दिवसको शुरूआत गरेको हो। काठमाडौँको जडीबुटीमा प्रहरीले गोली चलाएर एकजनालाई पक्राउ गरेको छ। जडीबुटी स्थित रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली प्रहार गरेर एकजना लुटेरालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौँको भद्रकाली घर भएका गणेश कार्की छन्। उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसरका एसपी पवन कुमार भट्टराईले जानकारी दिए। सुकेधारामा कार्की र अर्का युवक विष्णु गुरूङले एक महिलालाई आँखामा खुर्सानीको धूलो छर्केर गरगहना लुटेर भागेका थिए। सो घटनामा संलग्न गुरूङलाई भने प्रहरीले हिजो दिउँसो नै पक्राउ गरेको थियो। प्रहरीका अनुसार जवाफी कार्यवाहीका क्रममा घाइते भएका कार्कीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यूनचापीय रेखाको प्रभावका कारण देशका विभिन्न भूभागमा बदली वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
7: Hola दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
7: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खाना चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
8: नेपाली पेन्ट कम्पनी, जस्मिन पेन्ट, 3 दशकदेखि नेपाली मनको रङ।
9: वाइफाई नेपालको स्टुडेन्ट अफर, 70 Mbps को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र ₹8,350 भ्याट सहित। जानकारीका लागि 01597078789 सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पिड पनि सस्तो पनि।
10: रङ्गीन जस्ता पाता गुलास जिउरा कलर और से 3 गुणा बेसी विश्वसनीय प्रतिरोधात्मक आर्थिका होइ छ। 3 गुणा बेसी टिकै छ हुलास छ त अरु कति नै खोज्छ।
8: कमिंग अप नेक्स्ट
11: द गुड मर्निंग शो
6: एस। चीनको बढ्दो समुद्री उपस्थितिलाई चुनौती दिन अमेरिका र बेलायत र अस्ट्रेलियाले आफ्नो सैन्य गठबन्धन अकुस अन्तर्गत समुद्री केबलहरूको सुरक्षा र रक्षालाई बढ़ावा दिन पानीमुनि ड्रोन प्रविधि विकास गर्ने बताएका छन्। मानवरहित समुद्रमुनि यान प्रविधि आगामी वर्षसम्म तयार हुने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। परियोजनाको कुल लागत उल्लेख नभए पनि बेलायतका रक्षा मन्त्री जोन हेलीले आफ्नो देशले $201 मिलियन योगदान गर्ने बताएका हुन्। एसियन गेम्स पुरूष क्रिकेट 2020 छनौट अन्तर्गत नेपालले चीनलाई 314 रनको लक्ष्य दिएको छ। सिंगापुरको नेशनल क्रिकेट ग्राउण्डमा जारी सो खेलमा नेपालले 2 विकेटको क्षतिमा 313 रनको योगफल बनाएको हो। यसैबीच नेपालका ओपनर कुशल भुर्तेले चीन विरूद्धको खेलमा शतक प्रहार गरेका छन्। टी20 अन्तर्राष्ट्रियमा यो उनको दोस्रो शतक हो। र इंग्लिस क्लब आर्सेनललाई पेनाल्टी सुटआउटमा 4-3 पराजित गर्दै फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएससीले लगातार दोस्रो पटक यूएफए च्याम्पियन्स लीगको उपाधि जितेको छ। गैराती हंगेरीको पुस्कास एरेनामा सम्पन्न फाइनलको निर्धारित र अतिरिक्त समय 1-1 गोलको बराबरीमा सकेपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको हो। हौस् त कान्तिपुर डायरी अहिलेलाई यति नै। अहिले मध्याह 12 बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु। नमस्कार।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा, जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 औं तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
8: असार पहिलो हप्तादेखि।
7: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6, धनकुटा। सम्पर्क नम्बर 0265220330, 0265236619 र 98520

0: 设计错失吧。
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस स्वाङ्खो सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मोमोमिटर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 997-629-1614 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक सङ्खुवा सभा।
2: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 02956222201 र 97499225200।
2: किन आँखा मिचेको मिचेकै गरेको
3: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
2: धेरै समय मोबाइल चलाइसिक्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
3: बुझे।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
6: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान, रेडियो शङ्खसभा 95.5 मेगाहर्ट्ज।

सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नयकद्वारा यैनिक 2023 जेठ 30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको हड्डी खिएको बाथरोग एलर्जी दम जुन्डेस ग्यास्ट्रिक अल्सर कब्जियत पाइल्स फिस्टुला मानसिक रोग डिप्रेसन महिला तथा पुरुषको यौन समस्या नपुंसकता बाजुपन थाइराइड ब्लड प्रेसर सिस्ट नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यही नै 2023 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खाँदबरी 1 प्रगति टोलो खाँदबरी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 50 50 770 029 5 63 40 र 98 07 00 1 555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906062।
3: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने पिच दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउ न भाइ।
0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 98 60 96 40 00
0: र 98 19 32 76 75।
4: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
5: हुन्छ हुन्छ।
4: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बो।
8: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

Алло. Ну, пошел? Так, так, не убрось.

0: Bebé, si tan de una.
1: Yo to chicken boy, bebé.
0: Matan de una.

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्खुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429801,
3: जनक पौडेली, 98520358344 र 029560248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्खुवा सभा।
4: नमस्कार है वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दाहरू भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
1: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
0: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
0: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420872776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
10: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
10: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका एक, प्रगति टोल।
11: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर

0: सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553
1: र 9843180049।
2: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
0: सम्पर्क 0291 40 00 84 र 98 40 45 827।
2: ओहो लु नमस्कार है सर।
3: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लागेपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
4: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
4: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
4: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
5: डिजाइनर सुमन ठटाल, 98615 39 444
4: र 0295901055।
6: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।

0: सुनको भाव एकै दिन तोलामा 20,500 बढ़्यो। तोलाको 3,11,000 नाग्यो। चीनको बढ़दो समुद्री उपस्थितिलाई चुनौती दिन अमेरिका बेलायत र अस्ट्रेलियाले समुद्री केबलहरूको सुरक्षाको लागि पानी मुनि चल्ने ड्रोन विकास गर्ने तयारी। आगामी वर्षसम्म तयार हुने अपेक्षा। र पुरूष टी20 विश्वकप छनौट अन्तर्गत समूह ए को आफ्नो पहिलो खेलमा नेपालद्वारा चीन 221 रनले पराजित। आईपीएलको फाइनलमा आज रोयल च्यालेन्जर्स बेंगलुरू र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा हुँदै।
1: वाइफा नेपालको स्टुडेन्ट अफर 70 एमबीपीएसको 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 01597070789 मा सम्पर्क गर्नुहोस्। वाइफा नेपाल स्पीड पनि सस्तो पनि।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र पूजनी समाचार अब विस्तारमा।
1: आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे र राष्ट्रिय सभाको बैठक बिहान सभा 11 बजे बस्ने गरी बोलाइएको छ। प्रतिनिधि सभा बैठकमा नियमावली मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल र पारित गर्ने कार्यसूची छ। त्यस्तै अर्थमन्त्री डाक्टर स्वर्णी मुवागले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तुत गर्ने कार्यसूची छ। आजको बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 र अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 पनि पेश हुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले यसलाई प्रतिनिधि सभामा पेश गर्ने संसद सचिवालयले जनाएको छ।
0: अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2083-84 को बजेटका बारेमा संचारकर्मीहरूसँग अन्तर्क्रिया गर्ने भएका छन्। सिंहदरबार स्थित अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत अर्थमन्त्री वाग्लेले आज दिउँसो कार्य अन्तर्क्रिया गर्ने बताइएको छ। शुक्रबार अर्थमन्त्री वाग्लेले 21 अर्ब 24 अर्ब 34 करोड़ रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए।
1: सुनको भाव आज ह्वात्तै बढ़ेको छ। सुनको मूल्य तोलामै 20,500 रूपियाँले बढ़ेको हो। भाव बढ़ेसँगै सुन तोलाको 3,11,100 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि शुक्रबार सुन प्रतितोला 2,90,600 रूपियाँमा किनबेच भएको थियो। चाँदीको मूल्य पनि तोलामा 305 रूपियाँले बढ़ेको छ। चाँदी प्रतितोला 5,345 रूपियाँमा खरीद बिक्री भइरहेको महासंघले जनाएको छ। बजेट सार्वजनिक भए लगत्तै खुलेको बजारमा सुनको मूल्य ह्वात्तै बढ़ेको हो।
0: प्रशासनले घर टहरा भत्काउन थालेको विरोधमा सर्वसाधारणले महोत्तरीको गौशाला बजार बन्द गराएका छन्। उनीहरूले बिहानैदेखि चोकहरूमा टायर बालेर प्रदर्शन गरेका छन्। गौशाला नगरपालिकाले घर टहरा हटाउने तयारी गरेपछि स्थानीयवासीले संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका हुन्। संघर्ष समितिका सदस्य नरेश सिंह कुशवाहले 50 वर्षभन्दा बढ़ी समयदेखि बसोबास गर्दै आएका परिवारलाई उचित व्यवस्थापन नगरी घर हटाउने प्रयास गरिएको भन्दै त्यसको विरोधमा आन्दोलन शुरू गरिएको बताए। बसोबासको अधिकार संरक्षणका लागि चरणबद्ध आन्दोलनका कार्यक्रम जारी राख्ने कुशवाहको भनाइ छ।
1: विश्व सुर्तीजन्य पदार्थ विरूद्धको दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विभिन्न देशमा सचेतनामूलक कार्यक्रमका साथै दिवस मनाउन लागि हो। हरेक वर्ष मे 31 मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यापारिक व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले गरिरहेका प्रयास तथा स्वास्थ्य जीवन यापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो। डब्ल्यूएचओ सदस्य राष्ट्रहरूले सन् 1987 विश्वव्यापी रूपमा सुर्तीजन्य पदार्थको महामारी तथा यसबाट हुने रोग नसकिने मृत्यु र रोगप्रति ध्यान आकर्षण गराउन यो दिवसको शुरूआत गरेका हुन्। सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष 80 लाख भन्दा बढ़ी मानिसको मृत्यु हुने गरेको छ, जसमा करिब 12 लाख जनाको मृत्यु निष्क्रिय धूम्रपानका कारण हुने गरेको छ। यस वर्षको दिवसको अवसरमा डब्ल्यूएचओले सरकारहरूलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ। विश्वव्यापी रूपमा यसको बिक्री तीव्र गतिमा बढ़िरहे पनि पर्याप्त नियमन नहुँदा लाखौं मानिस जोखिममा परेका छन्।
0: काठमाडौँको जड़ीबुटीमा प्रहरीले गोली चलाएर एकजनालाई पक्राउ गरेको छ। जड़ीबुटी स्थित रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली गरेको हो। पक्राउ पर्नेमा काठमाण्डौको भद्रकाली घर भएका गणेश कार्की छन्। उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसरका केधारामा कार्की र अर्का युवक विष्णु गुरूङले एक महिलालाई आँखामा खुर्सानीको धूलो छ्यापेर गरगहना लुटेर भागेका थिए। सो घटनामा संलग्न गुरूङलाई भने प्रहरीले हिजो दिउँसो नै पक्राउ गरेको थियो। प्रहरीका अनुसार जवाफी कार्यवाहीका क्रममा घाइते भएका कार्कीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। त्यस्तै जवाफी कार्यवाहीका क्रममा एकजना प्रहरी कर्मचारी पनि घाइते भएका छन्। उनको समेत उपचार भइरहेको प्रहरीले जनाएको छ। कार्की जेएनजी आन्दोलनका क्रममा गत भदौ 24 केन्द्रीय कारागारबाट भागेका थिए।
1: आज पनि देशका अधिकांश स्थानमा वर्षा हुने अनुमान गरिएको छ। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यूनचापीय रेखाको प्रभावका कारण देशका विभिन्न भूभागमा बदली वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरिएको हो। केही स्थानमा अहिले वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन सहितको मध्यम वर्षाको सम्भावना रहेको छ।
0: निरन्तर वर्षापछि आएको पहिरोले संखुवासभाको मकालो गाउँपालिका दुई सेदुवाका दुई परिवार विस्थापित भएका छन्। पहिरो घरको आँगनसम्म आइपुगेपछि स्थानीय नरबहादुर चौहान र कृष्ण बहादुर घिमिरेको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। हाल उनीहरू छिमेकीको घरमा अस्थायी रूपमा आश्रय लिएर बसिरहेको प्रहरीले जनाएको छ। पहिरोले घर मात्र नभई आसपासको बस्ती समेत जोखिममा पारेको स्थानीयले बताएका छन्। वर्षायाम शुरू भएसँगै पहिरोको खतरा झन बढ़न सक्ने भएकाले स्थानीयहरू त्रसित बनेका छन्। प्रभावित परिवार सम्बन्धित निकायसँग तत्काल राहत, सुरक्षित आवास व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका छन्। स्थानीय जनप्रतिनिधिहरूले पनि घटनास्थलको अनुगमन गर्दै जोखिमग्रस्त क्षेत्रको अवस्थाबारे जानकारी संकलन गरिरहेका छन्। मौसम प्रतिकूल रहेकाले थप सतर्कता अपनाउन र जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाट लाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295625।

0: परियोजनाको कुल लागत उल्लेख नभए पनि बेलायतका रक्षा मन्त्री जोन हेलीले आफ्नो देशले 201 मिलियन अमेरिकी डलर योगदान गर्ने बताएका छन्। सिंगापुरमा भएको सुरक्षा शिखर सम्मेलनमा देशका रक्षा मन्त्रीहरूले सो घोषणा गरेका हुन्। सन् 2021 शुरू भएको अकुस रक्षा सन्धिले तीन देशले परमाणु पनडुब्बी विकास गर्ने र सैन्य विशेषज्ञता साझा गर्ने बताइएको थियो। यसलाई हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ़दो समुद्री उपस्थिति र दक्षिण चीन सागर जस्ता विवादित क्षेत्रहरूमा बढ़दो तनावमा सामना गर्नको लागि अमेरिकाको तयारीको रूपमा बुझिएको छ।
1: कान्तिपुर डायरीमा अब खेल प्रसंग। नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीले चीनलाई 221 रनले पराजित गरेको छ। एसियन गेम्सको छनौट अन्तर्गत समूह एको आफ्नो पहिलो खेलमा नेपालसँग चीन पराजित भएको हो। सिंगापुरमा भएको खेलमा नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको चीन 19.2 ओभरमा 92 रनमा समेटियो। नेपालका लागि कुशल मल्लले 3 विकेट लिँदा सम्पाल कामीले 2 तथा सन्दीप लामिछानेले 2 विकेट लिए। त्यसअघि चीनले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा 313 रन जोड़ेको थियो। नेपालका लागि कुशल भोर्तेलले विस्फोटक शतकीय इनिङ्स खेल्दा कुशल मल्ल र रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेलेका थिए। यसैबीच नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसियन गेम्सका लागि छनौट हुन असफल भएको छ। आज भएको तेस्रो स्थानको खेलमा चीनसँग पराजित भएसँगै नेपाल छनौट हुन असफल भएको हो। वर्षाले प्रभावित भएपछि 7 ओभरमा छुट्याइएको खेलमा चीनले नेपाललाई 5 विकेटले हरायो। 43 रनको लक्ष्य चीनले 7 ओभरमै पूरा गर्यो। त्यसअघि चीनले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा 5 विकेट गुमाएर 50 रन बनाएको थियो। नेपालकी कविता कुवरले अभिजित 22 रन जोड़िन्। त्यसअघि हिजो भएको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको थियो। अर्को सेमी फाइनलमा थाइल्याण्डले चीनलाई पराजित गर्दै एसियन गेम्समा स्थान सुरक्षित गर्यो। चीन पनि नेपाललाई पराजित गर्दै एसियन गेम्समा छनौट भएको छ।
0: इण्डियन प्रिमियर लीग आईपीएलको फाइनल खेलमा आज साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरू र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा हुँदैछ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने भिडन्त नेपाली समयअनुसार साँझ 7:45 शुरू हुनेछ। दुवै टोलीलाई आजको खेल इतिहास रच्ने अवसर बनेको छ। त्यसैले दुवै टोली दोस्रो पटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिँदैछन्। बेंगलुरूले गत वर्ष पहिलो उपाधि जितेको थियो भने गुजरातले सन् 2022 आफ्नो डेब्यू सिजनमै उपाधि जितेर चर्चा कमाएको थियो।
1: हवस्त, यिनै प्रसंगसँगै मध्याह 12 बजेको कान्तिपुर डायरी सकियो। दीपशिखा र पूजा निविदा हुन्छौ। नमस्कार।

0: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ। म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
3: र 98 19 32 76 75।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल ब्याडमिन्टन टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल स्वास्थ्य चौकी नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड एमबीबीएस बीपीएच बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको पाँचौं तहमा रोजगारीको अवसर पाउन स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म कक्षा सञ्चालन
1: असार पहिलो हप्तादेखि
0: नोट एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स धनकुटा 6 धनकुटा सम्पर्क नम्बर 0265220333 0265236619 र 98520161612।
2: अब तपाईहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नायकद्वारा नियमित 2083 जेठ 30 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नस च्यापिएको हड्डी खिएको बाथरोग एलर्जी दम जुन्डेस ग्यास्ट्रिक अल्सर कब्जियत पाइल्स फिस्टुला मानसिक रोग डिप्रेसन महिला तथा पुरुषको यौन समस्या नपुंसकता बाजुपन थाइराइड ब्लड प्रेसर सिस्ट नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2083 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदबारी 1 प्रगति टोलो खाँदबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98435-7740-29553-040 र 98-07-00-1555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खुल्ने दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: खै जन्म दर्ता दिनुहोस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
9: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: रक्षा म्युजिक प्रणाली हाम्रो अफिसियल युट्युब च्यानल सब्स्क्राइब गर्न भने नबिर्सन होला।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खास गरेको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मामा मेकर

0: गीतमा आएको उसँग काम गर्दा खुसी भयो। अब योगेशको कुरा गरौँ, योगेशले त अहिलेसम्म पनि म स्टेजमा जाँदाखेरि नाच्ने गीत दिएको छ हुमन आइके भन्ने, त्यो बेलादेखि नै म उसको त्यो एरेन्जमेन्टको पनि फ्यान हो। यो गीतको पनि एरेन्जमेन्ट एकदमै नै हेभी र पावरफुल छ, इट्स भेरी गुड। शिव विकेश सरको कुरा गर्दाखेरि मैले अब स्ट्रगलको बेलामा चाहिँ डान्स सिकेको सर हो र अहिले आएर यो बेलामा उहाँको डाइरेक्सनमा काम गर्न पाउँदाखेरि आइ एम ह्याप्पी। मलाई लाग्छ यो शिवरात्रि भएर शिवरात्रि सकिसकेपछि पनि जो मान्छेलाई डान्स गर्न रुचाउनुहुन्छ उहाँलाई यो गाना चाहिँ एकदम मनपर्छ। तपाईँहरू पनि इन्जोय गर्नुहोस्, डी सिरिजलाई फलो गर्नुहोस्।
1: यस एभ्रीवन, नमस्ते सबैजनालाई। भिडियो कस्तो लाग्यो तपाईँलाई कमेन्ट एन्ड लाइक एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। र यो गीत गर्दाखेरि चाहिँ मेन पार्ट भनेको मलाई चाहिँ एकदम मजा लाग्ने र आफूलाई स्टेजमा नाच्दा अथवा गाउँदाखेरि त्यहाँनिर नाच्दाखेरि पनि यो पार्ट चाहिँ एकदम दामी। अनि यो पार्टलाई चाहिँ जुन ट्याडा भनेछ नि त्यो पार्टलाई चाहिँ मेन आर्यन दाईले चाहिँ एकदम यसलाई चाहिँ हुकलाइन बनाउनुपर्छ भनेर आर्यन दाईले भन्नुभएको थियो र आर्यन दाईले भनेअनुसार नै हामीले चाहिँ यो अडियोलाई चाहिँ कन्फर्म गरेको छौँ। आर्यन दाईको चाहिँ म बच्चैदेखि फ्यान हो, दाईसँग काम गर्ने चाहिँ माहौल जुरेको थिएन, आफ्नै गीतमा काम गर्ने माहौल मिल्यो। शिव दाईले पनि एकदम मेहनत गर्नुभएको छ यो गीतमा र योगेश दाईले चाहिँ यो गीतलाई चाहिँ एनर्जी आउने टाइपको म्युजिकहरू दाईले र मैले सँगै गाएका छौँ र लिरिक्समा पनि दाई हामी मिलेर गरेका छौँ र एडिटमा चाहिँ मिलन भाइले चाहिँ गर्नुभएको छ र क्यामेरा पर्सन अर्जुन तिवारीको कुरै गर्नु पर्दैन।
2: हेलो एभ्रीवन, नमस्ते। चलाइ गाजा गीत, शिवरात्रिको यहाँहरूलाई शुभकामना। चलाइ गाजा गीत चाहिँ खासै त्यस्तो कन्सेप्ट थिएर हाम्रो चलाइ गाजा गीत बनाउने भन्ने, अनामनगरमा बसिरहेको थियो, सुरु चाहिँ हामीसँग थियो, हामीले माग्दा माग्दा सलाइ पनि दिएन, लाइटर पनि पाएन, कसै यताउता सोध्यौँ त्यहाँ पनि भएन। दुर्गेश भाइको सोधाइ त्यो दाई सलाइ छ, लाइटर बोकाएको छैन बुढा टाइपको दिँदाखेरि सलाइ छ सलाइ, उनले नै यस्तो खालको गीत बनाउने भने हामीले कस्तो हुन्छ भनेर उनले चाहिँ फर्स्टमा चाहिँ यो कन्सेप्ट ल्याएको होइन, सलाइ दियो भने म साथ दिन्छु, भन्छ भने एकचोटि नाच दिन्छु भन्ने बेला पाठमा छ नि, अनि हामीले सालको पाठको टपरीको चाहिँ त्यो मेलोडीलाई युज गरेका छौँ। त्यसको लागि बसन्तजी हाम्रो कुलेनजीलाई एकदमै थ्याङ्क यू भन्न चाहन्छौँ। त्यो सलाइ गाजा गीत चाहिँ एकदमै फरक विषयमा हामीले यसलाई चाहिँ बनाएको छौँ। सबैभन्दा अमेजिङ कुरा त के हो भने यो गानामा सोच्दै नसोचेको अचानक सरप्राइज दुर्गेश भाइले दिए कि हाम्रो यो भिडियोमा आर्यन दाईले फिचर गरिदियो भने चाहिँ भनेपछि सो एक्साइटेड, जुन एनर्जीले दाई नाच्नुभयो एकदमै त्यो माइन्ड ब्लोइङ नै थियो। एनिवे गाना चाहिँ एकदमै पोजिटिभ वेतर्फ लगिरहेको छौँ हामीले। सुरुमा गाजाको प्रचार गरिएको छ, सलाइको प्रचार गरेको छ, चुरुडको प्रचार गरेको छ, तर पछाडि गएर चाहिँ यसलाई पोजिटिभ बनाउँदै लगिरहेको छौँ। एज अ होल कन्सेप्ट चाहिँ के हो भने सेनो टु ड्रग्स टाइप नै हो।
3: नमस्ते, म शिव विकास। सलै छ सलै जय शम्भु। जुन गीतमा मैले डाइरेक्सन प्लस कोरियोग्राफ गर्न पाएको थिएँ, हाम्रो दुर्गेशजी, योगेश काजीजी, हाम्रो चकलेटी हिरो आर्यन सिकदेल पनि, उहाँहरूलाई यो स्टेप मैले गराएको, यो टाइपको जुन तरिकाले उहाँहरूले प्रस्तुत गर्नुभएको छ,

0: कति नै त्यो कालो कोठी वालीले बचाउनु भएको न, मिठोसँग खायो नि यार, धोबी खायो यार,
1: खुब हिरो भएर तँलाई बचाउनु जानुपर्छ नि, तैँले गर्दा हामीले पनि खायो हेरे
2: यार।
1: अनि यहाँ के हो पाण्डा जस्तो भएछ त,
0: नर्छु न यार,

0: by digital. Enjoy with us.
1: के गरेको यो बच्चा के भएको भाइ
2: इन्सपेक्टर जयको निशाना अहिलेसम्म चुकेको छैन तिम्रो छोरी सकुशल छ
1: मेरो छोरी ओ हेलो म यत्रो ठुलो बच्चाको आमा देखिन्छु म त यो बच्चाहरूलाई
2: थ्याङ्क यू अलि परबाट भन्दा पनि हुन्छ आफ्नो बच्चाको ख्याल राख्नु
1: थ्याङ्क यू सो मच इन्सपेक्टर थ्याङ्क यू

0: अब म जाऊ।
1: यहाँ साइन गर। घर कहाँ हुने तिम्रो?
0: सानैमा आमा बितिन्, बाउले अर्की ल्याए, कान्छी आमाले घरबाट निकालिदिन्, सडकमै हुर्की। अब त बाउमा जिउँदो छन् कि छैनन् त्यो पनि थाहा छैन। न घर न थर। अब एउटा गतिलो पोइ पायो भने उसैको थर लेख्नु पर्ला।
1: ल ल ठिक छ, जाऊ। तिम्रो सामान।

0: लिमिया
1: तपाईँको
0: मलाई बिर्स्यो म इन्सपेक्टर जय जय थापा सिडियो साहबको हत्याको अनुसन्धानको लागि केन्द्रबाट आएको
1: सरी सर मैले त तपाईँलाई चिनिन म सुन्तली हवलदार सुन्तली

0: तिमीले जे गर्यो एउटा नागरिकले गर्ने कर्तव्य पूरा गर्यो। वर्दी लगाएको प्रहरीले मात्रै यो समाजको फोहोर सफा गर्न सक्दैन। तिमी जस्ता बिना वर्दीका प्रहरीहरूले पनि यो समाजले परिवर्तन गर्न सक्छन्। म सकेसम्म तिमीलाई कम सजाय दिलाउने कोसिस गर्नेछु र आजदेखि यी नानीहरूको सम्पूर्ण जिम्मेवारी मेरो भयो।
1: एउटा गजबको आइडिया पुर्यो। सरपनीसँगै जाने कि सुहाग रात मनाउन बच्चा बच्चा पनि उतै पाए भयो। चुप। अब यो मायाको हत्करी पनि तपाईँ नै सम्हाल्नुहोस्। बच्चा बच्ची ताली।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843447262,
0: 9810555585
1: र वाट्सएप नम्बर 9852028646।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147
2: तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
3: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 0295-60-580 99-520-160-580 र 99-421-08-181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी एक सम्खुवा सभा

0: नमस्कार है वडाध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान।

DJ Wait, Mr. Rajiv.

0: ठुले यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन भीमकदाइली।
0: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
2: NCSA कम्प्युटर सेन्टर खाँदवालिएक शङ्खुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जेवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खातबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615 39 444
2: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
6: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले लेखिहाल्छ नि।
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर अब तपाईहरुकै सहर खाँदारीमा डाक्टर उमर बिन नयकद्वारा यही 2023 जेठ 30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराए स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको हड्डी खिएको बाथरोग एलर्जी दम जुन्डेस ग्यास्ट्रिक अल्सर कब्जियत पाइल्स फिस्टुला मानसिक रोग डिप्रेसन महिला तथा पुरुषको यौन समस्या नपुंसकता बाजुपन थाइराइड ब्लड प्रेसर सिस्ट नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यही 2023 जेठ 30 शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदबारी 1 प्रगति टोला खाँदबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अभिनन्दन दर्ताको लागि सम्पर्क नम्बर 98 4 25 50 7 70 29 5 63 40 र 98 07 00 1 555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल ब्याडमिन्टन टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल स्वास्थ्य चौकी नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड एमबीबीएस बीपीएच बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 औं तहमा रोजगारीको अवसर पाउन स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म कक्षा सञ्चालन
2: असार पहिलो हप्तादेखि।
1: नोट एसीईको ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स धनकुटा 6 धनकुटा सम्पर्क नम्बर 0265220333 0265236119 र 98520161600।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी ₹1350 प्रति बोरा स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी ₹1975 प्रति बोरा चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारी हिमावी टोल देवकोटा चौक नजिकै सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
4: हेलो
5: हजुर हेलो
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ। मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी।
6: हजुर।
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
6: दिन त। हेलो भन्नुहोस् त।
4: हेलो हजुर।
6: हजुर,
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी के भने रहेछ, के भयो
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
8: खुशीको खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
9: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: रेडियो शङ्खुवा सभा समय सूचक अहिले दिनको 2 बज्यो।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्खसभा खास गरेको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमोमेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानु चोक शङ्ख सभा।
6: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
7: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
4: ए हो र,
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यस्तो घर घरको आँगन पुग्छ फेरो फेरो।
10: Celebrating the history and future of Sankhu Aspa, Radio Sankhu Aspa 95.

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ कटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819324375।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सम्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-801, जनक पौडेली, 98520-58-344 र 029-560-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सम्कुवा सभा।

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843218049।

0: ठुले यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा एक तला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन्ड भीमकदाइली।
0: सम्पर्क 0249 40 00 84 र 98 40 45 827।
2: नमस्कार है वडा अध्यक्षज्यू।
3: नमस्ते नमस्ते, के भन्दाहरू भयो त?
2: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
3: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
2: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
3: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर हातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
2: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
4: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
1: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
0: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
0: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98420872776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान, रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
2: सूर्यको जंगल जोगाउने दबावका लागि आयोजित नीति महाकाली अभियान अन्तर्गत माइती घरमा हस्ताक्षर संकलन चल्दै संकलित हस्ताक्षर र ध्यानकर्षण पत्र भोलि सरकारलाई बुझाउने। कंगोमा फैलिएको इबोला भाइरस संक्रमण निकै चिन्ताजनक रहेको चेतावनी। द्वन्दले इबोला प्रकोपको प्रतिकारमा बाधा पुर्याइरहेको विश्वस्वास्थ्य संगठनको भनाई। र साफ महिला च्याम्पियनशीपमा नेपालले आज श्रीलंकासँग खेल्दै आईपीएल क्रिकेटको उपाधिका लागि आज बेंगलुरु र गुजरात बीच प्रतिस्पर्धा। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले लिपुलेख लिम्पिया धुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र टेबल टक मार्फत समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उहाँले भारत सरकारलाई आधिकारिक कूटनीतिक नोट पठाइसकिएको र जवाफ पनि प्राप्त भइसकेको जानकारी दिनुभयो। दुवै सरकारका इतिहासविद सर्वेक्षक तथा भूमि सम्बन्धी विज्ञहरू राखेर वार्ता मार्फत विवाद समाधान गरिने उहाँको भनाई छ। प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलको उपनेता पद्मा अरियालले लिपुलेख र लिम्पिया धुरा हुँदै भारत र चीन बीच हुने व्यापार बारे प्रश्न उठाएपछि प्रधानमन्त्रीले यस्तो स्पष्टीकरण दिनुभएको हो। उहाँले चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भएको जानकारी गराउँदै विवादको समाधान दुवै देश मिलेर गर्ने बताउनुभयो। कांग्रेस सांसद अर्जुन नरसिंह कार्कीको केसीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले मानव अधिकार आयोगको मात्र नभई सरकारलाई बुझाएका सबै प्रतिवेदन कार्यान्वयन गर्ने बताउनुभयो। भदौ 23 र 24 गतेको आन्दोलनको प्रतिवेदन पनि कार्यान्वयन हुने उहाँको भनाइ छ। प्रधानमन्त्रीले हात उठाएर समय मागेपछि सभामुख डीपी अरियालले उहाँलाई रोस्ट्रम प्रयोग गर्न दिनुभयो। केही सांसदले नियमावली विपरीत भएको भनी विरोध जनाए पनि सभामुखले नियमावली अनुसार नै भएको भन्दै दलगत रूपमा प्रश्न राख्न अनुमति दिनुभएको हो। विगतमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमका लागि सभामुखले समय निर्धारण गरेर सांसदहरूले लिखित रूपमा प्रश्न दर्ता गराउने अभ्यास थियो। अमेरिकी सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपालको साहसिक पर्यटन नवप्रवर्तन र प्रविधि विकासमा अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काठमाडौँमा आयोजित एसेन्ट समिटलाई सम्बोधन गर्दै उहाँले दुई देशबीचको 79 वर्ष लामो कूटनीतिक सम्बन्धमा पर्वतारोहण एउटा ऐतिहासिक कडी रहेको बताउनुभयो। अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको साहस र कौतूहलता रहेको उहाँको भनाइ छ। उपविदेश मन्त्री रोजर्सले सन् 2025 नेपाल आएका 11,50,000 अन्तर्राष्ट्रिय पर्यटक मध्ये 1,12,000 अमेरिकी रहेको जानकारी दिँदै अमेरिका नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजार रहेको बताउनुभयो। नेपाली आरोहण दलहरूले अमेरिकी प्रविधि र उपकरण प्रयोग गर्दा आरोहण सुरक्षित र सफल हुने विश्वास व्यक्त गर्दै उहाँले नेपालको आर्थिक वृद्धि र दिगो पर्यटनका लागि अमेरिकी लगानी र प्रविधि हस्तान्तरण जारी रहने पुनः पुष्टि गर्नुभयो। रोजर्स 3 दिने भ्रमणका लागि आजै काठमाडौँ आउनुभएको हो। सूर्य तथा वन जंगल संरक्षण अभियान नेपालले सूर्य क्षेत्रमा बढ़दो अवैध उत्खनन र वन प्रणाली रोक्न माग गर्दै भोलि सरकारलाई ध्यानकर्षण पत्र बुझाउने भएको छ। सूर्य क्षेत्रमा भइरहेको अवैध उत्खनन क्रस उद्योगको मनपरी र वन विनाशले तराई मधेशको भूमि मरूभूमिकरण हुने खतरा बढ़ेको भन्दै अभियानले हस्ताक्षर संकलन गरेको हो। जेठ 1 गतेदेखि शुरू भएको मेची महाकाली हस्ताक्षर अभियान आज काठमाडौँको माइती घरमा सञ्चालित छ। अभियानका अध्यक्ष सुनिल कुमार यादवका अनुसार देशभरका झण्डै 200 ठाउँमा जनजागरण तथा हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन भएको छ। झापाको मेची पुलदेखि कञ्चनपुरको महाकाली पुलसम्म पुगेर सञ्चालन गरेको यस अभियानमा चुरे क्षेत्रको अवस्था अत्यन्तै चिन्ताजनक रहेको पाइएको उहाँले बताउनुभयो। अभियान विगत 1 दशकदेखि चुरे क्षेत्रमा हुने अवैध गिटी बालुवा उत्खनन क्रसर उद्योगको नियन्त्रण नदी नालाको संरक्षण प्रदूषण नियन्त्रण तथा जड़ीबुटीको अवैध दोहन रोक्नका लागि संघर्षरत रहेको उहाँको भनाई छ। डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर 5 शस्त्र प्रहरीका 1 जवान सहित 2 जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार बेपत्ता हुनेमा पारी गाउँमा रहेको शस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट बीओपीमा कार्यरत प्रहरी जवान ओम प्रकाश पुन मगर र स्थानीय 56 वर्षका तीर्थबहादुर थापा मगर रहेका छन्। प्रहरी नायब परीक्षक डीएसपी वरूण बहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका उनीहरू मामा भान्जा नाता पर्ने हुन्। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकोले नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी शुरू गरेको डीएसपी सिंहले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
4: ध्यान दिनै पर्ने कुरा।
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेकुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
7: क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: यस्तो सुविधा रहेछ, क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556-94-333-493-555।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। शंखुवासभाको बोटखोला गाउँपालिका नम्बर 4 सिरेकमा रहेको कोशी राजमार्गमा सुक्खा पहिरो खस्ता खाँदबारीकीमा थाङ्का सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। अस्ति दिउँसो सड़कमाथिको भिरालो भागमा ठूलो परिमाणमा ढुङ्गा माटो तथा गेग्रान खसेपछि सड़क खण्डमा गाड़ी ठप्प भएको हो। पहिरोले झण्डै 15 मिटर सड़क पुगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो खसेसँगै त्यहाँबाट जावत गरिरहेका यात्रु तथा गाड़ी प्रभावित बनेका छन्। खाँदबारी किमाथाङका सड़क खण्ड जिल्लाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने मुख्य सड़क सञ्जाल हो। सड़क अवरूद्ध हुँदा भोटखोला क्षेत्रका स्थानीय बासिन्दा, यात्रु तथा अत्यावश्यक सामग्री बोकेका गाड़ी समेत प्रभावित बनेका छन्। अब विदेशको खबर। कंगोमा फैलिएको इबोला भाइरस संक्रमण निकै चिन्ताजनक रहेको चिकित्सा सम्बन्धी परोपकारी संस्था मेडसा स फ्रन्टियर्स एमएसएफले चेतावनी दिएको छ। एमएफएसका उपनिर्देशक डाक्टर एलन गोन्सालेसले यसअघि यति छिटो यति धेरै संक्रामक नफैलिएको बताउनु भएको बीबीसीले जनाएको छ। प्रकोप घोषणा भएको 2 हप्तापछि एमएसएफका उपमहानिर्देशक गोन्सालेसले इबोलाले चिन्ताजनक अवस्था सृजना गरेको बताउनु भएको हो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अडहानम गेब्रेसियसले भाइरस नियन्त्रण प्रयासहरूको निरीक्षण गर्न कंगोको पूर्वी प्रान्त इटुरीको भ्रमणमा रहेका बेला प्रपकारी संस्थाले यसो चेतावनी दिएको हो। कंगोमा 1,000 जनाभन्दा धेरैमा इबोलाका शंकास्पद संक्रमण देखिएको, कम्तीमा 246 जनाको ज्यान गएको खबरमा उल्लेख छ। यस्तै छिमेकी देश युगाण्डामा 9 जनामा संक्रमण देखिएको र 1 जनाको ज्यान गएको छ। यसैबीच डब्ल्यूएचओले कंगोमा चलिरहेको द्वन्द ले पनि इबोला प्रकोपको प्रतिकारमा व्यापक रूपमा बाधा पुर्याइरहेको जनाएको छ। अहिलेको प्रकोप बुन्दी बुगियो नामक इबोलाको दुर्लभ प्रजातिको लहरसँग सम्बन्धित छ, जसको कुनै प्रमाणित खोप छैन। यसबाट संक्रमित हुने मध्ये झण्डै 1/3 ज्यान जाने गर्दछ। अब खेल खबर। साफ महिला च्याम्पियनशीपमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा आज श्रीलंकासँग खेल्दैछ। यो खेल भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा बेलुका 4:45 शुरू हुनेछ। यसअघि गएको सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भूटानलाई हराएको थियो। यस्तै आज राति 8:00 भारत र बंगलादेश खेल्दैछन्। प्रतियोगिताको समूह एमा नेपाल, भूटान र श्रीलंका रहेका छन्। यस्तै समूह बीमा साबिक विजेता बंगलादेश, भारत र मालदिव छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। र 19 संस्करणको इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज राति रोयल च्यालेन्जर्स बेंगलुरू र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो क्वालिफायरमा बेंगलुरूले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेका हुन्। आईपीएल क्रिकेटमा यी दुई टोलीले समान एक एक पटक उपाधि जितेका छन्। आरसीबी गएको संस्करणको विजेता हो भने गुजरातले सन् 2022 उपाधि जितेको थियो। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको प्रधानमन्त्री शाहको भनाई, मानव अधिकार आयोग सहित सबै आयोगका प्रतिवेदन कार्यान्वयन हुने। नेपालको साहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहने विदेश मन्त्री रोजर्सको प्रतिबद्धता, नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको उपस्थिति बलियो रहेको भनाई। चुरेको जंगल जोगाउने दबावका लागि आयोजित मिची महाकाली अभियान अन्तर्गत माइती घरमा हस्ताक्षर संकलन चल्दै, संकलित हस्ताक्षर र ध्यानाकर्षण पत्र भोलि सरकारलाई बुझाउने। कंगोमा फैलिएको इबोला भाइरस संक्रमण निकै चिन्ताजनक रहेको चेतावनी, द्वन्द्वले इबोला प्रकोपका प्रतिकारमा बाधा पुर्याइरहेको विश्व स्वास्थ्य संगठनको भनाई। र साफ महिला च्याम्पियनशीप, नेपालले आज श्रीलंकासँग खेल्दै आईपीएल क्रिकेटको उपाधिका लागि आज बेंगलुरू र गुजरात बीच प्रतिस्पर्धा।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङ का कपड़ा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस का कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946400
3: र 9919327375। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
3: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842226667।
4: बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएको

0: उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
4: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: आफ्नो परिवेशका भाकाहरू संग्रहित गर्ने क्रममा त्यसजना म्युजिक प्रस्तुत।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
0: हो नि सर, ठटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातदारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
3: More style, more design. Total Tailors.
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको पाँचौं तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
5: असार पहिलो हप्तादेखि।
4: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 9852061612।
6: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
7: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
6: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
8: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
10: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अलुवा, सोना, मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य रु 54 प्रति केजी, रु 1350 प्रति बोरा, स्टिम जीरा मसिनो चामल रु 79 प्रति केजी, रु 1975 प्रति बोरा, चिनी रु 95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईहरुको सहर खादरीमा डाक्टर उमर बिन नायकद्वारा यैनिक 2023 जेठ 30-30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नजरका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जुन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यैनिक 2023 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खादबरी 1 प्रगति टोलो खादबरी नगरपालिकाको गेट अगाडि शङ्खुवन सभा। अभिनम दर्ताको लागि सम्पर्क नम्बर 98435-5770-29-563-040 र 98-07-00-1555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
16: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
17: आयो सबको घर घरमा।
18: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
19: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
18: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
20: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSK कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी शिक्षक कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्कर सभा खासगरीको भारूचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता: बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामोमिटर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629916 सिटी सेन्टर खादबारी नगरपालिका 1 भानुचोक शङ्ख सभा।
3: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankowasava.

कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: ओभर ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 9852029047 9800900062
1: नमस्कार वडा अध्यक्षज्यू
2: नमस्ते नमस्ते के भन्नु भयो त
1: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
2: भन्नुहोस् त त्यस्तो के कुरा थियो कुन्नी
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
2: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
3: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
4: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
5: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि छैन र
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
8: सम्पर्क नम्बर 029556679 र मोबाइल नम्बर 9842827076
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खातबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो
10: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
11: लौ किन नि के भयो सन्चो भएन
10: होइन यतिकै जाने मन लागेन
11: यतिकै पनि हुन्छ
10: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
11: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
12: नमस्ते कति कामले पाल्नु भयो
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
12: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
10: हस् म्याडम
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
15: किन र काका
14: अब हेर न छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्
15: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
14: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
15: हजुर जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
14: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
15: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
14: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
15: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ
14: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
15: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
14: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
15: प्रोप्राइटर सुनु एन भीम कदाइली
14: सम्पर्क 029140084 र 9804548

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615 39 444
2: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
5: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गोटिङको दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक खाँदारी नगरपालिका एक प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
6: सम्पर्क नम्बर 029590667 र 98422267।
7: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
7: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
7: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
8: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रवि टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98606940
5: र 98932675।
11: यस्तो गर घरको आँगन पुग्छ फेरो फेरो।
12: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.
13: Bless the digital, enjoy with us.

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकाशमा गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429 8001, जनक पौडेली, 98525 58344 र 029560248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
2: होइन, यो खाँचबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँचबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँचबारी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180049।
4: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: This is Radio Sankhuasabha 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईहरुको शहर खाँदारीमा डाक्टर उमर बिन नयकद्वारा यनित 2063 जेठ 30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराए स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यही 2063 जेठ 30 शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खाँदरी 1 प्रगति टोला खाँदरी नगरपालिकाको गेट अगाडि संखुवा सभा। अभिनन्दन दर्ताको लागि सम्पर्क नम्बर 98-45-50-770-29-5-63-40 र 98-07-00-1-55। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
2: शुभ प्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजू करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
12: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
13: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
12: हाम्रो सेवाहरू
13: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 079560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा।
14: आयो सबको घर घरमा आयो।
15: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
15: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाँचभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाँचभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत खलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाँचभरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाँचभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेलछेउ, शंखुवा सभा। फोन नंबर 0295 62 320 र 98 420 50 541।
3: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
4: हो र? होइन होला त्यस्तो त।
5: सोइता, तिनीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस?
5: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: छ्या, यस्तो पनि गहना लाउँछन्?
9: अनि यो
10: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
9: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
10: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
9: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
9: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक, बुद्ध टोल, शंखुवा सभा।
10: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 420 59 800, जनक पौडेली 98 520 58 344 र 029 560 248।
9: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक, बुद्ध टोल, शंखुवा सभा।

त्यो माथि हेर त बादल भन्दा माथि कति राम्रो छ मलाई त्यही जान मलाई आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुर्याइदिन्छ र

अनि एन्ड बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादरी नगरपालिका एक प्रगति टोल
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843218049।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843347262,
0: 9810555585
2: र वाट्सएप नम्बर 9852028646।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
3: मद्यपान र धूम्रपान सेवन नगरौं,
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: के तपाई दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 9842226667।

0: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो सङ्खुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
2: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: प्रतिनिधि सभामा सांसद र प्रधानमन्त्री बीच प्रश्नोत्तर, सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको भनाई, बाँदर समस्या जटिल रहेकाले अध्ययनपछि कार्यक्रम ल्याउने,
4: पेचिलो विषय भएको भएर तुरन्तै गर्न नसक्ने चिज भएर यसलाई चाहिँ हामीले विभिन्न देशहरूमा कुन उपाय लगाइएका छन्, समिति गठन भएको छ, त्यसको अध्ययन रिपोर्ट आइसकेपछि त्यो रिपोर्ट अनुसार सरकारले काम गर्नेछ।
2: सरकारले ल्याएको बजेट महत्वाकांक्षी नरहेको अर्थमन्त्री वागलेको भनाई, निजी क्षेत्रलाई सक्रिय बनाएर 7% आर्थिक वृद्धि हासिल गर्ने, निजी विद्यालयमा शुल्कमा 3% योगदान उचित रहेको दावी।
3: नेपालमा 12 वर्ष मुनिका बाल बालिका पनि चुरोटको लतमा रहेको अध्ययनको निष्कर्ष, सुर्तीजन्य पदार्थको प्रयोगकै कारण वर्षेनी 39,000 नेपालीको ज्यान गुमाउँदै।
2: श्रीलंकाले इन्धनको मूल्य झण्डै 6% बढ़ायो, आउँदो सेप्टेम्बरसम्म इन्धन अनुदान पूर्ण रूपमा हटाउने।
3: र साफ महिला च्याम्पियनशीपमा नेपाल र श्रीलंकाको खेल चल्दै, आईपीएल क्रिकेटको उपाधिका लागि आज राति बेंगलुरू र गुजरात बीच प्रतिस्पर्धा।
5: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकना जोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
5: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य, अब सबै एकै ठाउँमा।
6: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
5: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेख, लिम्पिया धुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र वार्ता मार्फत समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमाले संसदीय दलकी उपनेता पद्म अरियालले सोध्नु भएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भारत सरकारलाई आधिकारिक कूटनीतिक नोट पठाएर र त्यसको जवाफ पनि प्राप्त भइसकेको जानकारी दिनुभयो।
9: लिपुलेख, लिम्पिया धुरा सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ। त्यो जवाबमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्याण्ड सरकारसँग पनि कुरा गरेछौँ। उहाँहरूले ब्रिटिस इण्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्याण्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो।
2: यस्तै जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको र दुवैतर्फको समस्या एकसाथ समाधान गर्ने बताउनुभयो। तर प्रधानमन्त्री शाहको यो भनाईमा विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका छन्। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले नेपालले भारतको भूमि कहाँ मिचेको हो छिटोभन्दा छिटो जानकारी गराउन माग गर्नुभयो। प्रधानमन्त्रीले तथ्य बिना दुई देशको सीमाबारे बोलेको कुरा रेकर्डबाट हटाउन उहाँको माग छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश मल्लले पनि सरकार प्रमुखले नै हामीले भूमि मिचेका छौं भन्नु सामान्य विषय नभई यो सच्याउनु पर्ने माग गर्नुभयो। यस्तै सुकुम्बासी समस्या र काठमाडौँबाट बस्ती खाली गराएको बारेमा सोधेको प्रश्नमा प्रधानमन्त्री शाहले उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको दावी गर्नुभयो। सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने काममा आफूहरू प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि केही समय लाग्ने प्रधानमन्त्री शाहको भनाई छ। सहकारी समस्या बारेको प्रश्नमा प्रधानमन्त्री शाहले बचत फिर्ताका लागि एउटा कोष खड़ा गरेको भन्दै त्यसका लागि सरकारी पैसा मात्र नभएर सहकारीबाटै समेत पैसा उठाएको बताउनुभयो। यस्तै नवयुवा आन्दोलन बारेको मानव अधिकार आयोगको प्रतिवेदन बारे कांग्रेस नेता अर्जुन नरसिंह केसीले उठाउनु भएको प्रश्नमा प्रधानमन्त्री शाहले यो सहित अन्य घटना बारे गठन भएका आयोगका प्रतिवेदनहरू समेत अध्ययन गर्न समिति बनाउने र समितिको सिफारिश अनुसार अघि बढ़ने बताउनुभयो।
9: देशभरि भएका विभिन्न घटना सम्बन्धी आयोगहरू बनेका थिए, आयोगका रिपोर्टहरू छन्, ती सबै रिपोर्ट अध्ययन समितिले अध्ययन गर्छ। उहाँहरूलाई अध्ययन गर्न जति समय लाग्छ त्यति समय चाहिँ लाग्छ, फेरि त्यो उहाँहरूलाई छिटो दुई दिनमै अध्ययन गरिदिनु भन्न सकिने अवस्था छैन। त्यही भएर यो अध्ययन गरेर आएको रिपोर्ट चाहिँ नेपाल सरकारले सार्वजनिक गर्नेछ।
2: यस्तै बाँदरको समस्याका बारेमा सांसदहरूले उठाएको विषयलाई पेचिलो बताउँदै प्रधानमन्त्री शाहले यो विषय जटिल रहेको बताउनुभयो। समाधानबारे अध्ययन भइरहेको भन्दै उहाँले अन्तर्राष्ट्रिय रूपमा भएका हत्या हिंसा बाहेकका विकल्पबारे सोचिएको बताउनुभयो।
9: विश्वमा जहाँ पनि हेर्दाखेरि बाँदरले बाली खाने रोकथाम गर्दा कि त त्यो खेतलाई चाहिँ वायरिङ गरेर घेरेर राखिन्छ, त्यो एकदमै खर्चिलो हुन्छ, कि त जंगललाई नै वायरिङ गरेर राखिन्छ, त्यो मानव बस्ती र जंगली जनावरलाई चाहिँ छुट्याएर राखिने चलन छ। यस सम्बन्धी अध्ययन गर्न समिति पनि बनेको छ, अध्ययन भइरहेको छ। यो एकदमै पेचिलो विषय भएको भएर तुरन्तै गर्न नसक्ने चिज भएर यसलाई चाहिँ हामीले विभिन्न देशहरूमा कुन उपाय लगाइएका छन्, हामी हत्या हिंसामा नजाउँ भन्ने सोच भएको भएर त्योभन्दा अल्टरनेटिभ उपाय के हुन सक्छ त्यो सोच्दैछ अहिले, समिति गठन भएको छ, त्यसको अध्ययन रिपोर्ट आइसकेपछि त्यो रिपोर्ट अनुसार सरकारले काम गर्नेछ।
2: यस्तै विद्युत प्रयोगमा मूल्य वृद्धि कर लगाएर सर्वसाधारणमा समस्या परेको विषयको प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहले देश अहिले तत्काल विद्युतीय युगमा जान सकिने अवस्था नरहेको बताउनुभयो। हरेक भान्सामा विद्युतीय चुलो प्रयोग गर्ने हो भने सबै ट्रान्सफर्मर र सब स्टेशन पड्किने भन्दै उहाँले क्षमता विकास गर्न पैसा चाहिने भएकोले 50 युनिट भन्दा माथि 5% मूल्य वृद्धि कर लगाउने व्यवस्था गरेको बताउनुभयो। 100 रुपियाँमा 5 रुपियाँ भनेको निकै कम पैसा रहेको उहाँको जिकिर छ। यसैबीच आज राष्ट्रिय सभाबाट निर्वाचन सम्बन्धी दुईवटा विधेयक पारित भएका छन्। सभाको आजको बैठकबाट प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक त्रियासी बहुमतले पारित गरेको हो। बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले ती विधेयक पारित गरियोस् भन्ने बेग्ला बेग्लै प्रस्ताव पेश गर्नुभएको थियो।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्ष 2083-84 को बजेट सानो आकारको र महत्वाकांक्षी नभएको दावी गर्नुभएको छ। बजेटपछि आयोजित पत्रकार सम्मेलनमा वहाँले बजेटलाई कुल ग्रास उत्पादन जीडीपी अनुपातसँग तुलना गर्दा विगतमा 37% बराबर आएकोमा यो पटक 28.5% मात्र रहेको बताउनुभयो। देशको ऋण जीडीपीको 43% रहेको उल्लेख गर्दै वहाँले 4 खर्ब 10 अर्ब आन्तरिक र 2 खर्ब 47 अर्ब बाह्य ऋणको लक्ष्य लिएको जानकारी दिनुभयो। 15 खर्ब 80 अर्ब राजस्व संकलनको लक्ष्य केही महत्वाकांक्षी रहेको स्वीकार गर्दै वहाँले विगतको 8-9% तुलनामा यसपालि 20% वृद्धिको लक्ष्य लिएको बताउनुभयो। बजेट कार्यान्वयन हुँदैन भन्ने 4 दशकदेखिको धारणा यसपालि तोड्ने गरी काम भएको वहाँको दावी छ। यसै गरी निजी विद्यालय शुल्कमा प्रस्तावित 3% योगदानलाई मध्यम वर्ग माथिको भार नभई सामाजिक समानता प्रवर्धन गर्ने प्रगतिशील करका रूपमा बुझ्न उहाँले आग्रह गर्नुभयो। उठेको रकम जाजरकोट, दैलेख, मुगु जस्ता जिल्लाका दलित बालबालिकाको पोषणमा प्रयोग गरिनेछ। अर्थमन्त्री वाग्लेले झण्डै 70 खर्बको अर्थतन्त्रमा सरकारको ध्यान 21 खर्बको बजेट भन्दा समग्र अर्थतन्त्र विस्तारमा केन्द्रित रहेको बताउनुभयो। सड़क, विद्युत र न्याय प्रणाली जस्ता पूर्वाधारले निजी लगानी आकर्षित गर्ने अपेक्षा राख्दै वहाँले बलियो नियामक राज्यको अवधारणालाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। वहाँले शुक्रबार 21 खर्ब 24 अर्ब रूपियाँको बजेट सार्वजनिक गर्नुभएको थियो।
2: यसैबीच नेपाल राष्ट्र बैंकका गवर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा पेमेन्ट गेटवे सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै फिनटेक मार्केट प्लेस सञ्चालनको अवधारणा अघि सारेको बताउनु भएको छ। उहाँका अनुसार यो मार्केट प्लेस राष्ट्र बैंक अन्तर्गतको पेमेन्ट डिभिजनको नेतृत्वमा सञ्चालन हुनेछ। सार्वभौम सम्पत्ति कोष सम्बन्धमा गवर्नर पौडेलले नेपालको विदेशी मुद्रा संचित अहिले उच्च रहेको तर प्रतिफल 4% भन्दा कम रहेको जानकारी दिनुभयो। उहाँका अधिकांश सामान्यतया छदेखि सात महिनाको आयात धान्न पुग्ने संचित पर्याप्त मानिए पनि नेपालसँग अहिले 18 महिनाभन्दा बढ़ीको संचित छ। यसको केही हिस्सा दीर्घकालीन लगानीमा परिचालन गर्न सार्वभौम सम्पत्ति कोषको अवधारणा ल्याइएको हो। एसेट म्यानेजमेन्ट कम्पनी एएमसीको संरचनाबारे अन्तिम निर्णय भइ नसकेको भए पनि सरकार तथा सार्वजनिक संस्थानहरूको सहभागितामा कम्पनी सञ्चालन गर्ने प्रारम्भिक सोच रहेको उहाँले बताउनुभयो।
3: नेपालमा 12 वर्ष मुनिका बाल बालिकामा पनि चुरोटको लतमा रहेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययनमा यस्तो पाइएको अनुसन्धानकर्ता कुसुम शाहीले जानकारी दिनुभयो। विश्व श्रोतिजन्य पदार्थ रहित दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै उहाँले सातवटै प्रदेशका 50 विद्यालयमा कक्षा 7-10 पढ़ने 3000 बाल बालिकामा अध्ययन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अध्ययनमा 10 वर्ष मुनिका बाल बालिकाले पनि चुरोट प्रयोग गर्ने गरेको र 12 वर्ष मुनिकै बाल बालिका चुरोटको लतमा रहेको पाइएको छ। अध्ययनमा सहभागी चुरोट खाने मध्ये 57% मानिसले बिहान उठ्ने बित्तिकै चुरोट खाने गरेको र 74% सेवनकर्ताले चुरोट छाड्न कोशिश गरे पनि नसकिरहेको बताएका थिए। यसैगरी कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डाक्टर श्रीकृष्ण श्रेष्ठले नेपालमा सोर्ती जन्य पदार्थका कारण हरेक वर्ष 39,000 भन्दा बढ़ी मानिसको ज्यान जाने गरेको जानकारी दिनुभयो। विश्वभर सुर्तीजन्य वस्तुको प्रयोगका कारण हरेक वर्ष झण्डै 80,00,000 मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ। मुटु रोग, क्यान्सर, श्वास प्रश्वास सम्बन्धी रोग तथा अन्य नसर्ने गम्भीर रोगको प्रमुख कारण सुर्तीजन्य पदार्थ रहेको डाक्टर श्रेष्ठले बताउनुभयो। सुर्तीजन्य पदार्थको खपत घटाउन कर नीतिको प्रभावकारी कार्यान्वयन र जनचेतना अभिवृद्धि आवश्यक रहेको विज्ञहरू बताउँछन्। सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रोगको भ्रम चिरौं, कुलतबाट टाढा बसौं, स्वस्थ जीवन रोजौं भन्ने नाराका साथ आज दिवस मनाइएको छ।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा निर्माण क्षेत्रमा देखिएको समस्या बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333, 493-555।
14: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
15: एचर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको पानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यति दिन हामीले सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको प्रधानमन्त्री शाहको भनाई, बाँदर समस्या जटिल रहेकाले अध्ययनपछि समाधानको कार्यक्रम ल्याउने, सरकारले ल्याएको बजेट महत्वाकांक्षी नरहेको अर्थमन्त्री वाग्लेको भनाई, निजी विद्यालय शुल्कमा 3% योगदान उचित रहेको दावी, नेपालमा 12 वर्ष मुनिका बाल बालिका पनि चुरोटको लतमा रहेका अध्ययनको निष्कर्ष लगायतका खबर प्रस्तुत गरे।
3: नेपाल दर्पणमा अब बाँकी खबर। अमेरिकी सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपालको साहसिक पर्यटन, नवप्रवर्तन र प्रविधि विकासमा अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काठमाडौँमा आयोजित एसेन्ट समिटलाई सम्बोधन गर्दै वहाँले दुई देश बीचको 79 वर्ष लामो कूटनीतिक सम्बन्धमा पर्वतारोहण एउटा ऐतिहासिक कड़ी रहेको बताउनुभयो। अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको साहस र कौतूहलता रहेको वहाँको भनाई छ। उपविदेश मन्त्री रोजर्सले सन् 2025 नेपाल आएका 11,50,000 अन्तर्राष्ट्रिय पर्यटक मध्ये 1,12,000 अमेरिकी रहेको जानकारी दिँदै अमेरिका नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजार भएको बताउनुभयो। वहाँले नेपाली आरोहण दलहरूले अमेरिकी प्रविधि र उपकरण प्रयोग गर्दा आरोहण सुरक्षित र सफल हुने विश्वास व्यक्त गर्दै नेपालको आर्थिक वृद्धि र दिगो पर्यटनका लागि अमेरिकी लगानी र प्रविधि हस्तान्तरण जारी रहने पनि बताउनु भएको छ। रोजर्स 3 दिने भ्रमणका लागि आज काठमाडौँ आइपुग्नु भएको हो।
2: प्रधान न्यायाधीशलाई निशुल्क कानूनी सहायता परिषदको अध्यक्षमा राख्ने सरकारको प्रस्ताव सर्वोच्च अदालतले अस्वीकार गरेको छ। सर्वोच्चका सम्पूर्ण न्यायाधीश संलग्न पूर्ण बैठकबाट प्रधान न्यायाधीश परिषदको अध्यक्ष बन्द विवादमा पर्न सक्ने निष्कर्षसहित अस्वीकार गरेको हो। परिषदको कार्यकारी समितिमा कानून मन्त्रीलाई अध्यक्षमा राख्ने सरकारको प्रस्ताव समेत सर्वोच्चले अस्वीकार गरेको छ। प्रधान न्यायाधीशले तोकेका न्यायाधीश अध्यक्ष बस्दा मर्यादा क्रममा कानून मन्त्री माथि हुने भएकाले बस्न नमिल्ने राय सर्वोच्चले दिएको हो। कानूनी सहायता परिषद अध्यक्षमा प्रधान न्यायाधीशले तोकेका सर्वोच्चका न्यायाधीश राख्न सर्वोच्च अदालतले सरकार समक्ष

0: अरू व्यापार पनि बढ़थ्यो, तर यस वर्ष अहिले त्यस्तो अवस्था छैन। निर्माण व्यवसायहरू यही बेला निर्माण होलिडेको कुरा गरिरहेका छन्। किन यति बेला निर्माण कार्य ठप्प हुने अवस्थामा पुग्यो भनेर साथी विकास चापागाईले नेपाल निर्माण व्यवसाय महासंघका महासचिव शिवहरि घिमिरेलाई सोध्नु भएको छ।
1: मध्य पूर्वको युद्धको कारणले गर्दाखेरि इन्धन लगायत बिटमिन र निर्माणजन्य सामग्रीहरूमा अत्यधिक मूल्य वृद्धि भयो। त्यो कारणले गर्दाखेरि व्यवसायीले काम गर्न सकेन। सरकारलाई यसको लागि मूल्य समायोजन गरिदिनु भनेर हामीले पटक पटक फागुनको 15 गतेदेखि यो मूल्य वृद्धि भएको अवस्था रहेको छ भने अहिलेसम्म पनि सरकारले मूल्य समायोजन गरेको छैन। सरकारले 15 दिनभित्र मूल्य समायोजन गरेर व्यवसायीलाई सुविधा दिन्छु र काम अगाडि बढाउनुहोस् भनेर चाहिँ आश्वासन दिएको थियो। आजसम्मको मितिसम्म आश्वासन बाहेक अरू केही मिलेको छैन।
2: किन समाधान हुन सकेको छैन अहिलेसम्म पनि?
1: समाधान सरकारले गर्ने कुरा हो। यो मूल्य समायोजन भन्ने कुरा सरकारले चाह्यो भने, सरकारका कर्मचारीहरूले चाह्यो भने 3 घण्टाभित्र सम्पूर्ण भारत लगायत अरू देशहरूमा जसरी मूल्य समायोजन भएको छ त्यो किसिमको समायोजन हाम्रो नेपालमा पनि इन्धनको समायोजन नेपाल आयल निगमले गरेको छ भने यस्तै किसिमको समायोजन गरिदियो भने हामीले निर्माण क्षेत्र चलायमान गर्न सक्छौ। अहिले हेर्दाखेरि सम्पूर्ण नेपालका निर्माण कार्यहरू ठप्प छ, निर्माण कार्यहरू अगाडि बढ्न सकेका छैनन्, निर्माण व्यवसायले काम अगाडि गर्न सकेका छैनन्। मूल्य वृद्धि सँगसँगै अहिले फेरि मूल्य वृद्धि त भयो तर त्यसमा फेरि अहिले निर्माण सामग्रीको अभाव भएको छ। बिटुमिन पाउन सकेको छैन। हामीले बाटोमा युज गर्ने माटो जुन हामीले बुटोल गुरुसिङे खण्डमा पनि हामी गर्न सक्छौँ त्यसमा माटो पाउन सक्ने अवस्था भएको छैन भने यस्तो अवस्थामा चाहिँ निर्माण व्यवसायीले काम गर्न सक्ने अवस्था छैन र नेपाल राज्यभरिका लगभग 30,000 आयोजनाहरू बन्द छन्।
2: सार्वजनिक खरिद ऐन प्रति पनि तपाईँहरूको अलिकति असन्तुष्टि थियो, यो ऐन कार्यान्वयन भएन भनेर?
1: सार्वजनिक खरिद ऐन नेपाल सरकारले 2083 वैशाख 17 गते ऐन संशोधन गरेर दोस्रो संशोधन लिएर आयो। यसबाट हामीले भनेको सबैभन्दा ठूलो कुरा लो बिडिङलाई एडजस्ट गर्न सकेको छैन। अहिले 40% 50% घटेर काम गर्दाखेरि कुनै पनि कामहरू क्वालिटी काम हुन सक्दैन, समयमा निर्माण कार्य गर्न सक्दैन र व्यवसायी पनि बदनाम भएको छ, सरकार पनि बदनाम भएको छ। अत्यधिक घट्ने कारणले गर्दाखेरि त्यसलाई सम्बोधन गर्न सकेन। यसै गरेर हरेक महिना महिनामा भुक्तानी गर्नपर्ने सिस्टमहरू थियो, त्यो सिस्टमलाई पनि सुधार गर्न पनि अत्यावश्यक छ। सबैभन्दा जटिल कुराहरू रुग्ण आयोजना जुन 70-72 सालदेखि नै भूकम्पदेखि नै अहिलेसम्म सरकारले काम गर्न नदिएको, भुक्तानी नदिएका, जग्गा प्राप्ति नभएका, वन आदिका अवस्था, युटिलिटी रुखहरू काट्ने समस्याहरू चाहिँ सरकारले समाधान नगरेको कारणले गर्दाखेरि धेरै लामो समय चाहिँ रुग्ण आयोजना थियो। त्यो रुग्ण आयोजनालाई एकपटकको लागि सुविस्ताको आधारमा ठेक्कालाई फरफार गरिदिनु पर्ने ठूलो समस्या छ। यो नेपाल सरकारले जबसम्म रुग्ण आयोजनाहरूलाई व्यवस्थापन गर्दैन तबसम्म यो सरकार पनि बदनाम हुने, व्यवसाय पनि बदनाम हुने हुन्छ। यसलाई पनि यो अहिले खरिद ऐनमा आएन। यसै गरेर खरिद ऐन पूर्वाधार मैत्री ऐन हुनुपर्छ, त्यो पूर्वाधार मैत्री हुन सकेको छैन। पूर्वाधार मैत्री भयो भने बल्ल विदेशीहरू पनि आएर नेपालमा काम गर्न सक्छन्, नेपालीले पनि काम गर्न सक्छ। यो देशको कारणले ऐनको कारणले गर्दाखेरि धेरै हामीले धेरै अगाडिदेखि नै संघर्ष गर्दै आएको विषय पनि यो हो। संशोधन गर्दाखेरि नयाँ सरकार आएको छ, अब पक्का पनि संशोधन गर्छ भन्ने हामीले विश्वास गरेका थियौँ, यसले समस्या समाधान गर्न सकेन।
3: उहाँ नेपाल निर्माण व्यवसाय महासंघका महासचिव शिवहरि घिमिरे। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
5: हाम्रा सेवाहरू
6: ओपीडी सेवा।

0: विशेषज्ञ ओपीडी सेवा,
1: निशुल्क औषधि वितरण,
0: सशुल्क फार्मेसी सेवा,
1: फिजियोथेरापी सेवा,
0: अकुपंचर सेवा,
1: योग परामर्श सेवा,
0: क्रियाकल्प सेवा,
1: पूर्व कर्म पञ्चकर्म सेवा,
0: छार सूत्र सेवा,
1: जलौका सेवा,
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
1: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
0: विस्तृत जानकारीका लागि
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98-514-2463।
2: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाव तोलामा 20,500 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर सुन आज तोलाको 3,11,100 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,90,600 रूपियाँमा कारोबार भएको थियो। सरकारले सुनको भन्सार दर 10% वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको महासंघले जनाएको छ। यसै गरी आज चाँदीको भाव पनि तोलामा 305 रूपियाँ बढ़ेको छ। शुक्रबार तोलाको 5,040 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 5,345 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
3: चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे क्षेत्रमा बढ़दो अवैध उत्खनन र वन फडानी रोक्न माग गर्दै भोलि सरकारलाई ध्यानकर्षण पत्र बुझाउने भएको छ। चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन, क्रसर उद्योगको मनपरी र वन विनाशले तराई मधेसको भूमि मरूभूमिकरण हुने खतरा बढ़ेको भन्दै अभियानले हस्ताक्षर संकलन गरेको हो। जेठ 1 गतेदेखि शुरू भएको मेची महाकाली हस्ताक्षर अभियान आज काठमाडौँको माइती घरमा संचालित छ। अभियानका अध्यक्ष सुनिल कुमार यादवका अनुसार देशभरका झण्डै 200 ठाउँमा जनजागरण तथा हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन भएको छ। चापको मेची पुलदेखि कञ्चनपुरको महाकाली पुलसम्म पुगेर सञ्चालन गरेको यस अभियानमा चुरे क्षेत्रको अवस्था अत्यन्तै चिन्ताजनक रहेको पाइएको उहाँले बताउनुभयो।
4: संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर 4 सिरेकमा रहेको कोशी राजमार्गमा सुक्खा पहिरो खस्दा खाँदबारी किमाथाङका सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। अस्ति दिउँसो सड़कमाथिको भिरालो भागबाट ठूलो परिमाणमा ढुंगा, माटो तथा घेग्राम खसेपछि यस सड़क खण्डमा यातायात सेवा ठप्प भएको हो। पहिरोले झण्डै 15 मिटर सड़क पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। खाँदबारी किमाथाङका सड़क खण्ड जिल्लाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने मुख्य सड़क सञ्जाल हो। सड़क अवरूद्ध हुँदा बोटखोला क्षेत्रका स्थानीयवासी, यात्रु तथा अत्यावश्यक सामग्री बोकेका मालवाहक गाड़ी समेत प्रभावित भएका छन्।
3: डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर 5 शस्त्र प्रहरीका एक जवान सहित 2 बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्य डडेलधुराका अनुसार बेपत्ता हुनेमा परी गाउँमा रहेको शस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपीमा कार्यरत प्रहरी जवान ओम प्रकाश पुन मगर, स्थानीय 56 वर्ष कथित बहादुर थापा मगर रहेका छन्। प्रहरी नायक उपरीक्षक डीएसपी वरूण बहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका उनीहरू मामा भान्जनाथ पर्ने हुन्। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गर्ने गरेको ट्यूब फेला परेकाले नदीमा बगेको हुन सक्छ आशंकासहित खोजी शुरू गरेको डीएसपी सिंहले जानकारी दिनुभयो।
4: नेपाल दर्पणमा अब विदेशको खबर। श्रीलंकाले पेट्रोल र डिजेलको मूल्य झण्डै 6% बढ़ाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको आर्थिक सुधार योजना अनुरूप लागत अनुसार मूल्य समायोजन गर्ने र सरकारी अनुदान क्रमशः घटाउने उद्देश्यले यो निर्णय गरेको समाचार संस्था एएफपीले जनाएको छ। राज्य संचालित इन्धन कम्पनीका अनुसार पेट्रोलको मूल्य प्रति लिटर 410-434 रूपियाँ र डिजेलको मूल्य 392-407 श्रीलंकाली रूपियाँ कायम भएको छ। आईएमएफले श्रीलंकालाई दिएको 2,90,000,000,000 अमेरिकी डलरको राहत प्याकेज अन्तर्गत 69,50,00,000 डलरको किस्ता जारी गरेको केही दिनपछि मूल्य वृद्धि गरिएको हो। राष्ट्रपति अनुरा कुमार दिशा नायकेले आईएमएफलाई पठाउनु भएको पत्रमा आउँदो सेप्टेम्बरसम्म इन्धन अनुदान पूर्ण रूपमा हटाउने उल्लेख छ। विश्लेषकहरूका अनुसार मध्यपूर्वको तनावले ऊर्जा आपूर्तिमा असर परी आयातमा निर्भर श्रीलंकाको अर्थतन्त्रमा थप दबाव परेको छ। सन् 2022 $46 अर्ब विदेशी ऋण तिर्न नसकेर आर्थिक डिफल्ट भए यता श्रीलंका आईएमएफको सहयोगमा अर्थतन्त्र स्थिर बनाउने प्रयासमा छ।
3: नेपाल दर्पणमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपमा अहिले नेपाल र श्रीलंका खेलिरहेका छन्। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा समूह एकको अन्तिम खेल नेपाल र श्रीलंका खेलिरहेका हुन्। यसअघि गएको सोमबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भूटानलाई हराएको थियो। यस्तै आज राति 7:45 भारत र बंगलादेश खेल्दैछन्। प्रतियोगिताको समूह एमा नेपाल, भूटान र श्रीलंका छन्। यस्तै समूह बीमा सार्वजनिक विजेता बंगलादेश, भारत र मालदिव्स छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ।
4: नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुदमा छनौट हुन असफल भएको छ। आज तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा चीनसँग डीएलएस नियमका आधारमा 5 विकेटले पराजित भएपछि नेपाल छनौट हुन असफल भएको हो। वर्षाले प्रभावित खेलमा टस हारेर ब्याटिङ गर्दै नेपालले 7 ओभरमा 5 विकेट गुमाएर 50 रन बनाएको थियो। डीएलएस नियममा 7 ओभरमा 43 रनको लक्ष्य पाएको चीनले 5 विकेट गुमाएर अन्तिम ओभरमा भेटायो। नेपाललाई हराएसँगै चीन एसियन खेलकुदमा छनौट भएको छ। यसअघि फाइनलमा पुगेका थाइल्याण्ड र मलेसिया पनि छनौट भएका थिए। यसैबीच चीनलाई हराउँदै नेपाली क्रिकेट टोलीले एसियाली खेलकुद छनौटमा विजय शुरूआत गरेको छ। सिंगापुरमा आज भएको उद्घाटन खेलमा नेपालले चीनलाई 221 रनले हरायो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको चीनले 19 ओभर 2 बलमा 92 रन बनाउँदा सबै विकेट गुमायो।
3: र 19 औं संस्करणको इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधिका लागि आज राति रोयल च्यालेन्जर्स बेंगलुरू र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल राति 7:45 अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा हुनेछ। पहिलो क्वालिफायरमा बेंगलुरूले गुजरातलाई हराउँदै र दोस्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा पुगेका हुन्। आईपीएल क्रिकेटमा यी दुवै टोलीले समान एक एक पटक उपाधि जितेका छन्। आरसीबी गएको संस्करणको विजेता हो भने गुजरातले सन् 2022 उपाधि जितेको थियो। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: प्रतिनिधि सभामा सांसद र प्रधानमन्त्री बीच प्रश्नोत्तर। सीमा विवाद समाधानका लागि कूटनीतिक पहल भइरहेको भनाई। बाँदर समस्या जटिल रहेकाले अध्ययनपछि कार्यक्रम ल्याउने।
3: सरकारले ल्याएको बजेट महत्वाकांक्षी नरहेको अर्थमन्त्री वाग्लेको भनाई। निजी क्षेत्रलाई सक्रिय बनाएर 7% आर्थिक वृद्धि हासिल गर्ने। निजी विद्यालय शुल्कमा 3% योगदान उचित रहेको दावी।
4: नेपालमा 12 वर्ष मुनिका बाल बालिका पनि चुरोटको लतमा रहेको अध्ययनको निष्कर्ष। सुर्तीजन्य पदार्थको प्रयोगकै कारण वर्षेनी 39,000 नेपालीले ज्यान गुमाउँदै।
3: श्रीलंकाले इन्धनको मूल्य झण्डै 6%सम्म बढ़ायो। आउँदो सेप्टेम्बरसम्म इन्धन अनुदान पूर्ण रूपमा हटाउने।
4: र साफ महिला च्याम्पियनशीपमा नेपाल र श्रीलंकाको खेल चल्दै। आईपीएल क्रिकेटको उपाधिका लागि आज राति बेंगलुरू र गुजरात बीच प्रतिस्पर्धा।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी सम्झना महाजन र भोजिन्द्र बस्नेत पनि विदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

मा पहिलो पटक प्रधानमन्त्री शाहसँग सांसदहरूको सवाल जवाब सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा राजसभाका सभापति लामिछाने पाँच दिनका लागि भोलि भारत भ्रमणमा जाँदै भारतीय प्रधानमन्त्री मोदी लगायतसँग भेटवार्ता हुने तय जेएनजी आन्दोलनबारे मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन लिएर चासो थप अध्ययन गरी अघि बढ्ने सरकारको प्रष्टीकरण चीनको बढ्दो समुद्री उपस्थितिलाई चुनौती दिन पानी मुनि ड्रोन प्रविधि विकास गर्ने अमेरिका बेलायत र अस्ट्रेलियाको तयारी र एसियन गेम्स क्रिकेट सनटमा नेपालको पहिलो जित चीन 221 रनले पराजित।

0: नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशक देखि नेपाली मनको रंग
1: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: नमस्कार कान्तिपुर डायरीका साथमा आदिप शिखर नवीन समाचार अब विस्तारमा
4: प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसदको तल्लो सदन प्रतिनिधि सभामा आज सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् प्रतिनिधि सभाको बैठकमा प्रश्नोत्तरको कार्यसूचीमा नराखिए पनि प्रधानमन्त्री शाहको आग्रहमा सभामुख डोल प्रसाद अर्यालले सांसदहरूको प्रश्नको जवाफ दिने समय निर्धारण गरेका थिए सो क्रममा सत्तापक्ष र प्रतिपक्षका गरी 7 जना सांसदले प्रधानमन्त्रीसँग विभिन्न विषयमा जवाफ मागेका थिए भारतसँगको सीमाको विषयमा प्रधानमन्त्री शाहको अभिव्यक्ति विवादमा परेको छ एक रिपोर्ट
5: प्रतिनिधि सभा बैठकमा आइतबार प्रतिपक्षी नेपाली कांग्रेस एमाले नेकपा श्रम संस्कृति पार्टी राप्रपा र स्वतन्त्र सांसद तथा सत्तारूढ़ राष्ट्रपाका सांसदले समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न सोधेका थिए प्रश्नोत्तरमा सहभागी कांग्रेस सांसद अर्जुन नरसिंह केसेले हालै सार्वजनिक मानवाधिकार आयोगको संक्षिप्त प्रतिवेदन कार्यान्वयनबारे पहिलो प्रश्न राखेका थिए प्रधानमन्त्री शाहले भने आयोगको प्रतिवेदन आधिकारिक रूपमा सरकार समक्ष आइ नपुगेको बताए त्यस लगत्तै एमाले सांसद पद्म अर्यालले नेपालको भूमि हुँदै भारत र चीनले शुरू गरेको कैलाश मानसरोवर यात्राका विषयमा सरकारको धारणा माग गरिन्
6: यस सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ त्यो जवाबमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर आफ्नो सर्वेयरहरू राखेर आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ग्ल्याण्ड सरकारसँग पनि कुरा गरेछौं उहाँहरूले ब्रिटिश इण्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ग्ल्याण्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु
5: त्यसको जवाफमा प्रधानमन्त्री शाहले नेपाली भूमि लिपुलेख र लिम्पियाधुराका विषयमा कूटनीतिक नोट पठाइसकिएको जनाउँदै दुवैतर्फबाट इतिहासविदको उपस्थितिमा अध्ययन गरी समाधान गर्ने तयारी भएको बताए एमाले सांसद अर्यालपछि नेकपाका तर्फबाट सांसद रमेश हमालले सरकारले नेपाललाई अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने मितिपछि धकेलेको भन्दै प्रश्न गरेका थिए हमालको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भने
6: यो कुराहरू चाहिँ एकदमै स्ट्राटेजिक रूपमा सरकारले सोच्नुपर्छ जस्तो लाग्छ अहिले नै हामीले एलडीसीबाट ग्रेजुएट हुँदै गर्दाखेरि हाम्रो ट्रेडका कुराहरू हामीले निर्यात गर्ने विषय वस्तुहरूमा चाहिँ लाग्ने करहरू अहिले छुट पाइन्छ हामी चाहिँ निर्यातमुखी हुनुपर्छ देशमा उत्पादन भएको चीजहरू चाहिँ विभिन्न राष्ट्रहरूमा हामीले एक्सपोर्ट गर्न पाऊँ भन्ने हिसाबले 2 वर्षलाई त्यसलाई तारेका हौ त्यसलाई अहिले आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएछ पैसा बढाउनेतिर ध्यान गएको छ हाम्रो
5: अर्को विपक्षी दल श्रम संस्कृति पार्टीका सांसद आरएन राईले काठमाडौँ उपत्यकाका नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुम्बासी बस्ती खाली गराउनुको आधिकारिक जवाफ माग गरे काठमाडौँ उपत्यकाबाट सुकुम्बासी बस्ती खाली गराउने क्रम शुरू गर्नुको कारणबारे प्रधानमन्त्री शाहले भने
6: काठमाडौँ उपत्यकामा बसेकालाई किन एकदम प्रायोरिटी दिएर हटाइयो भन्दाखेरि विगतका धेरै वर्षहरूमा बाढ़ी आउँदाखेरि उहाँहरूको घर डुबानमा पर्ने र उहाँहरूको स्वास्थ्य अवस्था पनि एकदमै नाजुक थियो उहाँहरूको सेनिटरी अवस्था उहाँहरूको त्यो वासरूम टोयलेटको व्यवस्था त्यो त्यसको निकासा सिधै खोलामा थियो र उहाँहरूबाटै निस्केको त्यो फोहोरको दुर्गन्धले फेरि उहाँहरू नै बिरामी परिराख्नु भएको थियो त्यसले गर्दाखेरि उहाँहरू बिरामी पनि परिराख्नु भएको थियो खोला फोहोर पनि भइरहेको थियो र त्योभन्दा सबैभन्दा ठूलो कुरा चाहिँ उहाँहरूको ज्यान जोखिममा थियो उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको हो नेपाल सरकारले
5: नेपालको सीमा क्षेत्रका नागरिकले सरकार रहेको अनुभूति गर्न नसकेको राईको धारणा थियो लिम्पिया धोरा र कालापानीको विषयमा चर्चा भए पनि अन्य क्षेत्रका समस्या समाधान हुन नसकेको उनको गुनासो थियो जवाफमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको थाहा पाएको प्रतिक्रिया दिए
6: र लिपुलेख लिम्पिया धुराको बारेमा उहाँले सोध्नुभयो अघि पनि भनिसके यो चाहिँ एउटा कुरा अचम्म लाग्छ होला मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मात्रै होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो त्यही भएर दुईटै देशले अध्ययन गरेर हामीले मिचेको छौं उहाँहरूले मिच्नु भएको छ के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौं
5: प्रधानमन्त्री शाहको यो अभिव्यक्ति अहिले विवादमा परेको छ सांसदले आइतबारको बैठकमा बाँदर व्यवस्थापनको विषयमा समेत प्रधानमन्त्री शाहसँग प्रश्न गरेका थिए। यसअघि समेत पटक पटक बहस हुँदै आइरहेको विषयमा उनीहरूले समस्या समाधानका लागि सरकारले गरिरहेको पहलबारे जानकारी माग गरेका हुन्। बाँदर व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय अभ्यास र योजनाका बारे अध्ययनको काम भइरहेको प्रधानमन्त्री शाहको भनाइ थियो। उनले भने,
6: एकदमै गाह्रो विषय हो, एकदम सजिलो छैन। यो भन्ने बित्तिकै तपाईँले विश्वमा जहाँ पनि हेर्दाखेरि बाँदरले बाली खाने रोकथाम गर्दा कि त त्यो खेतलाई चाहिँ वायरिङ गरेर घेरेर राखिन्छ, त्यो एकदमै खर्चिलो हुन्छ, कि त जंगललाई नै वायरिङ गरेर राखिन्छ, त्यो मानव बस्ती र जंगली जनावरलाई चाहिँ छुट्टाएर राखिने चलन छ। यस सम्बन्धी अध्ययन गर्न समिति पनि बनेको छ, अध्ययन भइरहेको छ। यो एकदमै पेचिलो विषय भएको भएर तुरन्तै गर्न नसकिने चिज भएर यसलाई चाहिँ हामीले देश विदेश विभिन्न देशहरूमा कुन उपाय लाइएका छन्, हामी हत्या हिंसामा नजाउँ भन्ने सोच भएको भएर त्योभन्दा अल्टरनेटिभ उपाय के हुन सक्छ त्यो सोच्दैछ। अहिले समिति गठन भएको छ, त्यसको अध्ययन रिपोर्ट आइसकेपछि त्यो रिपोर्ट अनुसार सरकारले काम गर्नेछ।
5: अर्को विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले हालै घोषणा भएको आगामी आर्थिक वर्षको बजेटमा 50 युनिट बढ़ी विद्युत खपत गर्ने ग्राहकबाट 5% भ्याट लिने विषयबारे जवाफ माग गर्यो। सो पार्टीकी सांसद खुशबू ओलीले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भने,
6: साँच्चीकै हामी अहिले विद्युतीय युगमा तुरन्तै जान सकिने अवस्था छैन। साँच्चीकै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने, इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेशन पड्किन्छन्। त्यसको क्षमता नै छैन अहिले। त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 युनिट भन्दा माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नु भएको छ, त्यो एकदमै धेरै रकम होइन। 100 रुपियाँमा 5 रुपियाँ त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरि ट्रान्समिसन लाइनको तारको मोटाईलाई अपग्रेड गर्नुपर्छ, सबस्टेशनहरू अपग्रेड गर्नुपर्छ, अनि बल्ल हामी साँच्चीकै विद्युतीय युगमा जान सक्छौ। त्यसको लागि नेपाल सरकार अग्रसर छ।
5: यसैबीच स्वतन्त्र सांसद महावीर पुनले पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेका छन्। पूर्व सूचना बिना प्रश्नोत्तर गर्दा पर्याप्त तयारी गर्न नसकिएको जनाएका पुनले विदेशमा रहेका नेपालीहरूले भोट हाल्न पाउनुपर्ने व्यवस्थाका लागि सरकारले गरिरहेको तयारीबारे जवाफ माग गरेका छन्। जवाफमा प्रधानमन्त्री शाहले भने,
6: समस्या चाहिँ के छ भन्दाखेरि विदेशमा रहनुभएको नेपाली दाजुभाइ दिदीबहिनीहरूले भोट हाल्दाखेरि दुईटा उपाय रहेछन्। एउटा चाहिँ एम्बेसीमा गएर भोट दिने, अर्को चाहिँ मोबाइलबाट भोट दिने। मोबाइलबाट भोट दिँदाखेरि चाहिँ अलिकति इन्फ्लुएन्स हुन सक्ने, किन भन्दाखेरि विदेशमा रहेका नेपालीहरूले भोट दिँदाखेरि कसैको इन्फ्लुएन्समा भोट नदियोस्, स्वतन्त्र रूपमा भोट दिनुपर्छ भन्ने कुराले त्यो त्यति बेला अल्झिएको जस्तो लाग्छ। अब त्यसको लागि एम्बेसीमा गएर भोट दिने कि त्यो प्रविधि मैत्री बनाउने भन्ने कुरा हो। यस विषयमा चाहिँ नेपाल सरकारले छलफल गरेर आगामी चुनावमा के कसो गर्न सकिन्छ यसको लागि अध्ययन गर्ने नै छ।
5: प्रश्नोत्तरका लागि संसदमा आउन तयार भएका प्रधानमन्त्री शाहको शैलीमाथि भने विपक्षी दल फेरि रुष्ट देखिएका छन्। संसदको नियमावलीमा भएको व्यवस्थालाई प्रधानमन्त्रीले मिचेको जस्ता आरोप प्रतिपक्षले लगाएका छन्। सांसदको प्रश्नको जवाब दिएर प्रधानमन्त्री शाह बैठकबाट बाहिरिएपछि सत्तापक्ष र प्रतिपक्षी सांसदबीच चर्को वाद विवाद हुँदा केही बेर तनाव समेत उत्पन्न भएको थियो। रेडियो कान्तिपुरका लागि नवीन कोइराला। राष्ट्रिय स्वतन्त्र पार्टी रासोभाका सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नयाँ दिल्लीका अन्य उच्च राजनैतिक नेतृत्वसँग भेटवार्ता गर्ने भएका छन्। पुनः चर्किएको सीमा विवादका कारण नेपाल भारत सम्बन्ध केही असहज बनेको समयमा सत्तारूढ़ दलका सभापतिले दक्षिणी छिमेकीको भ्रमण गर्न लागेका हुन्। कान्तिपुर कर्मी अनिल गिरीले तयार पारेको एक सामग्री।
7: रासोपाका सभापति रवि लामिछानेले सत्तारूढ भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा सोमबारदेखि आगामी शुक्रबारसम्म नयाँ दिल्लीको औपचारिक भ्रमणमा जाँदैछन्। भ्रमण टोलीमा उनकी पत्नी निकिता पौडेल तथा रासोपाका दुई नेता विपिन आचार्य र दीपक बोहरा रहने बताइएको छ। गत निर्वाचनमा रासोपाले प्राप्त गरेको विजयपछि भारतले प्रधानमन्त्री बालेन्द्र शाह र रवि लामिछानेलाई भ्रमणको निमन्त्रणा दिएको थियो। शाहको भ्रमण अनिश्चित भएकाले लामिछाने रासोपाको तर्फबाट भारत जाने पहिलो नेता हुनेछन्। काठमाडौँ र नयाँ दिल्लीका जानकार स्रोतहरूका अनुसार लामिछानेले प्रधानमन्त्री मोदीसँगै भारतीय विदेश मन्त्री यस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरी, विदेश सचिव विक्रम मिश्री र भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेट गर्ने कार्यक्रम छ। नयाँ दिल्ली स्थित स्रोतहरूका अनुसार बदलिएको नेपाली राजनीतिक सन्दर्भमा दुवै पक्षले एकअर्कालाई बुझ्ने र संवाद गर्ने अवसरका रूपमा मंगलबार मोदी र लामिछाने बीच भेट तय भएको छ। औपचारिक भेटवार्ता सम्पन्न गरेपछि लामिछाने भारतको ऐतिहासिक तथा प्रतिष्ठित स्थल सम्भवत आगरा वा अयोध्या भ्रमणमा जाने सम्भावना छ। श्रोतहरूका अनुसार भ्रमणको मुख्य उद्देश्य द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने, नयाँ नेपाल सरकारको भारत प्रतिको दृष्टिकोण बुझ्ने तथा रासोपा र भाजपा बीचको दलगत सम्बन्धलाई अघि बढाउने हो। शुरूमा 3 दिनका लागि तय गरिएको भ्रमणलाई 2 दिन थप गरी 5 दिनको बनाइएको छ। श्रोतहरूका अनुसार अधिकांश औपचारिक भेटघाट मंगलबार भित्रै सम्पन्न हुनेछन् भने बाँकी 3 दिन निजी कार्यक्रम तथा अन्य भेटघाटका लागि छुट्याइएको छ। नेता दीपक बोहराका अनुसार लामिछानेले आगामी बिहिबार नयाँ दिल्लीमा आयोजित कार्यक्रममा भारतमा बसोबास गरिरहेका नेपालीहरूलाई सम्बोधन गर्नेछन्। लामिछानेले भारत भ्रमण भारतीय विदेश सचिव विक्रम मिश्रीको काठमाडौँ भ्रमण स्थगित भएको र नेपाली भूमि लिपुलेखलाई लिएर नेपाल भारत बीच विवाद चर्किएको पृष्ठभूमिमा हुन लागेको हो। गत शुक्रबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विदेश सचिव मिश्रीले नेपालबाट निमन्त्रणा प्राप्त गरेको र उनको काठमाडौँ भ्रमण दुवै पक्षको सहमतिमा तय गरिने मितिमा हुने बताएका थिए। अप्रेल 10 मौरिससमा भएको भेटवार्ताका क्रममा भारतीय विदेश मन्त्री एस जयशंकरले नेपालका विदेश मन्त्री शिशिर खनाललाई मिश्री काठमाडौँ आएर प्रधानमन्त्री विदेश मन्त्री अर्थमन्त्री लगायत वरिष्ठ नेताहरूसँग छलफल गर्ने जानकारी दिएका थिए। सोही अनुसार मिश्रीको भ्रमण मे 11 लागि तय गरिएको थियो तर भ्रमणको पूर्व सन्ध्यामा लिपुलेख विवाद फेरि चर्कियो। साथै प्रधानमन्त्री शाहले आफू मन्त्री स्तर वा त्यसभन्दा माथिका अधिकारीसँग मात्र भेट्ने अडान कायम राखे, यी कारणले मिश्रीको काठमाडौँ भ्रमण रद्द भएको बताइएको छ। यिनै घटनाक्रम बीच नयाँ दिल्लीले लामिछानेलाई भारत भ्रमणको निमन्त्रणा दिएको हो। यद्यपि सरकारले लामिछानेको भारत भ्रमणलाई प्रधानमन्त्रीको सम्भावित भ्रमणसँग जोड्न नहुने बताएको छ। केही दिन अघि संचार कर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले लामिछाने व्यक्तिगत हैसियतमा भारत जान लागेको बताएका छन्। उनले भने यसको प्रधानमन्त्रीसँग कुनै सम्बन्ध छैन, कसैले यसलाई प्रधानमन्त्रीको भ्रमणसँग जोड्ने प्रयास गर्न सक्छन् तर यी दुई भ्रमण बीच कुनै सम्बन्ध छैन। अर्को महिना रासोपाको महाधिवेशन हुन लागेको र त्यसको केही साता अघि लामिछाने दक्षिणी छिमेकी भारतको भ्रमणमा जाँदा राष्ट्रिय राजनीतिमा विभिन्न कोणबाट व्याख्या र विश्लेषण हुन थालेका छन्।
8: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र ₹8,350 फ्याट सहित। जानकारीका लागि 01-597-7789 सम्पर्क गर्नुहोस्।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाई खोल्ने,
10: दाँत भर्ने, दाँतको आसुति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
10: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
11: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
4: गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनको घटना छानबिन गरेर राष्ट्रिय मानवाधिकार आयोगले केही दिन अघि संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्यो। आयोगले भदौ 23 गते आन्दोलनमा मानवाधिकार उल्लंघन भएको र भदौ 24 पूर्व योजना अनुसार संगठित अपराधिक कार्य भएको निष्कर्ष निकाल्यो। आयोगको प्रतिवेदन सार्वजनिक भए लगत्तै सरकारले यसको कार्यान्वयन प्रक्रिया कसरी र कहिले अगाडि बढ़ाउला भन्नेमा चासो व्यक्त भएका छन्।
12: राष्ट्रिय मानवाधिकार आयोगले तत्कालीन प्रधानमन्त्री गृहमन्त्री संचार मन्त्री सुरक्षा निकायका प्रमुख लगायतलाई कार्यवाही गर्न र आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न सरकारलाई सिफारिश गरेको छ। भदौ 24 घटनामा जोड़िएका रासोपाका 17 सांसद सहित 52 जनाको नाम समेत किटान गरी आयोगले अनुसन्धानका लागि सिफारिश गरेको छ। आयोगले दर्जन भन्दा बढ़ी व्यक्तिको नाम किटान गरी कार्यवाही र अनुसन्धानका लागि सरकारलाई सिफारिश गरेको हो। मानवाधिकार आयोगको टोलीले अनुसन्धानको सारांश सार्वजनिक गर्दै जिम्मेवारी अनुरूप काम नगरेको तथा कानूनी व्यवस्थाको पालना नगरेको जस्ता विषय औल्याएको छ। आयोगको सिफारिश कार्यान्वयन नहुँदा सरकारको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रभावित हुन सक्ने र सम्बन्धित व्यक्तिहरूको वृत्ति विकास विदेश भ्रमण तथा अन्तर्राष्ट्रिय कार्यक्रममा समेत असर पर्न सक्ने आयोगको ठहर छ। यद्यपि विगतमा आयोगको प्रतिवेदन कार्यान्वयन नभएका अवस्थामा हालको प्रतिवेदन कार्यान्वयन प्रक्रियामा गएर सरकार जवाफदेही हुन आवश्यक रहेको वरिष्ठ अधिवक्ता राजु चापागाई बताउँछन्। मानवाधिकार आयोगले गरेको सिफारिश कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको भएको भन्दै उनले भने
13: अनुसन्धान अभियोजन होइन यो चाहिँ जसले गल्ती गरेको छ उसलाई चाहिँ कार्यवाहीको दायरामा ल्याउने कुराबाट चाहिँ सरकार पन्सिन मिल्दैन होइन। आयोगका प्रतिवेदनहरू भनेको सरकारका लागि एउटा आधार सिर्जना गर्ने हो जवाफदेताको लागि होइन। त्यसैले अब मूल कुरा के हो भने अब राज्य चाहिँ पन्सिन मिल्दैन, जवाफदेता चाहिँ वहन गराउनुपर्छ, धन चाहिँ यिनीहरूले पर्सै पाउनु भएन, आवश्यक पर्यो भने फेरि पनि अध्ययन अनुसन्धान गर्नुपर्छ, फर्दर चाहिँ फौजदारी अनुसन्धान नभइकन अभियोजनमा जान सक्दैन। हाम्रो परिपाटी त्यही हो नि फौजदारी न्याय प्रणालीको। त्यसैले अब यो कति सहयोगी हुन सक्छ जवाफदेताको लागि त्यति यसलाई चाहिँ उपयोग गर्नु पर्यो।
12: नेपालको संविधानको धारा 249 र राष्ट्रिय मानवाधिकार आयोगको ऐन 2068 अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानवाधिकारका घटना उल्लंघन भएको देखिँदा मानवाधिकार उल्लंघनको विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलनमा रहेको कुनै पनि कानूनमा नदेखिँदा मानवता र मानव अधिकारको कसूरमा पश्चातदर्शी कानून बनाएर पनि सजाय गर्न सकिन्छ भने सर्वोच्च अदालतबाट अधिवक्ता माधव बस्नेतले नेपाल सरकार विरूद्धको मुद्दामा सिद्धान्त प्रतिवादन गरेको अवस्थामा कार्यवाही र सजाय गर्न नयाँ कानून निर्माण गर्नुपर्ने देखिएको आएको ठहर छ। त्यस्तै जेएनजी आन्दोलनमा भएको घटना छानबिनका लागि गठन भएको गौरी बहादुर कार्की नेतृत्वको जाँच बुझ आयोग भन्दा आएको प्रतिवेदन फरक भएकाले समेत केही विवादास्पद देखिएको कानूनका जानकारहरू बताउँछन्। यद्यपि आयोगले पश्चातदर्शी कानून बनाएर कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन जटिल रहेको चापागाईको भनाइ छ।
13: आयोगकै सिफारिशै विवादास्पद छ, के कारणले के का लागि भूतप्रभावी कानून चाहियो भनेको हो त्यो पनि स्पष्ट छैन। अनि भूतप्रभावी बनाउनलाई चाहिँ एकदमै हाई थ्रेसहोल्ड छ कि अन्तर्राष्ट्रिय कानूनमा होइन। सामान्य अपराधको लागि त्यो चाहिँ गर्न मिल्दैन, गम्भीर अपराध हुनुपर्छ। गम्भीर हो भने त्यो त्यहाँ तोकिएको दण्ड जरिवाना हेर्दा देखिँदैन। आयोगले जम्मा 6 महिनासम्म कैद 3,00,000 रुपियाँसम्म जरिवाना भनेको छ, त्यसैले त्यो अलिकति विवादास्पद पनि छ। कार्की आयोगको प्रतिवेदनसँग ठाडै त्यो पनि कन्ट्राडिक्टरी पनि छ।
12: त्यसो त आयोगले नयाँ बनाउने कानूनमा बढ़ीमा 6 महिना कैद वा 3,00,000 जरिवाना वा दुवै सजाय हुने व्यवस्था राख्न समेत भनेको छ। कार्यवाहीका लागि सिफारिश गरेका त्यस्ता विषयहरूको मुद्दा विशेष अदालतले हेर्ने व्यवस्था मिलाउन समेत सरकारलाई सिफारिश गरिएको छ। राजनीतिक नियुक्ति वा निर्वाचित हुने जुनसुकै पदमा कम्तीमा 5 वर्षसम्मका लागि उम्मेद्वार हुन नमिल्ने व्यवस्था, प्रशासनिक जिम्मेवारीमा कम्तीमा 3 वर्षसम्म प्रतिबन्ध लगाउन, गम्भीर प्रकारका मानव अधिकार उल्लंघन बाहेक अन्य घटनाको हकमा सम्बन्धित पीड़ित तथा अदालतको अनुमतिले सार्वजनिक रूपमा क्षमा माग्ने, उचित क्षतिपूर्ति दिने र मानव अधिकार उल्लंघनकर्तालाई सजायबाट क्षमा दान दिन सक्ने व्यवस्था गर्न तथा मुद्दा परेपछि जुनसुकै सार्वजनिक पदमा रहेको भए तापनि स्वत निलम्बन हुने व्यवस्था गर्न सिफारिश गरिएको छ। कानून कार्यान्वयनमा जटिलता भए पनि शीघ्र प्रक्रिया अगाडि बढ़ाउनुपर्ने मानवाधिकार कर्मीको ठम्याई छ। आयोग संवैधानिक संस्था भएकाले अन्तर्राष्ट्रिय स्तरमा समेत आयोगको रिपोर्टलाई चासोका साथ लिने गरेको बताइन्छ। कार्यवाही नगरिएमा आयोगले नै कालो सूचीमा राख्ने र अन्तर्राष्ट्रिय रूपमा समेत बदनामी हुने भएकाले पनि कार्यान्वयनको पाटो गम्भीर रूपमा लिनुपर्ने मानवाधिकार कर्मी सुबोध राज प्याकुरेलको भनाइ छ।
14: आयोगले ती व्यक्तिहरूलाई कालो सूचीमा राख्न, ती व्यक्तिहरू अन्तर्राष्ट्रिय रूपमा एकदमै बदनाम हुन्छन्, यतिसम्म बदनाम हुन्छन् कि उनीहरूले भिसासम्म पनि पाउँदैनन्, तिनीहरू अन्तर्राष्ट्रिय रूपमा बदनाम हुन्छन् एकातिर। अर्कोतिर के हुन्छ भने आयोगको प्रतिवेदन भनेको 2-3 निकायमा जान्छ, संयुक्त राष्ट्रको मानव अधिकार समितिमा पनि जान्छ, मानव अधिकार परिषदमा पनि जान्छ। त्यसलाई लिएर हाम्रो प्रतिवेदन जुन जान्छ नि आवधिक प्रतिवेदन, त्यसमा गम्भीर प्रश्नहरू उठाइन्छ र त्यसपछि गाङ्री भन्ने छ मानव अधिकार आयोगहरूको एउटा संस्था छ त्यहाँ पनि जान्छ। त्यो त राष्ट्रिय बेदत हुन्छ, यसलाई एकदम गम्भीर रूपमा लिनुपर्छ।
12: आयोगको सिफारिश कार्यान्वयन नगरे देशको प्रतिष्ठा र विश्वसनीयतामा गम्भीर असर पर्ने भएकाले सरकारले निष्पक्ष ढंगले सिफारिश अक्षरांश लागू गर्नुपर्ने आवश्यकता उल्लेखिएको छ। पूर्ण प्रतिवेदन सार्वजनिक गरी पारदर्शिता कायम राख्न र दोषीलाई कार्यवाही गर्न आयोग तथा सरकार दुवैको भूमिका निर्णायक हुने उल्लेख गरिएको छ। यद्यपि मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा समेत विभिन्न टीका टिप्पणी हुँदै आएकाले सरकारले कार्यान्वयन नगरेमा आयोगले समेत कार्यान्वयनको भूमिका खेल्न सक्ने बताइन्छ। तर विगतमा आएका धेरै सिफारिश पूर्ण रूपमा कार्यान्वयन नभएको अनुभवका कारण यसपटक पनि कार्यान्वयनलाई लिएर प्रश्न उठ्न थालेका छन्। अधिकार कर्मी प्याकुरेलले भने,
15: शंका उपशंका गर्ने त्यो रोग हामीमा व्याप्त छ, त्यसको दोषी हामी आफै हौ। मेरो पुस्ता त झन दोषी हो, किनभने विगतदेखिका अनेकन यस्ता प्रतिवेदनहरू बने, छानबिन भए, जाँच सुझाव आयोगहरू गठन भए, त्यसमा कार्यवाही भएन, कतिपय आयोगको रिपोर्ट सार्वजनिक पनि भएन। त्यति मात्र होइन, यदि कार्यवाही भयो भने पनि सेलेक्टिभ जस्टिस भन्छ नि, मन लाग्यो त्यसलाई चाहिँ कार्यवाही गर्यो, बाद बाँकीलाई छोडिदियो भन्ने पनि भयो। आयोगले जुन छानबिन गर्यो भनेको त सर्कमस्टान्सियल इभिडेन्स भन्छ नि, प्रमाणको आधारमा उसले तयार गर्ने हो। तर उसले तयार गरेको प्रतिवेदन, अब त्यो आयोगको प्रतिवेदनमा केही लुप होल त छ नि त, केही कुरा छुटेका छन्। जसरी मान्छेले अनेक अनेक आरोप लगाइरहेका छन्, त्यस्तै अलि जान्ने बुझ्ने मान्छेको पनि आफ्नै गुनासो त छ नि त। फेरि त्यसमाथि त्यो आयोगको पूर्ण प्रतिवेदनमा के छ भन्ने कुरो त सार्वजनिक गरेका छैन। त्यसले गर्दाखेरि यो आयोगमा कता कता कतै हिचक बाँकी छ कि भन्ने पनि आशंका त हुने नै भयो।
12: आयोगको प्रतिवेदन कार्यान्वयन पक्षलाई लिएर नागरिक समाज, मानवाधिकार कर्मी तथा जेएनजी अभियानका प्रतिनिधिहरूले दबाव बढ़ाइरहेको अवस्थामा सरकारले भने प्रतिवेदनको पूर्ण पाठ आएपछि कार्यान्वयन प्रक्रियामा अगाडि जाने बताएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिवेदन सरकार समक्ष पूर्ण रूपमा आएपछि कार्यान्वयन प्रक्रियामा अगाडि बढ़ने बताएका छन्। उनले भने,
6: मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर 23-24 गतेको मात्रै नभएर विभिन्न कालखण्डमा धेरै आन्दोलनहरू भएका छन्, धेरै दमनहरू पनि भएका छन्। विभिन्न कालखण्डमा भएका आन्दोलनहरू, र्यालीहरूमा भएका कुराहरूको प्रतिवेदनहरू धेरै छन्। एउटा मात्रै प्रतिवेदन छैन मानव अधिकार आयोगको, र विभिन्न आयोगहरू पनि गठन भएका छन् विभिन्न कालखण्डमा। आजसम्म नेपाल सरकारलाई बुझाइएको जति पनि आयोगका प्रतिवेदनहरू छन्, ती सबै प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने काम कारवाही त्यही हिसाबले गर्छ।
12: जेएनजी आन्दोलन नेपालको युवा पुस्ताले उठाएका सुशासन, पारदर्शिता र राजनीतिक उत्तरदायित्वका मागसँग जोड़िएको महत्वपूर्ण सामाजिक राजनीतिक घटना भएकाले आयोगको प्रतिवेदन कार्यान्वयन हुनु न्याय र जवाबदेहिताको दृष्टिले महत्वपूर्ण मानिएको छ। संवैधानिक निकायको रूपमा रहेको आयोगको सिफारिश कार्यान्वयन हुन नसक्दा अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण हुने भएकाले यसप्रति सरकार सचेत हुनु अनिवार्य छ। रेडियो कान्तिपुरका लागि तारा ढकाल।
16: कान्तिपुर सविस्तार।
3: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री डाक्टर धवल शमशेर राणाले नयाँ राष्ट्रवादी शक्तिको निर्माणमा जुट्ने घोषणा गर्नुभएको छ। राणाले वक्तव्य जारी गर्दै आफ्नो अभियानमा सहभागी हुन राष्ट्रवादी र नवयुवालाई आह्वान गरेको सूचनामा उल्लेख छ। मुलुकमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको राणाको भनाइ छ। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
17: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
18: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
17: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
18: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
17: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
18: ए ल ल, सँगै जाउँ न भाइ।
19: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
18: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
19: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
18: सम्पर्क नम्बर 9860-9640-00
19: र 9819-32-76-75।
12: ब्रेकफास्ट कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
20: आर्थिक समाचारको साथमा
21: गलीमा नयाँ ट्विस्ट, रिफ्रेशमेन्ट बार, न्यूट्रिशन मिक्स, चिसो हरे।
4: अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट आकारका हिसाबले ठूलो देखिए पनि जीडीपीको अनुपातमा भने सानो रहेको बताएका छन्। अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले जीडीपीको अनुपातमा बजेटको आकार 30% भन्दा माथि जाने विगतको प्रवृत्तिलाई तोडेर राज्यको कार्यान्वयन क्षमता अनुकूल हुने गरी बजेट ल्याइएको दावी गरे। अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी विद्यालयले लिने शुल्कमा प्रस्ताव गरिएको 3% योगदानलाई मध्यम वर्गमाथिको अतिरिक्त भारका रूपमा नभई सामाजिक समानता प्रवर्धन गर्ने प्रगतिशील करका रूपमा बुझ्न आग्रह गरेका छन्। वाग्लेले साधारण निजी विद्यालयमा मासिक 2000 रूपियाँ शुल्क तिर्ने अभिभावकले अतिरिक्त 60 रूपियाँ मात्र तिर्नुपर्ने उदाहरण दिँदै सो रकम दुर्गम क्षेत्रका दलित बालबालिकाको पोषण सुधारका लागि स्थापना गरिएको समता कोषमा प्रयोग हुने बताए।
0: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: कान्तिपुर डायरीमा बहुअन्तर्राष्ट्रिय प्रसंग। चीनको बढ़दो समुद्री उपस्थितिलाई चुनौती दिन अमेरिका बेलायत र अस्ट्रेलियाले आफ्नो सैन्य गठबन्धन अन्तर्गत समुद्री केबलहरूको सुरक्षा र रक्षालाई बढ़ावा दिन पानी मुनि ड्रोन प्रविधि विकास गर्ने बताएका छन्। मानव रहित समुद्र मुनि यान प्रविधि आगामी वर्षसम्म तयार हुने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। परियोजनाको कुल लागत उल्लेख नभए पनि बेलायतका रक्षा मन्त्री जोन हेलीले आफ्नो देशले 201 मिलियन अमेरिकी डलर योगदान गर्ने बताएका छन्। सिंगापुरमा भएको सुरक्षा शिखर सम्मेलनमा देशका रक्षा मन्त्रीहरूले सो घोषणा गरेका हुन्। सन् 2021 शुरू भएको अकुश रक्षा सन्धिले तीन देशले परमाणु पनडुब्बी विकास गर्ने र सैन्य विशेषज्ञता आदान प्रदान गर्ने बताइएको थियो। यसलाई हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ़दो समुद्री उपस्थिति र दक्षिण चीन सागर जस्ता विवादित क्षेत्रहरूमा बढ़दो तनावमा सामना गर्नका लागि अमेरिकाको तयारीको रूपमा बुझिएको छ।
20: खेलकुद समाचारको साथमा
1: एलजी लाइट्स गुड।
4: नेपाली राष्ट्रिय पुरूष टोलीले चीनलाई 221 रनले पराजित गरेको छ। एसियन गेम्सको छनौट अन्तर्गत समूह एको आफ्नो पहिलो खेलमा नेपालसँग चीन पराजित भएको हो। सिंगापुरमा भएको खेलमा नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको चीन 19.2 ओभरमा 92 रनमा समेटियो। नेपालका लागि कुशल मल्लले 3 विकेट लिँदा सम्पाल खामीले 2 तथा सन्दीप लामिछानेले 2 विकेट लिए। त्यसअघि चीनले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा 313 रन जोडेको थियो। नेपालका लागि कुशल भुर्तेलले विस्फोटक शतकीय इनिङ्स खेल्दा कुशल मल्ल र रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेलेका थिए।
3: हवस् यसै कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन यही नै सकिन्छन्। भोलि बिहान 6:30 बजे नियमित बुलेटिनका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि न्यूज डेस्कका सम्पूर्ण सहकर्मी दीपशिखा र नवीन विदा हुन्छौ। नमस्कार।
20: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 MHz।
22: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: लौकै घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगर इलाजबारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खुल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका एक प्रहरी गेट सेवा संस्था सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठप्पे अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98420226।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029-575-1147।
2: मानव देशविखण्ड तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
6: नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा, जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
7: असार पहिलो हप्तादेखि।
6: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6, धनकुटा। सम्पर्क नम्बर 026-522-033, 026-523-619 र 98-520-61-612।
8: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईहरुकै सहर खाँदारीमा डाक्टर उमर बिन नायकद्वारा यनिक 2063 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यहीँबाट 2063 शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदारी 1 प्रगति टोल खाँदारी नगरपालिकाको गेट अगाडि सङ्कुल सभा। अग्रिम दर्ताको लागि सम्पर्क नम्बर 98 4 25 50 7 70 29 5 63 40 र 98 07 00 1 555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ। म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सचिन सुचिनका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860-9640-00
2: र 9819-32-76-75।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
4: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस सङ्घको सभा खासगरीको भारतको नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामलेटर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97-629-16-914 97-629-16-914 सिटी सेन्टर खाजल नगरपालिका 1 भारत चौक सङ्ख्या।

तिमीले कुरै बुझ्दिनौ के सानो, तिम्रै साथीहरूलाई हेर न, कति हाइफाई भएर हिँड्छन् उनीहरू। कसैको हातमा आइफोन छ, कसैको हातमा आइप्याड छ, एउटा अलिगतिलो मोबाइलसम्म किनिदिन सकेका छैन मैले तिमीलाई। आफ्नो साथी सङ्गी सरह भएर हिँड्ने मन छैन र तिमीलाई।

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: मन्त्री शाहको अभिव्यक्ति विवादित सीमा बारेमा प्रधानमन्त्रीको जवाफ हटाउन सांसदहरूको माग।
2: हाम्रो प्रतिनिधि सभा नियमावली विधार उनार्न सकिन्छ।
1: आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, सांसदहरूद्वार अलमलमा प्रधानमन्त्री शाहको अभिव्यक्ति विवादित सीमा बारेमा प्रधानमन्त्रीको जवाफ हटाउन सांसदहरूको माग।
2: हाम्रो प्रतिनिधि सभा नियमावली विधार
1: आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, सांसदहरूद्वार अलमलमा प्रधानमन्त्री शाहको अभिव्यक्ति विवादित सीमा बारेमा प्रधानमन्त्रीको जवाफ हटाउन सांसदहरूको माग।
2: हाम्रो
1: संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, सांसदहरूद्वार अलमलमा प्रधानमन्त्री शाहको अभिव्यक्ति विवादित सीमा बारेमा प्रधानमन्त्रीको जवाफ हटाउन सांसदहरूको माग।
2: हाम्रो प्रतिनिधि सभा नियमावली विधार 79
1: बजेट नछुट्याइएकोमा पनि चिन्ता
3: पूर्ण रूपमा प्रतिबद्ध रहेको छ।
1: साफ महिला च्याम्पियनशीपमा नेपालद्वारा श्रीलंकालाई हराउँदै समूह विजेता एसियन गेम्स छनौटमा नेपालद्वारा चीन ठूलो अन्तरले पराजित।

0: यस्तो बेलामा सबैभन्दा बढ़ी सरसफाईमै ध्यान दिनु आवश्यक छ। अब खबर
1: प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभामा आकस्मिक रूपमा उपस्थित भएर सात सांसदका प्रश्नको जवाफ दिनुभएको छ। प्रश्नोत्तरमा मानवोन्नति, सुकुम्बासी समस्या, सहकारी ठगी र सुशासनका विषय उठेका थिए।
2: नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले मानव अधिकार आयोग र विभिन्न छानबिन आयोगका प्रतिवेदन किन सार्वजनिक नभएको भन्दै प्रश्न गर्नुभयो। जवाफमा प्रधानमन्त्रीले सबै आयोगका प्रतिवेदन अध्ययन गरी आवश्यक कार्यवाही गरिने बताउनुभयो। नेकपा एमालेकी सांसद पद्मा अर्यालले लिपुलेख, लिम्प्यादुरा र कालापानीबारे भारत चीन बीच भएको समझदारीमा सरकारको धारणा सोध्नु भएको थियो। प्रधानमन्त्रीले भारतलाई कूटनीतिक नोट पठाइसकेको र विज्ञहरूको संयुक्त अध्ययन तथा संवाद मार्फत समाधान खोजिने बताउनुभयो।
3: प्रस्तुत गरिसकेका छ, त्यो प्रस्तुतलाई सार्वजनिक रूपले जनतामा सम्प्रेषण गर्ने र त्यो सँगसँगै यो कार्यवाहीको प्रक्रिया पनि शुरू गर्नु।
4: जुन व्यापारिक मार्ग निर्माण गर्ने काम धमाधम भइरहेको छ, यो सन्दर्भमा नेपाल सरकारको धारणा के छ?

0: पक्रिएरको सँगसँगै यो कारवाहीको प्रक्रिया पनि शुरू गर्नु,
1: जुन व्यापारिक मार्ग निर्माण गर्ने काम धमाधम भइरहेको छ, यो सन्दर्भमा नेपाल सरकारको धारणा के छ, सरकारले के गरिरहेको छ?
2: प्रधानमन्त्रीले निर्यात र आर्थिक हितलाई ध्यानमा राखेर स्तरोन्नति 2 वर्ष सारिएको तथा गरीबका लागि शिक्षा स्तरोन्नति, प्रधानमन्त्रीले सुरक्षित मतदान प्रणालीबारे छलफल भइरहेको र सफ्टवेयर समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने बताउनुभयो।
3: आगामी चुनावमा के कसो गर्न सकिन्छ यसको लागि अध्ययन गर्ने नै छ र बाँकी त्यो सूत्रको विषयमा हाम्रो विज्ञान यो आईटीका मन्त्रीज्यूलाई यो सम्बन्धी सुन्नु नै भयो होला, उहाँलाई चाहिँ यो सम्बन्धी तुरन्त व्यवस्थापन गर्न निर्देशन पनि दिन चाहन्छु।
2: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुलाकोटीले सुशासन र भ्रष्टाचार नियन्त्रणबारे सरकारको प्रगतिबारे प्रश्न राख्नुभयो। जवाफमा प्रधानमन्त्रीले सरकारको पहिलो वर्षलाई सुशासनको वर्ष घोषणा गरिएको र भ्रष्टाचार नियन्त्रण तथा सेवा प्रवाह सुधारमा सरकार केन्द्रित रहेको बताउनुभयो।
4: लामो समयदेखि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउन माग गर्दै आएका विपक्षी दलका सांसदहरूको माग सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बैठक शुरू हुन साथ रोस्टममा पुगेर आफू प्रश्नको जवाफ दिन तयार रहेको बताउनु भएको थियो। तर अचानक बिना योजना प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरिएको भन्दै विपक्षी दलका सांसदहरूले

0: प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरिएको भन्दै विपक्षी दलका सांसदहरूले भने आपत्ति जनाएका छन्। आजको घटनालाई धेरै सांसदहरूले छापामार शैलीको राजनीतिक रणनीति भन्दै टिप्पणी गरेका सांसदहरूको माग सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बैठक शुरू हुन साथ रोस्टममा पुगेर आफू प्रश्नको जवाफ दिन तयार रहेको बताउनु भएको थियो। तर अचानक बिना योजना प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरिएको भन्दै विपक्षी दलका सांसदहरूले भने आपत्ति जनाएका छन्। आजको घटनालाई धेरै सांसदहरूले छापामार शैलीको राजनीतिक रणनीति भन्दै टिप्पणी गरेका छन्।
1: प्रावधान भएकोले यो नियमावलीको मिचेको कुरा
0: मध्यस्थमा पुगेर आफू प्रश्नको जवाफ दिन तयार रहेको बताउनु भएको थियो। तर अचानक बिना योजना प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरिएको भन्दै विपक्षी दलका सांसदहरूले भने आपत्ति जनाएका छन्। आजको घटनालाई धेरै सांसदहरूले छापामार शैलीको राजनीतिक रणनीति भन्दै टिप्पणी गरेका छन्।
1: प्रावधान भएकोले यो नियमावलीको मिचेको कुरा म दुःखका साथ
0: होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि राजनीतिक विवाद चर्किएको हो। प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति कांग्रेस, एमाले र नेकपा लगायतका दलहरूले कड़ा आपत्ति जनाउँदै नेपालले भारतको भूमि कहाँ मिचेको हो भन्ने तथ्य सार्वजनिक गर्न माग गरेका छन्। विपक्षी दलहरूले उक्त भनाई संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्ने बताएका छन्।
2: नेपालले भारतको सिमाना मिचेको छ भनेर भन्ने कुरा अत्यन्त दुखद छ, गम्भीर आपत्तिजनक छ र यो विषय आज सबै नेपालीहरूको लागि गम्भीर प्रतिष्ठाको विषय भन्यो र देशको शिर यसले सुनाएको छ।
3: आफूले तपाईँको उत्तर दिँदै गर्दाखेरि तथ्यमा आधारित भएर, सत्यताको आधारमा भएर, किनभने हाम्रो सार्वभौमिकता मुलुकको विषयको कुरा गरिरहेछौँ, हाम्रो सर्वजनिकको कुरा छ, त्यसले गर्दाखेरि उहाँले त्यस्ता खालको उत्तरहरूले चाहिँ हामीलाई अलिकति धेरै अलिकति निराश पनि हामीलाई बनाएको छ।
0: संविधानविदहरूले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गरेका छन्। प्रधानमन्त्री शाहको भनाईले राष्ट्रियता र सीमा सम्बन्धी बहसलाई थप तातिएको उनीहरूको आरोप छ। राजनीतिक विश्लेषकहरूले पनि प्रधानमन्त्री शाहको यो अभिव्यक्तिले मुलुक अझै अप्ठ्यारोमा पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्। नेपालमा दर्ता भएका सवारी साधनको संख्या 62 लाख नाघेको छ। अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म देशभर दर्ता भएका सवारी साधनको संख्या 62,49,732 पुगेको छ। चालू आर्थिक वर्षको पहिलो 8 महिनामै 2,81,921 नयाँ सवारी साधन दर्ता भएका छन्। कुल दर्ता मध्ये 50 लाख भन्दा बढ़ी मोटरसाइकल रहेका छन्। यस्तै फागुन मसान्तसम्म 41,14,181 स्मार्ट सवारी चालक अनुमति पत्र जारी गरिएको छ। चालू आर्थिक वर्षको 8 महिनामा मात्रै 43,750 नयाँ लाइसेन्स वितरण गरिएको मन्त्रालयले जनाएको छ। इम्बोस्ट नम्बर प्लेटतर्फ चालू आर्थिक वर्षको 8 महिनामा 87,014 प्लेट उत्पादन गरिएकामा 5,186 मात्रै जडान भएका छन्। नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष 39,000 भन्दा बढ़ी मानिसको मृत्यु हुने गरेको छ। विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा आयोजित कार्यक्रममा 2,014 प्लेट उत्पादन गरिएकामा 5,186 मात्रै जडान भएका छन्। नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष 39,000 भन्दा बढ़ी मानिसको मृत्यु हुने गरेको छ। विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा आयोजित कार्यक्रममा
4: 80 लाख मानिसको मृत्यु हुने गरेको छ है। नेपालमा मात्रै वार्षिक झन्डै 39,000 भन्दा बढी मानिसले सुर्तीजन्य पदार्थ सम्बन्धी रोगका कारण ज्यान गुमाइरहेका छन्। त्यसै मुटु रोग, क्यान्सर, दीर्घ होइन श्वास प्रश्वास रोग र अन्य नसर्ने रोगहरूका प्रमुख जोखिम कारकका रूपमा सुर्तीजन्य पदार्थ रहेको छ। यसले स्वास्थ्य मात्र होइन अर्थतन्त्रमा नेपाल सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण नीति हुने गरेको छ है। नेपालमा मात्रै वार्षिक झन्डै 39,000 भन्दा बढी मानिसले सुर्तीजन्य पदार्थ सम्बन्धी रोगका कारण ज्यान गुमाइरहेका छन्। त्यसै मुटु रोग, क्यान्सर, दीर्घ होइन श्वास प्रश्वास रोग र अन्य नसर्ने रोगहरूका प्रमुख जोखिम कारकका रूपमा सुर्तीजन्य पदार्थ रहेको छ। यसले स्वास्थ्य मात्र होइन अर्थतन्त्रमा नेपाल सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण वार्षिक झन्डै 39,000 भन्दा बढी मानिसले सुर्तीजन्य पदार्थ सम्बन्धी रोगका कारण ज्यान गुमाइरहेका छन्। त्यसै मुटु रोग, क्यान्सर, दीर्घ होइन श्वास प्रश्वास रोग र अन्य नसर्ने रोगहरूका प्रमुख जोखिम कारकका रूपमा सुर्तीजन्य पदार्थ रहेको छ। यसले स्वास्थ्य मात्र होइन अर्थतन्त्रमा नेपाल सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण निर्देशक
0: सवारीमा आधुनिक प्रविधि प्रयोगलाई प्राथमिकता दिइरहेका बेला
4: कम भन्दा बढी मानिसले सुर्तीजन्य पदार्थ सम्बन्धी रोगका कारण ज्यान गुमाइरहेका छन्। त्यसमा मुटुरोग, क्यान्सर, दीर्घ होइन श्वास प्रश्वास रोग र अन्य नसर्ने रोगहरूका प्रमुख जोखिम कारकका रूपमा सूर्तिजन्य पदार्थ रहेको छ। यसले स्वास्थ्य मात्र होइन अर्थतन्त्रमा नेपाल सरकारले सूर्तिजन्य पदार्थ नियन्त्रण
0: प्रभारीमा आधुनिक प्रविधि प्रयोगलाई प्राथमिकता दिइरहेका बेला कम्पनीले नेपालले भूटानलाई 1-0 हराएको थियो। लगातार 2 जितसँगै नेपाल सेमी फाइनल
4: दीर्घ होइन श्वास प्रश्वास रोग र अन्य नसर्ने रोगहरूका प्रमुख जोखिम कारकका रूपमा सूर्तिजन्य पदार्थ रहेको छ। यसले स्वास्थ्य मात्र होइन अर्थतन्त्रमा नेपाल सरकारले सूर्तिजन्य पदार्थ नियन्त्रण
0: सवारीमा आधुनिक प्रविधि प्रयोगलाई प्राथमिकता दिइरहेका बेला कम्पनीले नेपालले भूटानलाई 1-0 हराएको थियो। लगातार 2 जितसँगै नेपाल सेमी
4: दीर्घ होइन श्वास प्रश्वास रोग र अन्य नसर्ने रोगहरूका प्रमुख जोखिम कारकका रूपमा सूर्तिजन्य पदार्थ रहेको छ। यसले स्वास्थ्य मात्र होइन अर्थतन्त्रमा नेपाल सरकारले सूर्तिजन्य पदार्थ नियन्त्रण
0: सवारीमा आधुनिक प्रविधि प्रयोगलाई प्राथमिकता दिइरहेका बेला कम्पनीले नेपालले भूटानलाई 1-0 हराएको थियो। लगातार 2 जितसँगै नेपाल सेमी
4: दीर्घ होइन श्वास प्रश्वास रोग र अन्य नसर्ने रोगहरूका प्रमुख जोखिम कारकका रूपमा सूर्तिजन्य पदार्थ रहेको छ। यसले स्वास्थ्य मात्र होइन अर्थतन्त्रमा नेपाल सरकारले सूर्तिजन्य पदार्थ नियन्त्रण
0: सवारीमा आधुनिक प्रविधि प्रयोगलाई प्राथमिकता दिइरहेका बेला कम्पनीले नेपालले भूटानलाई 1-0 हराएको थियो। लगातार 2 जितसँगै नेपाल सेमी फाइनल
4: दीर्घ होइन श्वास प्रश्वास रोग र अन्य नसर्ने रोगहरूका प्रमुख जोखिम कारकका रूपमा सूर्तिजन्य पदार्थ रहेको छ। यसले स्वास्थ्य मात्र होइन अर्थतन्त्रमा नेपाल सरकारले सूर्तिजन्य पदार्थ नियन्त्रण
0: सवारीमा आधुनिक प्रविधि प्रयोगलाई प्राथमिकता दिइरहेका बेला कम्पनीले नेपालले भूटानलाई 1-0 हराएको थियो। लगातार 2 जितसँगै नेपाल सेमी फाइनल।
5: कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
6: जनप्रतिनिधि नानी पनि आउनुभएछ नि।
5: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
6: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
7: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिङोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण
7: एकीकृत पर्वतीय विकास केन्द्र इसिङोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्री यसकारण
7: एकीकृत पर्वतीय विकास केन्द्र इसिङोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्री यसकारण
7: एकीकृत पर्वतीय विकास केन्द्र इसिङोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्री यसकारण सुखा
9: महत्वपूर्ण रहेको छ।
7: मुगुको मगुम कार्मा महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्री यसकारण सुखा
9: महत्वपूर्ण रहेको छ। मुगुको मगुम कार्मरङ गाउँ पर्दै 200 भन्दा बढी बिरामीलाई सेवा दिएको बताउनुहुन्छ।
10: 12-13 लागेको यति समयलाई दिनका दिन अन्तै घरमा अब 2-3 बारी अनि जडबुटीकै छ। सबैले राम्रो भयो र भन्ने
9: आम्चीहरूले हिमाली क्षेत्रमा जडबुटी प्रयोग गरेर उपचार गर्ने परम्परा। डोल्पाका दुर्गम बस्तीहरूमा स्वास्थ्य संस्था टाढा भएकाले आम्ची सेवा अझै पनि पहिलो उपचार विकल्प बनेको देखिन्छ। सुवा रिक्पा चिकित्सक जिक्मे वास्तवमा यो प्रणाली केवल उपचार मात्र नभई संस्कृति र जीवन शैलीसँग जोडिएको ज्ञान प्रणाली भएको बताउनुहुन्छ।
11: ट्याब्लेट खानुभन्दा यो आम्चीको औषधि खानुलाई एकदम प्राथमिकता दिन्छन्। हिमाली जडीबुटीदेखि लिएर यो के अरे तराईमा आउने यो झुन्डुक्का औषधिहरू चिनारी भएको छ र यसलाई धेरै अध्ययन नै गर्नुपर्छ। सुरुमा त के अरे यो दुई किसिमका रोग पत्ता लगाउन सक्नु पर्यो, एउटा त नारी छामेरा हेरेर थाहा हुन्छ।
9: सरकारी निकाय र विज्ञहरूले भने यो परम्परागत ज्ञान संकटमा परेको भन्दै संरक्षण आवश्यक रहेको बताएका छन्। आयुर्वेद चिकित्सा परिषद काठमाडौँका निमित्त रजिस्ट्रार दीपक भण्डारी,
12: स्थानीय रूपमा भएका सरकार र आम्चीहरू यहाँका मिलेर त्यो अनुसारले उहाँले सिफारिस गरिदिनु भयो भने बल्ल यसरी कार्यान्वयन भएको बुझिन्छ। अहिलेसम्म चाहिँ यो तिनवटा सरकार आफ्नै एउटा चाहिँ राजपत्र निकाल्ने एउटा चाहिँ छ होइन आफ्नै कानून, तै पनि आवश्यकता हेरेर त्यसलाई कार्यान्वयन पक्कै गर्नुपर्छ, गर्नुहुन्छ होला।
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका आयुर्वेद स्वास्थ्य प्रवर्धन शाखा प्रमुख डाक्टर वंशदीप रजिस्ट्रार दीपक भण्डारी,
12: स्थानीय रूपमा भएका सरकार र आम्चीहरू यहाँका मिलेर त्यो अनुसारले उहाँले सिफारिस गरिदिनु भयो भने बल्ल यसरी कार्यान्वयन भएको बुझिन्छ। अहिलेसम्म चाहिँ यो तिनवटा सरकार आफ्नै एउटा चाहिँ राजपत्र निकाल्ने एउटा चाहिँ छ होइन आफ्नै कानून, तै पनि आवश्यकता हेरेर त्यसलाई कार्यान्वयन पक्कै गर्नुपर्छ, गर्नुहुन्छ होला।
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका आयुर्वेद स्वास्थ्य प्रवर्धन शाखा प्रमुख डाक्टर वंशदीप रजिस्ट्रार दीपक भण्डारी,
12: स्थानीय रूपमा भएका सरकार र आम्चीहरू यहाँका मिलेर त्यो अनुसारले उहाँले सिफारिस गरिदिनु भयो भने बल्ल यसरी कार्यान्वयन भएको बुझिन्छ। अहिलेसम्म चाहिँ यो तिनवटा सरकार आफ्नै एउटा चाहिँ राजपत्र निकाल्ने एउटा चाहिँ छ होइन आफ्नै कानून, तै पनि आवश्यकता हेरेर त्यसलाई कार्यान्वयन पक्कै गर्नुपर्छ, गर्नुहुन्छ होला।
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका आयुर्वेद स्वास्थ्य प्रवर्धन शाखा प्रमुख डाक्टर वंशदीप शर्मा रजिस्ट्रार दीपक भण्डारी,
12: स्थानीय रूपमा भएका सरकार र आम्चीहरू यहाँका मिलेर त्यो अनुसारले उहाँले सिफारिस गरिदिनु भयो भने बल्ल यसरी कार्यान्वयन भएको बुझिन्छ। अहिलेसम्म चाहिँ यो तिनवटा सरकार आफ्नै एउटा चाहिँ राजपत्र निकाल्ने एउटा चाहिँ छ होइन आफ्नै कानून, तै पनि आवश्यकता हेरेर त्यसलाई कार्यान्वयन पक्कै गर्नुपर्छ, गर्नुहुन्छ होला।
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका आयुर्वेद स्वास्थ्य प्रवर्धन शाखा प्रमुख डाक्टर वंशदीप शर्मा
13: गर्नुको लागि चाहिँ हामीलाई चाहिँ निर्देशिका तयार भयो भने चाहिँ हामीले चाहिँ काम गरिरहेका छौँ।
9: स्थानीय सरकारका प्रतिनिधिहरूले पनि आम्ची सेवाको संरक्षण र प्रबन्धनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। मुगुम कार्मारङ गाउँपालिकाको उपाध्यक्ष छिरिङ पुटिक लामा भन्नुहुन्छ,
14: आम्चीलाई हाम्रो एमचीहरू अनि हाम्रो यहाँ वडा नम्बर एकदेखि नौसम्मको हात जोड्ने चाहिँ गरिब दुखीलाई खर्च नलाग्ने गरेर उहाँहरूले धेरै सेवा गर्नु भएको हिजो जम्मा भएको छ। हामी स्थानीय तहको सरकार हो, हामीले अब के गर्नुपर्छ, हाम्रो तह तबकाबाट हामीले कुन तरिकाले जानुपर्ने, अब हामी पनि हल्का हल्का लाग्छ सर, हामी लाग्छौँ, हामी कहाँ स्थानीय तहको सरकारले हामी प्रदेश जानुपर्छ कि सँगैमा जानुपर्छ कि हामी चाहिँ लाग्छौँ।
9: दुर्गम हिमाली भेगमा आधुनिक स्वास्थ्य सेवा सँगै परम्परागत आम्चे चिकित्सा अझै पनि जीवन रेखा बनेको छ, तर यसको संरक्षण दस्तावेजीकरण र नयाँ पुस्तामा हस्तान्तरण अहिलेको प्रमुख आवश्यकता बनेको छ। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगडी।
15: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँ।
9: दुर्गम हिमाली भेगमा आधुनिक स्वास्थ्य सेवा सँगै परम्परागत आम्चे चिकित्सा अझै पनि जीवन रेखा बनेको छ, तर यसको संरक्षण दस्तावेजीकरण र नयाँ पुस्तामा हस्तान्तरण अहिलेको प्रमुख आवश्यकता बनेको छ। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगडी।
15: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँ।
9: दुर्गम हिमाली भेगमा आधुनिक स्वास्थ्य सेवा सँगै परम्परागत आम्चे चिकित्सा अझै पनि जीवन रेखा बनेको छ, तर यसको संरक्षण दस्तावेजीकरण र नयाँ पुस्तामा हस्तान्तरण अहिलेको प्रमुख आवश्यकता बनेको छ। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगडी।
15: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँ
9: अझै पनि जीवन रेखा बनेको छ, तर यसको संरक्षण दस्तावेजीकरण र नयाँ पुस्तामा हस्तान्तरण अहिलेको प्रमुख आवश्यकता बनेको छ। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगडी।
15: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार
16: दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5523।
18: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घर में एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G सिम लो लेटेंसी रॉ फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 200 सबैका लागि दृष्टि क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घर मने शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इंटरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 200 सबैका लागि दृष्टि क्लासिक टेक को वाईफाई 6 राउटर
0: यी प्रति कांग्रेस एमाले र नेकपा लगायतका दलहरूले कड़ा आपत्ति जनाउँदै नेपालले भारतको भूमि कहाँ मिचेको हो भन्ने तथ्य सार्वजनिक गर्न माग गरेका छन्। विपक्षी दलहरूले उक्त भनाई संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्ने बताएका छन्।
2: नेपालले भारतको सीमाना मिचेको छ भनेर भन्ने कुरा अत्यन्त दुःखद छ, गम्भीर आपत्तिजनक छ र यो विषय आज सबै नेपालीहरूको लागि गम्भीर प्रतिष्ठाको विषय भन्यो र देशको शिर यसले सुताएको छ।
3: आफूले तपाईँको उत्तर दिँदै गर्दाखेरि तथ्यमा आधारित भएर सत्यताको आधारमा भएर किनभने हाम्रो सार्वभौमिकता मुलुकको विषयको कुरा गरिरहेको छौँ, हाम्रो सर्वजनजीको कुरा छ, त्यसले गर्दाखेरि उहाँले त्यस्ता खालको उत्तरहरूले चाहिँ हामीलाई अलिकति धेरै अलिकति निराश पनि हामीलाई बनाएको छ।
0: संविधानविदहरूले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गरेका छन्। प्रधानमन्त्री शाहको भनाईले राष्ट्रियता र सीमा सम्बन्धी बहसलाई थप तातिएको उनीहरूको आरोप छ। राजनीतिक विश्लेषकहरूले पनि प्रधानमन्त्री शाहको यो अभिव्यक्तिले मुलुक अझै अप्ठ्यारोमा पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्। नेपालमा दर्ता भएका सवारी साधनको संख्या 62 लाख नाघेको छ। अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म देशभर दर्ता भएका सवारी साधनको संख्या 62,49,732 पुगेको छ। चालू आर्थिक वर्षको पहिलो 8 महिनामै 2,81,921 नयाँ सवारी साधन दर्ता भएका छन्। कुल दर्तामध्ये 50 लाख भन्दा बढ़ी मोटरसाइकल रहेका छन्। यस्तै फागुन मसान्तसम्म 41,14,181 स्मार्ट सवारी चालक अनुमति पत्र जारी गरिएको छ। चालू आर्थिक वर्षको 8 महिनामा मात्रै 43,750 नयाँ लाइसेन्स वितरण गरिएको मन्त्रालयले जनाएको छ। इम्बोस्ट नम्बर प्लेटतर्फ चालू आर्थिक वर्षको 8 महिनामा 87,014 प्लेट उत्पादन गरिएकामा 5,186 मात्रै जडान भएका छन्। नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष 39,000 भन्दा बढ़ी मानिसको मृत्यु हुने गरेको छ। विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा आयोजित कार्यक्रममा
4: 80 लाख मानिसको मृत्यु हुने गरेको छ। नेपालमा मात्रै वार्षिक झन्डै 39,000 भन्दा बढ़ी मानिसले सुर्तीजन्य पदार्थ सम्बन्धी रोगका कारण ज्यान गुमाइरहेका छन्। त्यसै मुटु रोग, क्यान्सर, दीर्घ होइन श्वास प्रश्वास रोग र अन्य नसर्ने रोगहरूका प्रमुख जोखिम कारकका रूपमा सुर्तीजन्य पदार्थ रहेको छ। यसले स्वास्थ्य मात्र होइन अर्थतन्त्रमा नेपाल सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण
0: सवारीमा आधुनिक प्रविधि प्रयोगलाई प्राथमिकता दिइरहेका बेला कम्पनीले नेपालले भूटानलाई

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल।
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049।
2: भन्ने चाहिँ होइन, झन् रुगाखोकी लागेको बेलामा त फलफुल झन् खानु पर्यो, किनभने तिनीहरूमा भिटामिन सी बढी हुन्छ। सो रुगाखोकी लागेको बेलामा भिटामिन सीले चाहिँ हाम्रो आफ्नो इम्युन सिस्टमलाई बलियो पार्ने नै एउटा भिटामिन सी हो, होइन? त्यो कति कुरा चाहिँ हाम्रो कल्चरमा चाहिँ भनौँ न, हामीले बढी त्यो कुराहरूलाई जस्तो बिरामी हुने बित्तिकै फलफुल नदिने, होइन? तर अब तपाईँको अहिलेको समयमा फलफुलमा कीटनाशक औषधिहरू प्रयोग गरेको छ त्यो भनेको आफ्नो ठाउँमा छ, तर तपाईँ अर्ग्यानिक आफ्नो गाउँ उसमा फलफुलहरू छ भने त्यो खाएर केही फरक पर्दैन, र सिजनको फलफुल खाँदाखेरि फरक पर्दैन।
3: गर्मीबाट कतै अब काम गरेर अथवा खेलेर अथवा के गरेर घर आएपछि त्यो नुहाइदिने हुन्छ नि, चिसो पानीले नुहाइदिनु नुहाउने
2: केही फरक पर्दैन। तपाईँले कस्तो हो भने एकैचोटि तपाईँ तातोबाट आइरहनु भएको छ, एकैचोटि चिसोमा, तर एकछिन बसेर अब जाडो महिनामा जस्तो गर्मी महिनामा त हामी त तातो

0: त्यस्तो पानीको प्रयोग गर्दैनौँ हामीले रुम टेम्परेचरको भन्छौँ कि होइन, तपाईँले रुम टेम्परेचरको पानीले नुहाउँदाखेरि केही फरक।
1: दलका सांसदहरूको माग सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले बैठक शुरू हुनासाथ आजको बैठकमा प्रश्न जवाफमा सहभागी हुनुभएको छ। प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिए पनि केही अभिव्यक्ति विवादास्पद भएका छन्। फागुन मसान्तसम्म 41,14,181 स्मार्ट सवारी चालक अनुमति पत्र जारी भएको छ। काठमाडौँबाट पूर्वी नेपालका विभिन्न जिल्लातर्फ सञ्चालन हुने बसहरूको टिकट अब अनलाइन मार्फत काट्न सकिने भएको छ। नेपाली सफ च्याम्पियनशीपमा श्रीलंकालाई 2-1 हराउँदै समूह विजेता बनेको छ र नेपालले एसियन गेम्स छनौटमा चीनलाई ठूलो अन्तरले पराजित गरेको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 MHz।
3: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संकर सभा 95.5 MHz।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नयतद्वारा नियमित 2023 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यातिएको हड्डी खिएको बाथरोग एलर्जी दम जुन्डेस ग्यास्ट्रिक अल्सर कब्जियत पाइल्स फिस्टुला मानसिक रोग डिप्रेसन महिला तथा पुरुषको यौन समस्या नपुंसकता बाजुपन थाइराइड ब्लड प्रेसर सिस्ट नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यहीमित 2023 शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदरी 1 प्रगति टोलो खाँदरी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम दर्ताको लागि सम्पर्क नम्बर 98425-7770-29-5363-040 र 98-07-00-1555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267 मोबाइल 97438-46084।
6: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
6: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
6: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
6: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
8: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
0: आयो सबको घर घरमा।
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, on air, online.

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसई कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्रै स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ।

0: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी 1, सङ्खुवा सभा।
1: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 98433-47262,
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-5-20-28-646।
6: नमस्कार वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसबारे विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
9: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
10: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
11: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422-87776।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1, बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
10: सरप्राइज जेनी, यो गहना कस्तो छ?
14: च्या, यस्तो पनि गहना लाउँछन्?
10: अनि यो
14: तपाईँलाई त गहना किनै आउँदैन के? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
10: नरिसाउ न, अर्को पनि ल्याएको छु ल, हेर त यो कस्तो छ।
14: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
10: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
14: हजुर
15: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
16: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
17: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842-59-801, जनक पौडेली, 9852-58-344 र 029-560-248।
16: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
18: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
1: असार पहिलो हप्तादेखि।
0: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236119 र 98521.

0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्कु सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मामामिटर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक शङ्ख सभा।
1: किन आँखा मिचेको मिचे गरेको?
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा, स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा, चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
6: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको

0: छ। त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
0: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शंखुवा सभा।
0: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
0: पुनश्च हामीसँग निरन्तर 10 पटक सम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
0: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शंखुवा सभा।
0: प्रोप्राइटर सुनु एन भीम कदाइली।
1: सम्पर्क 0249 40 00 84 र 98 40 45 827।
2: This is Radio Songkhwa Sabha 95.5 MHz.

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: आज 2083 जेठ 18 गते सोमबार, जेठ शुक्ल षष्ठी, 1 जून सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै रिदम सिंहको नमस्कार।
1: प्रधानमन्त्री बालेमको प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा सभामुखले गलत व्याख्या गरेको विपक्षीको आरोप। उपभोग बढ़ाएर अर्थतन्त्र चलायमान बनाउने अर्थमन्त्रीको रणनीति। सत्तापक्ष र विपक्षीको घम्सा घम्सीबीच दुई अध्यादेश पारित। राष्ट्रपा सभापति लामिछाने भारत छाँदै। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको पानी खट्टली बनायो स्वरोजगार शीर्षकको शुभ समाचार।
0: उत्तरी म्याग्दीको नारस्याङमा रहेको परम्परागत पानी घट्टले पुरानो इतिहास जोगाउँदै स्थानीयका लागि उपयोगी सेवा र एक परिवारका लागि स्वरोजगारको आधार तय गरेको छ। नारस्याङकी चित्रमाया पूर्जा जिजुबुआजेहरूको पालादेखि नै सञ्चालन हुँदै आएको पुरानो घट्टलाई पुनर्जीवित गर्दै स्वरोजगार बन्न सफल भएकी छन्। समाजबाट हराउन थालेको पानी घट्टलाई संरक्षण मात्रै नभई नियमित प्रयोग र जगेर्ना गर्ने उद्देश्यले पुनर्निर्माण गरिएको उनले बताएकी छन्। उनले भनिन्, हामीले यो पेशा गर्दा यहाँका वासिन्दालाई पनि फाइदा भएको छ भन्ने हाम्रो परिवारलाई पनि फाइदै भएको छ। म त यथार्थमा भन्नुपर्दा स्वरोजगार बनेको छु। उनका अनुसार पछिल्लो पटक 2077 सालमा घट्टको मर्मत तथा पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको थियो। श्रीमान मिस्त्री र श्रीमती हेल्पर बनेर घट्ट निर्माण गरिएको कथा पनि उनले सुनाएकी छन्। शुरूमा निर्माण गर्दा करिब 1,00,000 रूपियाँ खर्च भएको थियो, तर त्यस निर्माणपछि पहिरोले क्षति पुर्याएपछि पुनः थप 50,000 रूपियाँ खर्च गर्नु परेको र अहिले पनि नियमित मर्मत सम्भार गरिरहनु परेको उनको भनाइ छ। पानी घट्टमा अनाज पिसेको शुल्क पनि परम्परागत शैलीमै लिने गरिएको छ। एक पाथी अन्न पिसाउँदा शुल्क स्वरूप एक माना अन्न दिने गरिएको छ भने नगदमा शुल्क तिर्न चाहनेले प्रति पाथी 20 रूपियाँ लिने गरेको उनले बताएकी छन्।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपालले पनि भारतको जग्गा मिचेको भनाईले तानिए गम्भीर विवादमा शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। प्रधानमन्त्री भएपछि पहिलो पटक संसदमा सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी हुनुभएका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गम्भीर आत्मघाती अभिव्यक्ति दिनुभएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल भारत सीमाबारे आत्मघाती अभिव्यक्ति दिनुभएको हो। प्रधानमन्त्रीको यो अभिव्यक्तिले उहाँ अहिले गम्भीर विवादमा तानिनु भएको छ। लिपुलेख, लिम्पियाधुरा र कालापानीको विवादबारे सांसदहरूले सोधेको प्रश्नको जवाब दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको बताउनु भएको थियो। प्रतिनिधि सभा नियमावली विपरीत पहिलो पटक सदनमा आकस्मिक प्रश्नोत्तरमा सहभागी हुनुभएका प्रधानमन्त्री शाह आफ्नै अभिव्यक्तिको कारण अहिले गम्भीर विवादमा तानिनु भएको छ। राष्ट्रपा सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्व सन्ध्यामा राष्ट्रपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री शाहको यस्तो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा लिएको छ। पार्टी सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपाल भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिको विरोधमा विद्यार्थी लगायत विभिन्न समूहले आइतबार माइतीगढ़ मण्डलामा प्रदर्शन गरेका छन्। विभिन्न नारासहित प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। उक्त प्रदर्शनमा प्रधानमन्त्री शाहको तस्विर प्रदर्शन गर्दै विरोध समेत जनाइएको थियो। त्यस्तै नेपालले भारतको जग्गा मिचेको छैन भन्दै पूर्व राजदूत निलाम्बर आचार्यले समेत प्रतिक्रिया दिनुभएको छ। निलाम्बर आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहले भने जस्तो नेपालले भारतको जग्गा नमिचेको जिकिर गर्नुभएको छ। नेपाल र भारत बीचको द्विपक्षीय सम्बन्ध, सन्धि सम्झौता, सीमा विवादित विषयमा समस्या समाधान गर्न गठित नेपाल भारत प्रबुद्ध समूह ईपीजीका सदस्य समेत रहनुभएका पूर्व राजदूत आचार्यले नेपाल र भारतको सीमा विवाद 97% समाधान भइसकेको दावी गर्नुभयो। त्यस्तै सीमाविद बुद्धिनारायण श्रेष्ठले लिम्पिया धुरा कालापानी र सुस्तामा भारतले गरेको जस्तो भूमि अतिक्रमण नेपालले कुनै पनि सीमा क्षेत्रमा नगरेको बताउनु भएको छ। नेपालले भारतको जमीन कहिले अतिक्रमण नगरेको तर सीमावर्ती क्षेत्रमा क्रस होल्डिङ अकुपेशनका कारण दुवै देशका किसानले एकअर्काको जमीन भोगचलन गर्ने परम्परा जस्तै बनेको उहाँको भनाइ छ। त्यस्तै संविधानविद भीमार्जुन आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति कड़ा आपत्ति जनाउनु भएको छ। प्रधानमन्त्रीले आइतबार प्रतिनिधि सभामा नेपालले पनि भारतको सीमा मिचेको आशय व्यक्त गरेपछि आचार्यले उक्त भनाईलाई असामान्य, गम्भीर र राष्ट्रिय हित विपरीत भएको बताउनु भएको छ। उक्त अभिव्यक्तिलाई रेकर्डबाट हटाउन पनि नेकपाले माग गरेको छ भने अभिव्यक्ति फिर्ता लिएर माफी माग्न एमाले माग गरेको छ। त्यस्तै अन्य राजनैतिक दलले समेत उक्त अभिव्यक्ति फिर्ता लिन माग गरेका छन्।
0: संसदमा सत्तापक्ष र विपक्ष बीच घम्साघम्सी नियमावली पारित शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ। प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूको घम्साघम्सी र विवाद बीच आइतबार राति संसदको नियमावली पारित भएको छ। सभामुख दुलप्रसाद अरियालले विपक्षी बेल घेराउ र नाराबाजीका बीच पनि नियमावली पारित भएको घोषणा गरेका हुन्। विपक्षी दलका सांसदहरूले पटक पटक बैठकमा नाराबाजी गर्दै बेल घेराउ गरेका थिए। संसद नियमावली मस्यौदा समितिका सभापति गणेश प्राजुलीले छलफलमा उठेका प्रश्नको जवाफ दिँदासम्म बैठक सामान्य रूपमा चलिरहेको थियो। उनले बोलेपछि सभामुखले छलफल समाप्त भएको भन्दै संशोधनकर्तालाई संशोधन फिर्ता लिन समय दिएका थिए। विपक्षी सांसद नरेन्द्र कुमार केरूङले संशोधन फिर्ता नलिएपछि सभामुखले नियमावली संशोधन फिर्ता प्रस्तावले निर्णय प्रस्तुत गरे। त्यसपछि उनले उक्त प्रस्ताव फिर्ताको पक्षमा हुने सदस्य र विपक्षमा हुनेहरूलाई विभाजित गरे। सत्तापक्षले हुन्न भने लगत्तै प्रतिपक्षका सांसद सबै आसनबाट उठे। सभामुखले उठ्नुको कारण सोधे। प्रतिपक्षका तर्फबाट कंग्रेसकी सचेतक बासना थापाले प्रतिपक्षको माग अनुसार सबै संशोधन प्रस्तावलाई विषयगत समितिमा लैजानुपर्ने माग गरेकी थिइन्। तर सभामुखले प्रतिपक्षको माग सुनवाई गरेनन्। उनले कार्यसूची अघि बढ़ाउने अडान लिए। एमाले सांसद ऐन महरले बोल्नका लागि समय मागे पनि सभामुखले समय दिएनन्। उनले नियमावलीलाई छलफलका लागि फेरि समितिमा नलैजान भन्दै कार्यसूची अघि बढ़ाए। प्रतिपक्षका सांसद उठेर विरोध जनाइरहे। सभामुखले यही बीचमा केरूङको संशोधन प्रस्ताव अस्वीकृत भएको घोषणा गरे। विपक्षी सांसदहरूले नाराबाजी शुरू गरेसँगै मर्यादा पालक अगाडि आएर उभिए। हो हल्ला र नाराबाजीकै बीचमा सभामुखले प्रक्रिया बढ़ाइरहे। प्रतिपक्षको आक्रोश बढ़दै जाँदा संसद र मर्यादा पालक बीच तनाव उत्पन्न भएको थियो। राज्यसभा सांसद पनि अघि बढ़दा संसदको बैठकमा एक सदस्यले आफू बसेको कुर्सी नै उचालेको देखिन्थ्यो। सांसदहरू कुर्सीमा चढ़दा बैठक अत्यन्तै अमर्यादित र अस्वाभाविक बन्न पुगेको थियो। संसद नियमावली मस्यौदामा 35 संशोधन प्रस्ताव पेश भएका थिए। प्रतिनिधि सभाको गत चैत्र 23 गतेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलका उपनेता गणेश प्राजुलीको संयोजकत्वमा संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलका सांसद सम्मिलित 15 नियमावली मस्यौदा समिति गठन भएको थियो। यस्तै नेपाली कंग्रेस सहितका विपक्षी दलका नेताहरू र सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले जनताको सर्वोच्च तल्लो संसदमा नुहाएको भन्दै आलोचना गरिरहेका थिए। यसैबीच आइतबारको संसद बैठकमा उपस्थित भएका प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति भने विपक्षी र विभिन्न व्यक्तिहरूले अहिले आलोचना गरिरहेका छन्। संसदमा सत्तापक्ष र विपक्षबीच घम्साघम्सी नियमावली पारित शीर्षकमा नागरिक दैनिकमा खबर छ।
1: नियमावली विपरीत प्रधानमन्त्रीसँग प्रश्नोत्तर, सभामुखले गलत व्याख्या गरेको विपक्षीको टिप्पणी शीर्षकमा हिमालय टाइम्समा खबर छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावलीको गलत व्याख्या गरेको आरोप विपक्षीले लगाएका छन्। सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीमा रहेका प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी प्रावधानको संसद बैठकमा गलत व्याख्या गरेको विपक्षीले आरोप लगाएका हुन्। नियमावलीको नियम 56 बढ़ीमा 15 जनाले प्रश्न सोध्न पाउने र नियम 58 तीन दिन अगावै प्रश्न बुझाउनु पर्ने स्पष्ट व्यवस्था छ। आइतबारको बैठकमा प्रधानमन्त्रीले आकस्मिक रूपमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन होस् भन्ने चाहेपछि सभामा विपक्षी दलहरूले नियमावलीको विषय उठाएका थिए। त्यसक्रममा एमालेका सांसद गुरु बरालले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रत्येक महिनाको पहिलो साता एक दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने बताउनुभयो। साथै एकपटकमा 15 जनाले प्रश्न सोध्ने गरी नियमावलीमा व्यवस्था गरिएको पनि स्मरण गराउनुभयो। एमाले सांसद बराललाई जवाब दिँदै सभामुख अर्यालको तर्क थियो, मैले फेरि माननीय सदस्यहरूलाई ध्यानाकर्षण गराए, नियमावलीको कुनै नियममा पनि 15 जनाले प्रश्न सोध्न पाउने भन्ने लिखित रूपमा छैन। जबकि प्रतिनिधि सभा नियमावलीको नियम 56 को नियम 5 यसबारे प्रश्न लेखिएको छ, जहाँ भनिएको छ यस नियम अन्तर्गत प्रश्न गर्दा एक दिनको बैठकमा बढ़ीमा 15 जना सदस्यले मात्र प्रश्न सोध्न सक्नेछन् र एउटा सदस्यले सोधेको प्रश्नको जवाब दिइसकेपछि क्रमशः अर्को प्रश्नकर्ता सदस्यको नाम बोलाइनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा आकस्मिक रूपमा उपस्थित भएर केही सांसदहरूको प्रश्नको जवाब दिए पनि प्रतिपक्षी दल एमाले र श्रम संस्कृति पार्टीले असन्तुष्टि जनाएका थिए। संसद नियमावलीको पालना अनुसार प्रश्नोत्तर नभएको उनीहरूको आरोप रहेको छ।
0: अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले आगामी आर्थिक वर्ष 83-84 बजेट मार्फत उपभोग बढ़ाएर अर्थतन्त्रलाई चलायमान बनाउने रणनीति बनाएका छन्। कर्मचारीको तलब वृद्धि, आयकरको सीमा 10 लाख रूपियाँ पुर्याउने तथा मध्यम वर्गको दायरा विस्तार गर्ने व्यवस्था मार्फत बजारमा माग बढ़ाएर आर्थिक गतिविधि तीव्र बनाउने योजनामा सरकार छ। अर्थ मन्त्रालयमा आइतबार आयोजित पत्रकार भेटघाटमा अर्थमन्त्री वाग्लेले उपभोग बढ़ाएर अर्थतन्त्रलाई चलायमान बनाउनु बजेटको प्राथमिकता रहेको बताए। उपभोग बढ़ाउन आयकरमा छूट दिएको हो। अर्थमन्त्री वाग्लेले भने कर्मचारीको तलब वृद्धिले पनि उपभोग बढ़ाउँछ। उनले आयकरको सीमा वृद्धि तथा कर संरचनामा गरिएको सुधारले मध्यम वर्गलाई राहत पुग्ने र उपभोग क्षमता बढ़दै जाने विश्वास व्यक्त गरेका छन्। सरकारले आगामी आर्थिक वर्षका लागि आर्थिक वृद्धिदर 7% लक्ष्य राखेको छ। यो लक्ष्य पूरा गर्न चुनौतीपूर्ण रहेको टिप्पणी भइरहँदा वाग्लेले प्रतिशतको लक्ष्यलाई केवल बजेटको आकारसँग जोडेर बुझ्न गलत हुने दावी गरेका छन्। चालू आर्थिक वर्ष 82-83 6% आर्थिक वृद्धिको लक्ष्य राखिएको भए पनि 3.85% मात्रै प्राप्त हुने प्रक्षेपण भइरहेको छ। वाग्लेले सुधार र रूपान्तरणका कार्यक्रमको प्रभाव स्वरूप उच्च आर्थिक वृद्धि हुने दावी गरिरहेका छन्। 21 खर्ब रूपियाँको बजेटले मात्रै आर्थिक वृद्धि निर्धारण गर्छ भन्ने धारणा गलत रहेको उनको दावी छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 3 दिने भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली जाँदै हुनुहुन्छ। भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई दुई देशबीचको राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तारको महत्वपूर्ण कड़ीका रूपमा हेरिएको छ। गत फागुन 21 गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभामा झण्डै 2/3 बहुमत प्राप्त गरेर सरकारको नेतृत्व गरिरहेको राजसभा का सभापतिको यो पहिलो उच्च स्तरीय विदेश भ्रमण हो। सभापति लामिछानेको नेतृत्वमा जाने प्रतिनिधि